दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: योगदश दिमाग सेंसे का सामान किंदा 30,100 रुपया सम्म कैश बैक पाउनु होस। फ्रंट लोड वॉशिंग मशीन किंदा 6 केजी, सेमी ऑटोमैटिक वॉशिंग मशीन किंदा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्पर मा डीडी वॉशिंग मशीन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेंसे अध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बड़ा दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिजुलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकी प्रदेशसभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औंल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औंल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रूपियाँ रकम बराबरको धान खरिद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ तथा पुरानो सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 को केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ, अन्यथा राजनीतिक गणितमा जस्तो सुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस।
3: सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा

0: हजुरको रेडियो 102.1 MHz। फाइनली नेपाल पुग्यौं हामी।
1: डैड, नेपाल स्मेल्स डिफरेंट।
0: इट्स होम।
2: वाह।
0: बुआ, डोगे।
2: भाग्य मानी भाई बाबा।
0: घरको रंग नयाँ हो र?
2: तिमी यहीँ हुँदा गरेको।
0: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका जुत्ता, चप्पल, लेडिज जेन्ट्सका लागि रेडीमेड कपडाहरू पाइन्छ। साथै जुत्ता, चप्पल, छाता, कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862223283। आकाश सु सेन्टर एन्ड रेडीमेड फेन्सी पसल रामेछाप बीच बजार रामेछाप।
3: अहिले बिहानको 6 बजे
4: हजुरको रेडियो 102.3।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 27 गते बिहीबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीया तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी बन्दै।
1: दशैंमा महँगीको मार। काठमाडौँमा भित्रेका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
1: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसीएनको सम्मान। पौडीमा डुआनालाई 4 स्वर्ण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकिँदै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
1: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर। दश भदौमा भोटेको सीमा भयानक बाढ़ी। आयता पटक पटक भारी वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण।

0: परिवर्तन देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन, तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालोबजारी ऐन अन्तर्गत कर्मचारीहरूलाई खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भावबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाव बढ़ेको बेला उपभोक्तालाई राहत दिने, ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनौ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
1: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरी पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगा भैंसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसीबोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसीबोका खरिद गर्ने उपभोक्ता सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसीबोका भित्रिने कलंकी, खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्रा बजार, चोभार, त्यसै गरी राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 देखि 11 बजेसम्म र दिउँसो 3 देखि 5 बजेसम्म खसीबोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसल भित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
0: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने सहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेभिसङ्घका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनु भएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमर सिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
2: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी खस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्तावस्त गर्दैछन्।
0: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना आर्थिक कूटनीतिक व्यापार विस्तार विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डीगढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नु भएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्रपृष्ठमा प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा 2 जना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवेश शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो, आउने दिनमा उपचारको प्रभावकारिता मूल्याङ्कन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभयो। भएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश, भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तूफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ, उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालयको प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ, तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ, ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङ बाटे केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तार को आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसूरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसूरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका 3 ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भोटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाबबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
1: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 को एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जीत र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जीतले नेपाल एक स्थानमाथि एकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका चारजना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
0: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग। विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ। समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हेलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ। पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्।
8: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका। 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य।
2: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको, जग्गा जमिन हाम्रै प्रशस्ति दिएको छ, रोकदोक केही गरिदिएको छैन, तर आजसम्म बाटाको सदुपयोग भएको छ। मेरो घरमा बाटो आइरहेछ, हर्ष छ, तर विस्मत पनि छ। किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरै घरको कर्सामा, बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो, ती गाडी फस्छ, ती हिलै फिर भर जानुपर्छ ठेल दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्ता गर्दैछन्। यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले।
8: यो सड़क समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोक्पेगोला, सोदो पोखरी, लोदेन लगायतका दर्जनौ क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
9: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन, त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू, जस्तै नजिकै भइरहेको फुङफुङ्गे, एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोपेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयलाई लाभ पाउँथ्यो।
8: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका एक नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
10: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो हुन्छ। राम्रो आएछ 9 करोडको पैसा आएछ र
8: यस सड़कको निगरानी गरिरहेको तम्बुर करिडोर सुबाङ खोला दोभान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट।
11: कार्यवाही स्वरूप बोर्डले चाहिँ तान्ने हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ। बीचमा निर्माण व्यवसाय फेरि एक्टिभ भयो। अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिटहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया हाइवे भएको एरियामा सिपेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ। त्यसपछि हाम्रो पिचकै काम गर्ने हो। त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर चाहिँ ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दोगुर्नेमा। गत 8 वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो। दोगुर्नेमा त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो। यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो 8 वर्षमा त्यो ठेकालाई पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ।
8: नयाँ बसमार्ग माछा पोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ। तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ़दै गएको छ। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी भन्दै
1: दशैंमा महँगीको मार। काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
0: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
1: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ। बन्द कोठाभित्र अगाडिपट्टि टेलिभिजन छ। टेलिभिजनमा कांग्रेस महाधिवेशनपछिको खुला मंच भनेर देखाइएको छ जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ। र नजिकै पलंगमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ, होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090, कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ तामा, पित्तल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 9844141112, लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बीच बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुखुरा, खसी, राँगोको मासु सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926627, आफन्त कोल्ड स्टोर, रामेछाप तल्लो बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू, टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012, विविध हार्डवेयर एन्ड सप्लाइज, रामेछाप तल्लो बजार, रामेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095, सिबी मिठाई पसल, रामेछाप माथिल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844211310। दिल किराना पसल, रामेसाप अस्पताल जाने रोड, रामेसा बजार, रामेसाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कक्षा 1-12 किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429303। घिमिरे पाठ्य पुस्तक पसल, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 98 69 00 94 70। हाम्रो छैला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हार्दिक शुभकामना।
8: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना, खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर 98543235। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 98401264349। शैलेश लिम्बू, सम्पर्क नम्बर 98605390077। मनिल भोजनालय एन्ड लज, रामेछाप तल्लो बजार, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास

0: 10,000, उत्कृष्ट खेलाड़ीलाई रु 2500, उत्कृष्ट स्पाइकरलाई रु 2000, बेस्ट लिब्रोलाई रु 2000 र बेस्ट सेटरलाई रु 2000 रुपैयाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
0: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
0: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
0: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
0: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
0: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
0: खेल सञ्चालन हुने मिति समय र स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
0: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
0: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आँखामा चोट लाग्यो अब के गर्ने?
2: चोट लागेमा आँखा मिस्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिस्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
1: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
2: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
1: अनि साना बालबालिकाहरूलाई,
2: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
1: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज सेभ यो साइट। विश्व दृष्टि दिवस 2083
3: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
4: फाइनली नेपाल पुग्यौं हामी।
5: That Nepal smells different.
4: It's home.
6: Wow.
4: Well, Doge,
6: भाग्यमा नि भाइ बाबा,
4: घरको रङ नयाँ हो र?
6: तिमी यही हुँदा गरेको
4: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
7: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
8: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
7: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
8: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।
7: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
9: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
9: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाथिन, सम्पर्क नम्बर 9767-95-77-71।
7: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
9: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: पुरस्कार राशिहरू
9: प्रथम पुरस्कार नगद 50,000,
10: द्वितीय पुरस्कार नगद 30,000,
9: तृतीय पुरस्कार नगद 20,000,
10: सान्त्वना पुरस्कार नगद 10,000,
9: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
10: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
9: प्रतियोगिताका नियम तथा शर्तहरू,
10: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
9: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
10: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
9: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
10: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
9: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
10: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
9: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
10: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
9: खेल सञ्चालन हुने मिति समय र स्थान,
10: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
9: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान, खेल समापन 2083 साल असोज 30 गते।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681, 9844249989।
9: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
10: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
9: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमाकुण्ड गाउँपालिका 4 स्थित च्यादलु उमाकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
9: उज्यालो नेपाल पार्टी रामेछाप।

सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9844-41-54-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844-043-554। निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट, दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिस कटुवाल, सम्पर्क नम्बर 98-68-84-49-67। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर सानी माया तामाङ, सम्पर्क नम्बर 97569005003, निवारी खाजाघर रामेछाप माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उच्चरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487, पवित्र खाजा घर, रामेछाप बिच बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एण्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जन सुरक्षित, प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवन मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चायमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510। एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 9844304030, 9861997717। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 98440044238, रामेछाप खाजागढ क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 9840007871, आमाको बुटिक पसल मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि शपथ मूल्यमा पाइन्छ। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक

0: अमृत दुग्ध डेरी पैसेश्वर चौक मन्थली एक ग्राम हिसाब।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बज्राचार्य, सम्पर्क नम्बर 9865337692, विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली एक, खापबारी, रामी साथ।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जन सुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9545404305, दिल्ली मेडिकल हल, मन्थली, देवकोटा चोक, रामेश्वर।

0: बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: लागि मलेसिया लामो समयदेखि प्रमुख गन्तव्य देश मध्ये एक हो, तर केही समय यता मलेसियामा श्रमिक पठाउने प्रक्रियालाई लिएर देखिएको विवादले वैदेशिक रोजगारीको क्षेत्रमा गम्भीर बहस ल्याएको छ। मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडान सहित कूटनीतिक नोट पठाएको छ। यसले नेपालमा म्यान पावर व्यवसाय, सरकार र श्रमिक बीच अनेक प्रश्न उब्जाएको छ। मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत ठगी र शोषण रोक्न खोजिएको तर्क गर्दै आएको छ। अर्कातर्फ कम्पनीहरू प्रतिस्पर्धी ढंगले श्रमिक पठाउन पाउनुपर्ने माग गरिरहेका छन्। पहिले 25 कम्पनीमा सीमित भनिएको व्यवस्था पछि 250 पुगेको चर्चाले यसलाई सिन्डिकेट भन्ने कि व्यापारिक खिचलो भन्ने प्रश्न छ। श्रमिकको खर्च महँगो भएको गुनासोले विवादलाई झन जटिल बनाएको छ। यो विषय व्यवसायीका स्वार्थमा मात्र सीमित छैन, यसको सीधा असर श्रमिकको खर्च, सुरक्षा र रोजगारीका अवसरमा पर्छ। साथै नेपाल र मलेसिया बीचको श्रम तथा कूटनीतिक सम्बन्ध समेत प्रभावित हुन सक्छ। आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्छौं।
3: नेपालको र मलेसियाको श्रम सम्बन्ध चाहिँ कस्तो हो?
4: नेपालीहरूलाई विश्व श्रम बजारमा मेहनती, हार्ड वर्किङ अनि एकदमै इमान्दार, लगनशील भनेर त्यो किसिमको चाहिँ इज्जत चाहिँ नेपालीहरूको छ। र त्यो इज्जत चाहिँ दशकौंदेखिबाट मलेसियाले पनि नेपालीहरूलाई दिइरहेको अवस्था हो अथवा विश्वास गरिरहेको अवस्था हो। उनलाई स्वभावतः उनलाई श्रमिकहरू आवश्यक छ। त्यो श्रमिकहरू पनि विभिन्न देशहरूबाट लैजान सक्दथ्यो। उनले नेपाललाई पनि छनौट गरे। त्यो हुनुले चाहिँ के भयो भनेदेखि नेपालीहरू जति बेला हामी नेपालमा यो बेरोजगारीको अहिले हाम्रो ठूलो समस्या छ, मैले त बेरोजगारीको महामारी पनि भन्ने गरेको छु, त्यो शब्दमा कतिको विमति होला, त्यो अवस्था भएको कारणले गर्दाखेरिमा उसले हामीलाई त्यसरी विश्वास गरिदिनु यो हाम्रो लागि ठूलो कुरो थियो। तर यो फेरि दया गरेको मात्रै कुरो चाहिँ होइन, अन्तत फेरि हामीले हाम्रो मेहनतको पारिश्रमिक लिने हो। त्यो पारिश्रमिक लिएर मेहनत गर्ने अवसरको रूपमा हामीले लियौं, नेपालीहरूले लियौं भने उसले चाहिँ नेपालीहरू इमान्दार हुन्छन्, मेहनती हुन्छन्, त्यसकारणले गर्दा त्यहाँकै श्रमिकहरूलाई चाहिँ हाम्रो देशमा भेट्याउँ भन्ने हिसाबले उसले खुला गरिदिनु पनि हाम्रो लागि एक मानेमा त्यो सहयोगी नै बन्न गयो। यो दशकौंदेखिबाट चलिरहेको अवस्था छ। तर बेला बेलामा चाहिँ भन्छ नि टर्बुलेन्स भन्छ नि, फ्लाइटमा लामो जुन हवाई यात्रा गर्दाखेरिमा चाहिँ बेला बेलामा चाहिँ त्यो जहाजहरू हल्लाउने भने त

0: एरा कदा चाहिँ यस्तो किसिमको टर्बुलेन्सहरू पनि हुने गरेको चाहिँ देखिन्छ। हालसालै पनि पछिल्लो समयमा पनि फेरि केही टर्बुलेन्सहरू चाहिँ आएको देखियो।
1: यो म्यान पावर कम्पनीको सिलसिलामा यसै सन्दर्भमा हामी चर्चा पनि गर्छौं। यो अझै भनौँ न सतही कुराकानी गर्दाखेरि जति 35,000-35,000 हाराहारीमा वैदेशिक रोजगारीमा दैनिक त्यति नेपालीहरू जाने गर्नु भएको छ र त्यो मलेसियामा चाहिँ कति मान्छेहरू हुनुहुन्छ होला अथवा दैनिक कति जति जानुहुन्छ होला?
0: यो मलेसिया वान अफ द लार्जेस्ट चाहिँ नम्बर अफ नेपाली चाहिँ त्यहाँ जाने गरेको देखिन्छ। अन्त त्यो ठूलो संख्यामा जानेहरू मध्येमा अहिले पछिल्लो वर्षहरूमा चाहिँ मलेसिया लगायत साउदी अरेबिया, युएई र कतार नै ठूलो संख्यामा देखिन्छ। कहिले कहिले मलेसिया नम्बर वान सबैभन्दा लार्जेस्ट नम्बर गएको पनि देख्यो भने कहिले कहिले अर्को कन्ट्रीले जित्ने खालको, तर त्यो 1.5-2 लाखको हाराहारीकै चाहिँ प्रतिवर्ष नयाँ त्यो खालको जानी गरेको देखियो। यो हिसाबले हेर्दाखेरि चाहिँ प्रमुख चार गन्तव्य मध्येको मलेसिया हो। कहिले यो पहिलोमा पर्छ, कहिले दोस्रोमा झर्छ, यो ठूलो संख्यामा चाहिँ नेपालीहरू जानी गरेको र अहि भनेको जस्तो नेपालीहरूले अवसर पाउने गरेको चाहिँ देश हो
1: मलेसियाको र नेपालको। जुन श्रम सम्बन्धमा बेला बेला टर्बुलेन्स आउँछ भनेर भन्नुभयो, कस्ता टर्बुलेन्स आउँछन् अब यसलाई पनि प्रष्ट पारिदिनुहोस्।
0: कहिले कहिले कस्तो भयो भने उसले एकतर्फी रूपमा खास गरिकन केही सामान्य विषयहरू आउनु अस्वाभाविक होइन, अरू देशहरूसँग नै आउँछ, दुईतर्फका सरकारहरू अथवा राज्यका निकायहरू बस्छन्, त्यसलाई चाहिँ समाधान गर्छन्, अगाडि बढ्छन्। त्यो हामी नेपाल र नेपालीहरूको श्रम गन्तव्य देशहरूमा मात्रै नभइकन अरू देश र अरू देशका श्रम गन्तव्यहरूमा नि यस्ता चिजहरू हुनेलाई अस्वाभाविक मान्न सकिएन, होइन, मतलब स्वाभाविक हो त्यो। मलेसियाको सन्दर्भमा चाहिँ खास गरिकन मैले देखेको चाहिँ पछिल्ला चरण कहिले स्वास्थ्य परीक्षण चाहिँ फलानुबाटै गर भनेर एकतर्फी रूपमा चाहिँ उसको डिसिजन भनौँ अथवा उसको धारणाहरू अथवा उसका चाहिँ एउटा उसको उसले सोचेका कुराहरू चाहिँ हामीमाथि लाद्ने, कहिले फलानु चाहिँ रिक्रुटमेन्ट कम्पनीबाट मात्रै पठाऊ, अरूबाट पठाएकोलाई म स्वीकार गर्दिन भनेर चाहिँ त्यो चिजहरू लाद्ने, यो चाहिँ एकतर्फी रूपमा चाहिँ अलिकति बलमी चाहिँ जस्तो खालको, अलिक कडा शब्दमा भन्यो भने अलिकति हेपाई जस्तो त्यो चाहिँ गरेको चाहिँ देखिन्छ। योभन्दा बाहेक चाहिँ अरू चाहिँ हाम्रो रिलेसनहरू स्मुथ नै थियो, तर यो चाहिँ बेला बखतमा देखिरहेको छ, यो रिपिटेडली देखियो। कहिले स्वास्थ्य परीक्षणको नाममा गएको वर्ष पनि अब विभिन्न क्राइटेरियाहरू तोकेर त्यो क्राइटेरिया पूरा गर्नेहरूले पठाएकोलाई मात्रै स्वीकार गर्छु भनेर भन्नु र हालसालै चाहिँ अझ त्यो क्राइटेरिया तोकिने मात्रै नभइकन हाम्रो जुन आफ्नो प्रशासनिक टेरिटोरीभित्र नेपाली निकायको प्रशासनिक टेरिटोरीभित्र ऊ प्रवेश गर्ने मात्रै नभइकन अहिले त 25 वटाले पठाएकोलाई मात्रै अथवा उसको एसोसिएटहरूले पठाएकोलाई मात्रै चाहिँ म मान्यता दिन्छु, अरूले पठाएकोलाई चाहिँ म लिँदिन भनेर त्यो हदसम्मको चाहिँ कडाइपन चाहिँ उसले एकतर्फी रूपमा चाहिँ लाद्नु, नेपाल सरकारले चाहिँ होइन हामी बसेर सल्लाह गरौं एउटा वे आउट निकालौं भन्दा भन्दै पनि एकतर्फी रूपमा चाहिँ बलमी चाहिँ गरेको गरे चाहिँ देखियो। यस्ता किसिमका चाहिँ ट्रेनहरू चाहिँ देखियो जुन आफैमा उपयुक्त भएन कि भन्ने मलाई लाग्छ, यसको विश्लेषण गरौंला।
1: त्यो जुन तपाईँले फिजिकल स्वास्थ्य चेकअपको बारेमा कुराकानी गर्नुभयो त्यहीबाट एउटा मोनोपोली तरिकाबाट लाने नै भन्नुभयो तपाईँले, र अहिले चाहिँ जुन म्यान पावर कम्पनीहरूको एउटा सिन्डिकेटको आरोप लगाइरहेका छन् म्यान पावर कम्पनीहरूले, जुन चाहिँ नेपालको संविधान विपरीत छ भन्ने उनीहरूको भाष्य पनि त्यस्तो छ, यो चाहिँ कसले निर्णय गर्छ, कसरी गर्छ होला?
0: यो खास गरिकन अब जस्तो कुनै देशमा नेपालीहरूलाई रिक्रुट गर्नको लागि, रोजगारीको लागि रिक्रुट गर्नको लागि चाहिँ नेपाल सरकारले गर्ने हो। यो नेपालको सन्दर्भमा मात्रै नभएन अरू देशहरूमा पनि हुने यही हो। सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, स्वास्थ्य भएका चाहिँ वर्करहरू म रिक्रुट गरिकन तिमीलाई पठाउँछु भनेर उनीहरूले गर्छन्, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो, सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। भनिसकेपछि त्यो चाहिँ भनेको खास गरिकन स्रोत कन्ट्री, हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ उनीहरूले चाहिँ मार्केट प्रमोसन गरेर, खुल्ला बजारमा मार्केट प्रमोसन गरेर डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो हाम्रो कानून, वैदेशिक रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा कुनै देश सोभरेन देश हाम्रो अहिलेको सन्दर्भमा नेपालले जुन लाइसेन्स दिएको छ नेपाल सरकार स्टेट एजेन्सीले, त्यो लाइसेन्स एजेन्सी कुनैले पनि पठाउन पाउनु पर्ने हो। अब त्यसलाई चाहिँ होइन फलानुले पठाएको मात्रै लिन्छु भनेर यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त, किनभने म फलानु फलानुलाई चाहिँ मान्यता दिन्छु बाँकी रहेकोलाई दिन्न भन्नुको अर्थ त नेपाल सरकारले लाइसेन्सिङ जो गर्यो त्यसैलाई नै उसले नटेरिया भयो नि त। भनेपछि यो डोमेनभित्र पस्नु चाहिँ यो उपयुक्त होइन।
1: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन् तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
0: हो, यो सिन्डिकेट भन्ने शब्द प्रयोग भएको मैले पनि देखिरहेको छु। अब यसको अर्थमा मेरो धारणा पनि यो अर्थ जुन छ सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यो तात्विक भिन्नता छैन, यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, उसले त्यो ग्यारेन्टी लिनेदेखि लिएर सबै चिजहरू प्रक्रिया पूरा गरेर कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिनुले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। अब त्यसलाई सिन्डिकेट भन्ने शब्द प्रयोग गर्नुमा नि अन्यथा नहुँदो हो। यसले के गर्छ र अनि यो हुनुहुँदैन भन्ने मेरो धारणा रह्यो भनेदेखि चाहिँ यसले मोनोपोली चाहिँ नै बनाउँछ भनेको यो जो 20-25 वटा छ यसरी यो सीमित गरिदिँदाखेरिमा र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उचो बनाउँछ अथवा बढाउँछ, त्यसले चाहिँ अन्त्यत वर्करहरू सफर गर्छन्। त्यस कारणले गर्दा यसरी लिमिट गर्नु हुँदैन, त्यसलाई सिन्डिकेट भन्ने शब्द जसले प्रयोग गर्नुभएको छ मैले आफूले प्रयोग नगरे पनि अर्थ चाहिँ फेरि त्यही हो, मतलब यस्तो गर्नु हुँदैन।
1: त्यो अघि हामीले अफ द रेकर्ड कुराकानी पनि गर्यौं 25 शुरूमा त्यसपछि 250 त्यसका शाखा कम्पनीहरू भन्ने कुरा आयो, त्यसको आधार पनि केही तोकिएको छैन, कसरी उहाँहरूलाई मात्र तोक्नुभयो? अब केहीले त अब होइन उहाँहरूले पठाइरहनु भएको छ अनुभव छ भन्ने कुराहरू छ अथवा अरूभन्दा अलिकति फरक क्षमताका हुनुहुन्छ भन्ने त अब ल ठिकै छ भन्नु पनि सकिन्थ्यो। यतिसम्म भन्नुभएको छ कि म्यान पावर कम्पनी जुन 250-275 जनाको संख्या जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ आएको छ। अब यसलाई चाहिँ के गर्ने कसरी हेर्ने
0: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल नाफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन, किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो। भनिसकेपछि अनि यो के हो त भनेर बुझ्न खोज्ने तपाईँ जस्तो म जस्तो मान्छेहरूलाई नि यो कसरी चाहिँ 25 वटा सेलेक्ट भयो भन्ने त्यो पनि थाहा छैन। भनेपछि मलाई चाहिँ के लाग्छ भनेदेखि चाहिँ कहिले कहिले चाहिँ अब यसरी 25 वटा सेलेक्ट गर्नुभन्दा अगाडि सार्वजनिक सूचना भयो कि भएन, इन्ट्रेस्टेडहरूले चाहिँ त्यसमा चाहिँ कम्पिटिसन गर्न पाए कि पाएनन्, अनि तोक्दाखेरिमा चाहिँ तोक्ने मापदण्ड यो 25 वटा अथवा 30 वटा अथवा 200 वटा जतिवटा तोक्नु छ यदिलाई चाहिँ हामीले सर्ट लिस्टिङ गर्छौं, पहिला लङ लिस्टिङ गर्छौं अनि त्यसपछि सर्ट लिस्टिङ गर्छौं र उनीहरू मार्फत चाहिँ हामी व्यवसाय गर्छौं भनेर भन्ने हो भने एक त त्यो सिद्धान्त त त्यो मिल्दैन, मैले अघि बताइसकेँ ल एकछिनलाई त्यो गर्ने भन्ने हो भने त्यसको प्रोसेस ट्रान्सपरेन्ट हुनुपर्थ्यो, सबैलाई जानकारी हुनुपर्थ्यो, सम्बद्ध सबैलाई जानकारी हुनुपर्थ्यो, मूलत नेपाल सरकारलाई जानकारी हुनुपर्थ्यो र नाफिया जस्तो एसोसिएसनलाई जानकारी हुनुपर्थ्यो, अनि त्यसपछि त्यसको प्रोसेसहरू ट्रान्सपरेन्ट हुनुपर्थ्यो र अनि सेलेक्सनको आधार चाहिँ के हुनुपर्थ्यो त भन्दाखेरिमा यति वर्ष पुगेको अथवा यति स्क्वायर फिटको अफिस भएको मात्रै होइन, त्यो हुनुमा मेरो विमति छैन, तर हुनु चाहिँ के पर्थ्यो भने त्यो सम्बन्धित रिक्रुटमेन्ट एजेन्सीको ट्र्याक रेकर्ड के छ, उस एक्सपेक्टेशन अथवा एभ्रेसिभ रिक्रुटमेन्टमा इन्भल्भ छ कि छैन, उसको ह्युमन राइट्स स्ट्यान्डर्डहरू वर्कर प्रति गरिने उसका ह्युमन राइट्स स्ट्यान्डर्डहरू के छन्, त्यो स्ट्यान्डर्डलाई चाहिँ कथम कदाचित केही समस्या आएको बेलामा एड्रेस गर्ने मेकानिजमहरू कतिको बनाएको छ, उसका बोर्ड अफ डिरेक्टरदेखि लिएर उसको स्टाफको टिमहरू यो वर्कर राइट फेयर रिक्रुटमेन्टमा कतिको वेल ट्रेन छन्, वर्कर फ्रेन्डली कतिको छन् भन्ने यो सबै चिजहरू हेरेर अरू रिक्रुटमेन्ट एजेन्सीहरूसँग चाहिँ म लिन सक्दिनँ, किनभने यिनीहरू एबिसी रिक्रुटमेन्ट गर्दा रहेछन्, यिनीहरूले एक्सपेक्टेसनमा सामेल भएका रहेछन्, पटक पटकको ट्र्याक रेकर्डहरू खराब भएको रहेछ, त्यस कारणले गर्दा म ती खराब भएकाहरूसँग ट्र्याक रेकर्डहरू खराब भएकाहरूसँग चाहिँ म सरी म लिन सक्दिनँ, फलानु फलानुको चाहिँ त्यस्तो ट्र्याक रेकर्डहरू राम्रो रहेछ, म राम्रो भएकोहरूसँग मात्रै लिन्छु भनेर भने भए त्यहाँ बिमती गर्ने कुनै ठाउँ नै छैन, होइन त्यो नगरिकन ब्ल्याङ्केट कुनै प्रोसेसको ट्रान्सपेरेन्सी पनि छैन, म फलानुबाट मात्रै लिन्छु भनेर भन्नु, र स्वयं रिक्रुटिङ एजेन्सीहरू जो छन् र स्वयं नेपाल सरकारले समेत पनि बिमती र यो चाहिँ एउटा विरोध गरिरहेको अवस्थामा दुई पक्ष बसेर हुन्छ नि त, पहिला बरु केही समय पज गरौं, दुई चार हप्ता बरू पज गरौँ, केही नै बिग्रिँदैन, अनि डायलग गरौँ र एउटा चाहिँ तपाईँहरूको कुरा पनि सुनौ, हाम्रो कुरा पनि भनौँ, अनि गरौँ त भनेर भन्ने त्यो पनि देखिएन, र हिजो अस्ति मात्रै आएको न्यूजमा त के देख्यो भने नेपाल सरकारले भन्ने पनि लेखेर दिएको छ, त्यसमा उताबाट जवाब के आयो भने तिमीले जे जे लेखेर दिए पनि, मतलब शब्दहरू त्यो थिएनन् होला, तिमीले जे जे भने पनि म मान्नेवाला छैन, ती 25 वटाबाट आउँछन् र त्यसको एसोसिएटहरूबाट आउँछन् भने ठिक छ, होइन भने म लिने होइन भनेर भन्नुले त यो त टोटल्ली बलमी चाहिँ भयो, यो चाहिँ कस्तो भने अघि नै मैले शब्द प्रयोग गरेँ नि, हामीलाई हेपेकै जस्तो अवस्था भयो, अब यो यसको पछाडिको कारणको बारेमा कुरा अहिले सम्भव त गरिन्छ होला, यसको पछाडिको कारण चाहिँ के हो भनेदेखि कतै हाम्रो पनि लेबर डिप्लोमेसी कमजोर भयो कि त्यो कारणले गर्दा यो हेपाई पो हुनु परेको हो कि भन्ने मलाई लाग्छ, तर मलेसियाको साइडमा हेर्दाखेरि चाहिँ उसले हामीलाई हेप्यो, उसको प्रोसेस ट्रान्सफरेन्स छैन, यो गलत भयो।
1: एउटा मलेसियाले जुन अभ्यास गर्यो यो पालि अनि त्यस्तै खालको अभ्यास अब युएई भनौँ होइन, जुन हामीले चाहिँ यो श्रम जनशक्तिहरू धेरै देशहरू विशेष गरी खाडी ठाउँहरूमा पठाइरहेका छौँ, गइरहनु भएको छ, जुन ठाउँमा चाहिँ श्रमिकहरू धेरै जानुहुन्छ र ती ती ठाउँहरूले चाहिँ यस्तै प्र्याक्टिसहरू नगर्न पनि नसक्लान् भन्न पनि सकिएन, भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो, त्यो अरू ठाउँ युएईले गर्यो, कतारले गर्यो, अर्को देशले गर्यो भने त के होला।
0: कहिले कहिले यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ एकदम ऱ्यापिडली अनुसरण गर्ने पनि चलन छ, तिमीले पनि त यसो गरेका थियौ भने मैले गर्न नहुने भन्ने खालको नि जो चलन चल्तीमा हाम्रो समाजमा चाहिँ सुन्ने गरिन्छ नि, त्यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ प्रेसिडेन्टको रूपमा चाहिँ बसाल्ने पनि गरेको देखिन्छ। यो मलेसियाले अहिले जे गरिरहेको छ नेपाल उपर अथवा अरू कन्ट्री उप पनि उसले त्यो गरिरहेको छ, नेपालको लागि मात्रै चाहिँ पक्कै होइन है, त्यो चाहिँ अरूले चाहिँ एउटा नजिरको रूपमा स्थापित नगरून, त्यो अभ्यासहरू चाहिँ नगरून्, तर एउटाले गर्छ अनि त्यस पछाडि अर्कोले गर्छ भने धेरैले पनि गर्दैन के भएर, अनि त्यो हुनुले चाहिँ के हुन्छ भने एउटा सोभरेन जो कन्ट्री छ उसले चाहिँ एउटा नियम छ, उसका कानून छन्, संसदले पारित गरेको जननिर्वाचित संसदले पारित गरेको कानून छ, त्यो कानून बमोजिम लाइसेन्सिङ गरेको छ अनि आफ्नो चाहिँ नि त्यो अनुसारको गभर्नेन्स सिस्टम छ, यो सिस्टमको कुनै अर्थ नै नहुने गरिकन उसले चाहिँ एकतर्फी रूपमा चाहिँ लाद्ने खालको चाहिँ जो मलेसियाले गर्यो त्यो अरू कन्ट्रीले पनि यो ब्याड एक्जाम्पलबाट लाई इस्टाब्लिस गर्नको लागि अरू कन्ट्रीले पनि मलेसियाले गरेछ हामीले गर्दाखेरि के फरक पर्यो भनेर भन्यो भने यो दुर्भाग्यपूर्ण हुन्छ, र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ, जो गभर्निङ सिस्टम छ, त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यो ब्याड एक्जाम्पलहरू चाहिँ अनुसरण गर्ने चाहिँ अलिकति ऱ्यापिडली हुन सक्ने भएको भएर नहोस्, तर यो हुँदैन भन्ने पनि के छ र हुन नै सक्दो हो तर नहोस्।
1: यो अलिकति दुई पक्षको कुराकानी केलाउँदाखेरि मलेसियाले के भनेको छ भन्दाखेरि श्रमिकहरू नठगिउन् भनेको छ, त्यसको लागि चाहिँ हामीले यस्तो गरेका हौं भन्ने एउटा उसले तर्क दिएको छ, र यतापट्टि हाम्रो नेपाली म्यान पावर कम्पनीहरूले पनि के भनेका छन् भन्दाखेरि त्यस्तो गर्दाखेरि मोनोपोली हुन्छ, श्रमिकहरूलाई आर्थिक भार बढ्छ भन्ने कुरा गरेका छन्। दुवै पक्षको कुरा एउटो छ, अब यसलाई चाहिँ कसरी बुझ्ने, कसरी केलाउने, कसरी छुट्याउने?
0: हाम्रो रिक्रुटमेन्ट एजेन्सीहरू पनि दुधले दोएको चाहिँ रहेनन्, बेलाबहतमा स्वार्थ पर्दाखेरिमा चाहिँ श्रमिकहरूकै हितको लागि भन्ने न्यारेटिभ चाहिँ प्रयोग गरेको चाहिँ देखियो, तर उनकै हातबाट श्रमिकहरू शोषणमा नपरेका, ठगीमा नपरेका छन् र छैनन्, तर त्यो भनिरहँदाखेरिमा चाहिँ यति बेला चाहिँ यति बेला चाहिँ नाफियाले भनेको कुरामा चाहिँ बढी दम छ भन्नुको अर्थ यो लिमिट गरिदिँदाखेरिमा जो ओपन मार्केटमा चाहिँ केहीलाई मात्रै चाहिँ त्यो अथोरिटी दिँदाखेरिमा चाहिँ मोनोपोली बढ्छ र मोनोपोलीले के गर्छ भनेदेखि चाहिँ शोषणको चाहिँ जोखिम बढाउँछ। अब आजै हामी शोषणको के अरे शोषण बढ्यो भनेर भन्न सक्ने त अवस्थामा छैन किनभने त्यो काम सुरुवातै भएको छैन, तर डेफिनेटली अन्यत्रका उदाहरणहरूले र जहाँ मोनोपोली हुन्छ हामी केही सामान्य अरू किसिमका कन्जम्सनका अथवा कुनै प्रडक्टका कुराहरू गरौँ न, जब मोनोपोली हुन्छ नि मोनोपोली भइसकेर कार्टेलिङ भइसके पछाडि सिन्डिकेटहरू भइसके पछाडि चाहिँ डेफिनेटली त्यो चाहिँ के हुन्छ भने शोषण त बढ्छ नै, त्यो अवश्य भावी नै छ। अब मलेसियाको अहिले जो समस्या छ त्यो 25 संख्यामा मानु नेपाल सरकारले नि एग्री गरेर त्यस पछाडि शोषण भएन भन्दैन हामी सबैजना खुसी होला, तर मलाई त्यो लाग्दैन किनभने अन्य थुप्रै उदाहरणहरू यो सेक्टरको मात्रै नभइकन अन्य सेक्टरको उदाहरणहरूमा पनि कार्टेलिङ मोनोपोली र सिन्डिकेट हुने बित्तिकै शोषणहरू बढ्छ। त्यति हुँदाहुँदै पनि मलेसियाले अनि शोषण नै अन्त्य गर्नको लागि हो यो भनेर भन्छ भने उसले के प्रोसेस फलो गर्यो त, अनि उसले छानेका जो रिक्रुटिङ एजेन्सीहरू थिए उनीहरूले चाहिँ कति डेमोन्स्ट्रेट गरिसकेका थिए त, उनीहरूको ट्र्याक रेकर्ड के थियो, उनीहरूको ह्युमन राइट्स ड्यु डिलिजेन्स कतिको थियो, उनीहरूका स्ट्यान्डर्डहरू कस्ता छन् त, त्यो कुरा कहिले पब्लिक गरेन होइन। र नाफियाले पनि नाफियाको भनाइ सुन्दाखेरिमा चाहिँ ती जो रिक्रुटरहरू थिए उनीहरू पनि दुधले धोएको त होइन रे भनिसके पछाडि हामी कति आश्वस्त हुन् त, त्यस कारणले गर्दा अहिलेको प्रसङ्गमा चाहिँ नाफियाले भनेको कुरामा नै एक किसिमले सहमत हुन सकिन्छ। यद्यपि माफिया मेम्बरहरू पनि आफैमा श्रमिकलाई चाहिँ शोषणबाट मुक्त गरौं मात्रै भन्नेहरू रहेनन्, उनकै हातबाट पनि शोषण नभएको चाहिँ होइन। म यति बेला चाहिँ माफियाको जुन धारणा छ अथवा जुन तर्क गरिरहेको छ त्यसमा सहमत छु।
1: अर्को भनेको तपाईँको यो जुन मलेसियाले एउटा यो अहिलेको जुन प्रक्रिया ल्यायो यो चाहिँ चौथो पटक हो नेपालमा ल्याएको, योभन्दा तीनचोटि पहिले पनि भइसकेका थिए भन्ने कुराहरू पनि आइरहेको छ, र त्यति बेलाको अवस्थामा र अहिलेको अवस्थामा चाहिँ के फरक छ, किनभने जब जब अलिकति प्राकृतिक विपत्ति आउँदाखेरि होस् अथवा अलिकति राजनीतिक भनौँ न खिचौलोपन अलिकति बढ्दाखेरि होस् त्यस्ता गतिविधि मलेसियामा होस् वा नेपालमा चाहिँ त्यस्ता खालको गतिविधि, र तपाईँले यो भोटेको सिकै बाढीको प्रसङ्ग अघि तपाईँ जोड्दाखेरि मान्छेको बेचबिखन पनि भइरहेको छ, श्रमको प्रलोभन देखाएर भन्ने कुराहरू पनि आएको थियो समाचारहरूमा, तपाईँले पनि भन्नुभएको थियो, अघिल्लोचोटि चाहिँ के भएको थियो र अहिलेकोचोटि चाहिँ के हो, यसलाई चाहिँ कसरी बुझ्ने अहिलेको सन्दर्भमा?
0: जस्तो जो यो 8-10 क्राइटेरियाहरू केही महिना अगाडि जो तोकियो नि त्यो पनि नेपालमा जेन्जे आन्दोलनको ताका त्यो फ्ल सिचुएसन थियो नि, हामीसँग यो ट्रान्जिसनमा थियौँ, ट्रान्जिसन भन्दा नि हामी राजनैतिक विपत्तिमा थियौँ त्यो बेला यो चिजहरू आउनु, अनि अहिले चाहिँ नि हालसालै यो भोटेपछि बाढी अथवा भर्खर नयाँ सरकार बनेको अनि नयाँ सरकारको इन्टरभेन्सनहरू दरिलो व्यवस्थित नभइसकेको अवस्थालाई चाहिँ कतै यो अवसरको रूपमा त लिएको होइन, यो मौकाको उपयोग गरेको त होइन, यो आफ्नो कुराहरूलाई इम्पोज गर्नको लागि भन्ने खालको चाहिँ यो डटहरू लिङ्क गर्ने भनेर भन्छ नि, डटहरू चाहिँ यहाँनिर लिङ्क भएको छ। अब नहुनु पनि सक्छ तर यही नै हो कि, किनभने यो फ्ल नै सिचुएसनमा किन यो सबै चिजहरू भइरहेको छ र नेपाल सरकारसँग संवादै नगरिकन किन यो चिज भइरहेको छ, युनिलेटरली चाहिँ नि तपाईँको अन्डरमाइन गरेर भनेर भन्ने खालको कुराहरू चाहिँ यो देखिन्छ। त्यस कारणले गर्दा यो फ्ल सिचुएसनलाई उपयोग गर्न सके हो कि भनेर शंका गर्ने ठाउँ छ।
1: यो यसले गर्दाखेरि जुन अहिलेसम्मको हाम्रो श्रम सम्बन्ध छ मलेसियासँगको कूटनीतिक पनि भनौँ, यसलाई चाहिँ कस्तो असर पर्छ अथवा पर्दैन?
0: अब एकतर्फी रूपमा आफ्नो कुराहरू मात्रै इम्पोज मलेसियाले गरि नै रह्यो भने पक्कै पनि नेपाल सरकारको अब प्रधानमन्त्रीकै लेभलबाट पनि आफ्नो कुराहरू राखिएको छ, श्रम मन्त्रीको लेभलबाट र अरू हाम्रो प्रशासनिक निकायहरू जो छ ती निकायहरूको तर्फबाट पनि आफ्ना कुराहरू राखिएको छ। अब यसरी राख्दाखेरिमा होइन एकतर्फी रूपमा पेलम्पेल मात्रै गरिरहने भने पक्कै पनि अहिलेको सरकार अलि पृथक किसिमको सरकार छ, त्यस कारणले गर्दा यो सरकारले चाहिँ विगतका सरकारहरूले कतिपय चिजहरूलाई पचाए होलान्, कतिपय चिजहरूलाई लाचारी देखाए होलान्, कतिपय चिजहरूमा लेबर डिप्लोमेसी अत्यन्त फितलो भयो होला, उनलाई त अहिलेको सरकारको पनि लेबर डिप्लोमेसी त्यति स्ट्रङ देख्दिनँ म, तर यो भयो भने चाहिँ नेपाल सरकारले एउटा अडान लियो भने अलिकति यो जुन सम्बन्ध छ कतै त्यो सम्बन्ध चिसिने त होइन भन्ने अवस्थामा चाहिँ किन पुग्न सक्छ भने उसले एक करोड रूपमा चाहिँ आफ्नो कुरामा न डगमगाउने र नेपाल सरकारलाई गलाउन मात्रै खोज्ने भयो भने नेपाल सरकार गल्नु हुँदैन, नगल्दाखेरिमा चाहिँ सम्बन्ध चिसिन पनि बेर्लाउँदैन। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो चाहिँ तैँले जित्ने कि मैले जित्ने भन्नेमा जानु हुँदैन, न त नेपाल सरकार न त मलेसिया सरकार। यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि, यो लेबर डिप्लोमेसीको तहतमा, अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन्, यो चाहिँ लेबर डिप्लोमेसीको तहतमा, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ। यो केवल हाम्रो मात्रै आवश्यकता त होइन, उसको आवश्यकतालाई हामीले पूर्ति गरिदिए, हामीले श्रमको पैसा लिएको होइन, उसलाई चाहिँ उसले हामीलाई दया गरे मात्रै त होइन। त्यस कारणले गर्दा यो चिसिन सक्ने सम्भावना छ, त्यो जोखिम छ, टकरावहरू बढ्दै गयो भने हुन त अहिलेको यो इस्यु भने त्यस्तो टकरावको स्थिति चाहिँ होइन, तर यो कतै त्यो स्वरूप लिँदैन नि के भएर, चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रमिकलाई चाहिँ असर अथवा प्रभाव पर्छ कि पर्दैन?
0: अब यस्तो चिजहरूले पर्न सक्छ किनभने यो दुईटा देशको बीचको टकरावहरू सरकारी निकायहरूको अथवा सरकार सरकारको टकराव भयो भने अथवा समुदाय समुदायको बीचको टकरावहरू भयो भने हामीले अन्य प्रसंगहरूमा विभिन्न किसिमका घटना परिघटनाहरू जो दुर्भाग्यपूर्ण घटनाहरू देखेका छौं होइन, कम्युनिटी नै लागेर चाहिँ लहड्ने खालका सम्मको पनि त्यो देखिन्छ नि। त्यस कारणले गर्दाखेरिमा यस्तो चिजहरूले चाहिँ टकराव बढ्दै गयो, यो अप्रियपन बढ्दै गयो, अमिला घटनाहरू बढ्दै गयो भनेदेखि श्रमिकहरूमाथि असर नपर्ला भनेर भन्न सकिँदैन, पर्न सक्छ। यस्ता किसिमका उदाहरणहरू देखिन्छ, चाहे कहिले कहिले दुईटा देशको बीचको सम्बन्ध अलिकति चिसिने बित्तिकै तत्त देशमा रहेका एक अर्काका भनौँ नागरिकहरू, अर्को देशका चाहिँ नागरिक जो आफ्नो देशमा छन् उनीहरूमाथि सरकारी तहतबाट मात्रै नभइकन समुदाय तहतले नै एक किसिमको चाहिँ रिप्रेसनका खालका चाहिँ नभएका होइनन् होइन। त्यस कारणले गर्दा श्रमिकहरूमा पनि असर पर्न सक्छ।
2: आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: ಶ್ರೀಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश. यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ. यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ. हामी कार्यक्रम देश परदेशमा छौं. आज हामी मलेसिया सिन्डिकेट विवादको कारण, यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं. अब सरकारले मलेसियाको सिन्डिकेट समस्या समाधान गर्न के गर्नुपर्ने हो त?
2: यसले जसरी अझ अहिलेको सरकार अथवा अहिलेको सरकार सञ्चालक पार्टी विशेष गरेर विदेशमा रहेका नेपालीहरूको चाहिँ इन्फ्लुएन्सको कारणले गर्दा र सपोर्टको कारणले गर्दा चाहिँ यो पार्टीले जित्यो र सरकार बनायो भनेर भन्ने गरिन्छ. त्यस्तो देखिन्छ पनि होइन कि विदेशमा रहेकाले खबरदार यसपालि चाहिँ तपाईँले सधैँभरि भोट हालिरहेकोलाई नहाल्नुहोस् है बाबामा, यसपालि चाहिँ फलानुलाई हाल्नुहोस् है भनेर भन्ने खालको, नत्र भनेदेखि चाहिँ तपाईँको र मेरो बरु सम्बन्ध बिग्रिन सक्छ भनेर बाउ छोरा अथवा बाउ छोरीको अथवा आमा छोरीहरूको त्यो किसिमको चाहिँ कन्भर्सेसनहरू भयो भन्ने चिज चाहिँ नि हामी परिचित छौँ होइन, मिडियामा पनि आइरहेको कुरा हो, उदाहरणहरू पनि इस्टाब्लिस छन्. त्यसरी बनेको सरकार हो यो. र उसको फेरि के हो भने जर्नीमा चाहिँ उसले चाहिँ जस्तो चाहे त्यो जेन्जी आन्दोलन होस्, जेन्जी आन्दोलनको एउटा नारा के थियो भने तिमीहरू चाहिँ गाडीमा, हाम्रो बुवा चाहिँ खाडीमा, भन्नुको अर्थ चाहिँ यो हामी चाहिँ वैदेशिक रोजगारीमा जानु हाम्रो जुन बाध्यता पर्यो तिमीले हामीलाई बाध्य बनायो, हामीलाई यहाँ बस्न सक्ने टिक्न सक्ने अवस्था बनाइदिएनौ भनेर यसरी आएको चाहिँ सरकार हो यो है. अब त्यो भएको कारणले गर्दा उसको कमिटमेन्टहरू पनि विदेश जानुपर्ने अवस्था ल्याउँदैनौ, भएकोलाई फर्काउँछौ, 100 दिनभित्रमै फर्काउँछौ, त्यो शुरूआत हामी गर्छौ, 100 जनाबाट शुरूआत गर्छौ भन्ने चिजहरू पब्लिकले आएको छ. अब त्यो भइसके पछाडि यो सरकारबाट आशा पनि गरिएको थियो. तर के भयो भनेर भन्दाखेरिमा चाहिँ जो डे वान भन्नु न, सरकारको डे वान अथवा प्रारम्भिक दिनमा उसले जो 100 दिने कार्यक्रम लिएर आयो, त्यो कार्यक्रममा नै फेरि यो विषय चाहिँ छुट्यो, यो विषय प्राथमिकतामा
3: परेको
2: होइन. अब त्यो छ. अनि हो, 100 दिनमा नै जसरी पहिला भोट बटुल्नको लागि भनिएको पनि हुनसक्छ, साँच्ची नै इमान्दारीपूर्वक पनि भनिएको हुनसक्छ, म त्यसमा शंका नगरौं. जे गरेर भनियो तर भनियो, 100 दिनभित्रमा हामी 100 जना लिएर आउँछौ भने अब त्यो बडा रियालिस्टिक थियो. त्यो शुरूआत हुन सक्थ्यो, हामीले लाखौंलाई लिएर आउनु पर्ने थियो होला र लाखौंलाई चाहिँ जान पर्दैन, अब जानु पर्दैन, तपाईँ देशमै केही गर्न सक्नुहुन्छ भनेर उहाँको हातमा केही दिन सकिन्थ्यो. त्यसको शुरूआतको रूपमा 100 को संख्या एउटा उदाहरण हुन सक्थ्यो, त्यो राम्रो उदाहरण हुन सक्थ्यो. त्यो चिज गरे भयो भने त्यो 100 भने ठूलो संख्या होइन. 100 दिने कार्यक्रममा राख्न कसरी बिर्सियो, किन छुट्यो, जबकि त्यही जनसमुदायको चाहिँ बलमा यो सरकार चाहिँ बनेको भनेर भनौँ न, जर्नी लामो छ होइन. त्यो भइसकेपछि त्यही यसैलाई बिर्सेको भनिसके पछाडि यो त फगत कन्जम्सनको विषय पो हो कि फगत यो फोस्रा नारा जो पहिलाका पार्टीहरूले भन्दा पनि पहिलाका नेताहरू पहिलाका पार्टीहरूलाई चाहिँ कति अवमूल्यन गर्ने कि नगर्ने, किनभने जसले चाहिँ राणा शासन जस्तो चाहिँ जहानीय शासनबाट नेपाली जनतालाई उन्मुक्ति दियो, अहिले पो त्यो अहिलेको पुस्ताले पो त्यो चिजहरूसँग त्यति परिचित भएन होला, हिस्ट्रीमा सीमित भयो होला, अथवा पञ्चायतकालीन सिस्टमसँग चाहिँ जसलाई घुँडा टेकाइदियो, जसले विभिन्न कालखण्डमा विभिन्न ज्यानका बाजी राखेर आए, ती पार्टीहरूलाई कति अवमूल्यन गर्ने तर नेताहरूले चाहिँ नचाहिँदा काम गरेकै थिए भनेपछि उनीहरूले जसरी फोस्रा नारा दिन्थे, कतै अहिलेको राज्य सञ्चालक जुन पोजिसनमा पुगेका छन् उनीहरूले पनि त्यसैलाई रिपिटेसन गर्ने, त्यसैमा रमाउने पो हो कि भन्ने चाहिँ शंका चाहिँ डे वानमै भयो. किनभने 100 दिने कार्यक्रममै उनीहरूको मुख्य आधार जुन समुदाय छ त्यो समुदायलाई छोडेको देखियो. त्यस पछाडि अर्को कहाँ छोड्यो भने उसले नीति तथा कार्यक्रममा छोड्यो. त्यस पछाडि नीति तथा कार्यक्रम बनाउनेलाई कार्यान्वयन गर्नको लागि जुन बजेट छ त्यो बजेटमै छोड्यो. अझ बजेटमा त ऊ पछि के अरे पछाडितर्फ चाहिँ लाग्यो,
3: खोज्नु पर्थ्यो,
2: पछि फर्क्यो
3: भनेर
2: एकदमै. किनभने जस्तो विगतका वर्षका रातो किताबहरूलाई पल्टाउनु हो भने श्रम सेक्टरको लागि चाहिँ less than 1% छ टोटल बजेट, जुन वर्षको हाम्रो बजेट थियो, वर्षभरिको बजेट जुन छ सरकारी बजेट, त्यसमा 1% भन्दा नि कम मात्रै थियो. है पुरानाहरूले त्यस्तो बदमाशी गरे अथवा बिगारे मतलबै गरेनन् भनेर भन्यो भने यसले त कमसेकम 1%मा पुर्याउँदो हो, 1.5%मा पुर्याउँदो हो रिसोर्सहरू चाहिँ, किनभने रिसोर्स मात्रै सबै चित्त होइन तर रिसोर्स मुख्य चित्त हो. रिसोर्स नभइकन त उसले न त विदेशमा रहेकालाई यता फर्काउन सक्छ, न त यहाँ भएकालाई रोजगारीहरू सिर्जना गर्न सक्छ। त्यसको लागि त रिसोर्स पनि एलोकेट गरिदिनु पर्थ्यो नि। त्यस कारणले गर्दा नीति तथा कार्यक्रममा पनि भुल्यो। रिसोर्स त झन् तपाईँको 0.17% पो झऱ्यो, पहिला पहिला 0.5% जस्तो खालको हुन्थ्यो टोटल रातोकेटाको टोटल मध्येमा है। भनिसके पछाडि यो त जम्मै भन्ने कुरा त हो नि, यो त जम्मै ढाँट्ने कुरा त हो नि, उही झुटा आश्वासन त हो नि भन्ने पुराना नेताहरूको, म पार्टीको भन्दिनँ, पुराना नेताहरूकै जस्तो खालको रवैया चाहिँ यसले अप्नाएको देखिन्छ। त्यस कारणले गर्दाखेरिमा यो समुदायलाई चाहिँ यसले अहिलेको सरकारले व्यवस्था नै गरे कि भन्ने चाहिँ नै देखिन्छ। र यो छ महिनासम्म आइपुग्दाखेरिमा केही खाकाहरू त कोर्न सकिन्थ्यो, केही रोड म्यापहरू बनाउन सकिन्थ्यो हो, त्यो लाखौंको संख्यालाई व्यवस्थापन आजको भोलि हुनै सक्दैन, त्यसको लागि केही समय लाग्छ। तर त्यो समय लाग्ने जो चिज छ त्यसलाई चाहिँ यो जुन सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने वर्गलाई प्राथमिकतामा राखेर अबको एक वर्षमा हामी यहाँ पुग्छौं, अबको तीन वर्षमा यहाँ पुग्छौं र अबको पाँच वर्षमा हामी 15 लाखलाई रोजगारी दिन्छौं भनेर सुनिश्चित गर्छौं भनेर भन्ने त्यो रोड म्याप खोइ त लिएर आएको। सय दिने कार्यक्रममा बिर्सिनेदेखि लिएर आज 6 महिना बितिसक्दाखेरिमा पनि र बीचमा नीति तथा कार्यक्रम बजेट आइपुग्दाखेरि सम्मको कुराहरूलाई जोडेर हेर्ने हो भनेदेखि त यो पटक्कै प्राथमिकतामा परेको देखिन, उही पुरानै नेताहरूकै रवैयालाई रिपिट गरेको मात्रै देखियो। जुन आफैमा म अलिक कडा शब्द प्रयोग गरौं, यदि यसैलाई निरन्तरता अझै अर्को 6 महिना अनि त्यसपछिको अर्को 1 वर्ष गरियो भने त्यो साँच्ची नै दुर्भाग्यपूर्ण हुनेछ।
4: भनेपछि विदेशबाट रेमिटेन्स आइरहन्छ, सरकार चुप लागिरहन्छ, श्रमिकहरू धोका पाइरहन्छन्, ठगिरहन्छन्, यसको कुनै पनि समाधान निस्किँदैन।
2: अहिलेकै रवैयालाई निरन्तरता दियो भने सय दिने कार्यक्रमदेखि नै यो श्रमिक वर्गलाई भोल्ने जुन त्यो गतिमा अहिलेको सरकार हिँड्यो, नीति तथा कार्यक्रम बजेट हुँदै अहिलेसम्म आइपुग्दाखेरिमा र श्रम मन्त्रालयदेखि लिएर नेपाल सरकारकै जुन नेतृत्व छ त्यो नेतृत्वले केही खाकाहरू नलिएर आउनु, एउटा कुनै श्वेत पत्र, कुनै एउटा रोड म्याप चाहिँ जारी गर्न सकिन्थ्यो नि। हाम्रो जुन कमिटमेन्ट थियो घोषणा पत्रमा, जतिजनालाई हामीले रोजगारी दिन्छौं भनेको छौं, जतिलाई हामीले नेपाल फर्काउँछौं भनेको छौं, तिनीहरूलाई चाहिँ नि रोजगारी इन्स्योर गर्नको लागि आजको भोलि सम्भव छैन, यो सबैले बुझेकै कुरा हो। तर मैले चाहिँ यो रोड म्याप लिएर आएँ, प्रोग्रामेटिक रोड म्याप भनेर लिएर आउन त सक्थ्यो नि त, होइन? त्यो समय त हाम्रो लगभग घर्किसक्यो। अहिले यति बेला 6 महिना बितिसकेको अवस्था भनेर त्यसलाई कार्यान्वयन गरेर परिणामहरू हासिल गर्ने अवस्थामा समयमा हामी पुग्न थालिसक्यौं। यदि यो गरिएन भने अहिले तपाईँले भन्नुभएको जस्तो यो उही निरन्तरता चलिरहन्छ, यसो भयो भने उसो भयो भने पहिलाकाले बिगारे रहेछन् भने अनि त्यो हुन्छ नि बाहनाबाजीहरू गर्यो, किनभने पहिलाकाले बिगारे भएर तपाईँले अनुभव नि तपाईँहरू त नबिगार्ने, हामी त यहीँ आजको भोलि नै जादु गर्छु भन्नुभएको थियो भने तापनि कतिले पत्याए कतिले पत्याएनन् आजको भोलि नै, तर केही वर्षमा चाहिँ तपाईँले साँच्ची नै गर्नुहुन्छ भनेर चाहिँ पत्याएकै हो। म जतिको सामान्य मान्छेले पनि पत्याएकै हो र तपाईँहरूले पक्कै गर्नुहुन्छ भनेर आशा लिएकै हो। म जस्तै कतिपयले चाहिँ बिस्तारै आशा मार्न थालेका छन्, त्यो आशा मार्ने अवस्थामा नपुर्याउनुहोस् भन्ने अनुरोध हो।
4: यतिसम्मको अवस्था भयो कि वैदेशिक रोजगार विभागमा जाँदाखेरि जति बेला यो मध्य पूर्वको द्वन्द्वले गर्दाखेरि यहाँबाट श्रमिक पठाउन रोक लगाइएको थियो केही समयका लागि, होइन हाम्रो अवसर खोसियो छिनियो हामी जसरी हुन्छ जान्छौ भनेर त्यो मान्छेहरू त्यहाँ सल्लाह गर्नु होइन कि सरकारलाई धम्की दिन आएका थिए त्यति बेला वैदेशिक रोजगार विभागमा, हामी गलत बाटो अप्नाउन पनि तयार छौं भनेर उहाँहरूले वैदेशिक रोजगारी विभाग अगाडि कर्मचारीकै अगाडि भन्नुभएको छ है। सरकारलाई किले रोके त अब, किनकि रेमिटेन्स कति आइरहेको छ भन्ने कुरा त प्रष्टै छ, राष्ट्र बैङ्कले पनि तथ्याङ्क निकाल्छ, बाहिरबाट आउने कुराहरूले पनि तथ्याङ्क निकाल्छ, केले चाहिँ रोक्यो त
2: सरकारलाई? वास्तवमा यो जुन भन्नु, बाहिर बसेर भन्नु र साँच्ची नै कुर्सीमा बसेर गर्नु चाहिँ फरक कुरा हो भनेर भन्ने चिजले रोके जस्तो लाग्छ मलाई, किनभने रणबुल्नमा पर्नु भएको जस्तो लाग्छ मलाई। अब कुनै बेला लय समात्नुहोस्, गति समात्नुहोस् र पाथवेमा हिँड्नुहोस्, त्यो चाहिँ अपेक्षा हो। तर मलाई अहिलेसम्म चाहिँ के लाग्छ भने पहिला जुन आफू पोजिसनमा नहुँदाखेरिमा यसो गरेन उसो गरेन भने नेगेटिभिजम जुन फैलाउन जति सजिलो थियो नि, साँच्ची नै ल अन्त इम्प्लिमेन्ट गर, तिम्रो हातमा ताला चाबी दिएँ भनेर भन्दाखेरिमा अथवा आफ्नो हातमा ताला चाबी आइपुगेपछि इम्प्लिमेन्ट गर्न चाहिँ मुस्किल हुँदो रहेछ, भन्नु र गर्नुमा फरक हुँदो रहेछ एक। दोस्रो चिज चाहिँ अलिकति चाहिँ शंका चाहिँ नियतमा पनि गर्न सक्यो, जुन कन्जम्पसनको लागि तपाईँले चाहिँ एक किसिमले सस्ता भाषणहरू गर्नुभयो नि, त्यो कति रियलिस्टिक ग्राउन्डमा टेकेर गर्नुभएको थियो, त्यो कति सम्भव थियो तर भन्नलाई त भनिदिनु भयो, अर्कोलाई निचो देखाउनको लागि भनिदिनु भयो, भनिसकेपछि वास्तवमा त्यो रियलिस्टिक पनि होइन, कतै अलिकति मैले शङ्का गर्न खोजेको चाहिँ कहाँ भने तपाईँले कतै अलिकति यो फोस्रा नाराहरूमा चाहिँ बढी रमाउनु भयो कि भन्ने पनि त्यो पनि शङ्का गर्न सकिन्छ। त्यसले गर्दाखेरिमा चाहिँ यो सरकारले अब गर्नुपर्ने चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ ए भन्नु र गर्नुमा फरक रहेछ भन्ने कुरा त यति बेलासम्म पक्कै रियलाइज भइसक्यो, भइसकेपछि अब गर्ने के हो त तै पनि सम्हालौँ, सम्हालिन्छ यो चिजहरू, आजको भोलि नै नसम्हाले पनि केही समयको इन्टरभलमा चाहिँ सम्हालिन्छ भनेर भन्नको लागि अब चाहिँ एउटा प्लानिङ प्रोसेसहरू त्यही किसिमको गर्नु पर्यो जसले गर्दाखेरि चाहिँ रोजगारी दियोस्, न कि तपाईँको चाहिँ सतै किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका प्लानिङहरू, काठमाडौँ केन्द्रित प्लानिङ, काठमाडौँ केन्द्रित भन्नुको अर्थ काठमाडौँ बसेर देशभरिको लागि, किनभने कुनै एउटा कुनाको लागि एक किसिमको प्लान आवश्यक हुन्थ्यो होला, एक किसिमको आवश्यकताहरू होलान्, अर्को किसिमको भूगोलमा अथवा अर्को किसिमको समुदायको लागि अर्को किसिमको प्लानहरू आवश्यक हुँदो हो, त्यो प्लानिङ प्रोसेस तपाईँहरूको फल्टी छ अथवा हाम्रो फल्टी छ होइन, अनि त्यसपछि हामीसँग रिसोर्सहरू छैन, किनभने यो गर्छौं मात्रै भनेर हुँदैन, रिसोर्स मात्रै सबै चिज होइन तर रिसोर्स नभइकन काम हुँदैन, त्यसले गर्दाखेरिमा यो मल्टिनेसनलदेखि लिएर इन्टरनेसनल जो डोनर पार्टनर अर्गनाइजेसनहरू छन् उनीहरूसँग पनि हामी यो यो चिजहरू गर्न चाहन्छौँ, यसले चाहिँ हामी यति परिणाम निकाल्न चाहन्छौँ भनेर रियलिस्टिक प्लानहरू बनाउनु पर्यो, त्यो प्लानलाई चाहिँ फन्डिङहरू रिसोर्सेसहरू टेक्निकल सपोर्टहरू जुटाउनु पर्यो, तब मात्रै हुन्छ, होइन भने चाहिँ होइन हामी आएर कुर्सीमा बस्यौँ भने हामी आजको भोलि नै भट्टाभट यताबाट गएको मान्छेहरूलाई फर्काउन चाहिँ सुरु गर्छौँ भनेर भन्न त जुन भन्नुभयो त्यो गर्न सकिँदो रहेछ भन्ने कुरा त आज कुर्सीमा बसेपछि थाहा भइसक्यो होला, त्यस कारणले गर्दा रियलिस्टिक प्लानहरू बनाउनुहोस्, रिसोर्सिङहरू जुटाउनुहोस्, अनि त्यसलाई चाहिने प्राविधिक जुन कुराहरू छन् त्यो कुराहरूको जोर जम्मा गर्न थाल्नुहोस्, त्यसपछि क्रमशः बिस्तारै हामी आफ्नो गतिमा हिँड्न सुरु गर्छौँ, होइन भने अहि महेशजी तपाईँले भन्नुभयो नि उही रेमिटेन्समा रमाउने, अहिले 21 खरब आयो, अर्को वर्ष 24 खरब हुन्छ, अनि अर्को वर्ष त नेपाल सरकार नयाँ सरकार आइसके पछाडि त हेर्नुहोस् फड्को मारेको, नेपालमा चाहिँ विदेशी मुद्राको संचित वर्षमै हामीसँग चाहिँ 30 खरब आयो भनेर ताली पिट्ने अवस्थामा पुग्नुहुन्छ, त्यसले फेरि तपाईँलाई काहीँ पनि पुर्याउँदैन, यसैमा रमाउने मात्रैमा सीमित गरिदिन्छ।
4: हुन त अब 6 महिना भइसक्यो, सरकारले चुनाव अगाडि पनि प्रतिबद्धता पत्र कि के भनेको थियो त्यसमा चाहिँ झन्डै 12 कि 15 लाखलाई रोजगारी दिने भनेको थियो 5 वर्षमा, अब त्यसकै हिसाब गर्ने हो भने पनि तपाईँको झन्डै 1.25 लाख ले रोजगारी पाउने बेला भइसकेको छ यो 6 महिनामा, र त्यसकै लागि विदेशबाट आउने मतदाताले, नेपाली मतदाताले लगेजमा बालेन सिटी भनेर फोटो राखेर आउनुभयो भन्ने कुरा धेरै भाइरल पनि भएको थियो, अब त्यसको लेखाजोखा त गर्नु होला पक्कै पनि केही समयमा, नागरिक आफैले पनि गर्नुहुन्छ, सरकारले पनि पक्कै केही गर्ला कि, योजना त बनाएको होला, यत्रो बहुमतको सरकार छ, अब अलिकति भोटेकोसीको कुरा पनि गरौं जोडौं, जुन भदौ 10 गतेको विनाशकारी भोटेकोसीले थुप्रो क्षेत्रमा असर गरेको छ र सँगसँगै रोजगारी क्षेत्र पनि हो, अब यही सिलसिलामा मैले केही वैदेशिक रोजगारीमा रहेका मान्छेहरूसँग पनि कुराकानी गरिरहेको थिएँ, उहाँ आफ्नो परिवारको चिन्ताका कारण स्वदेश फर्किन चाहेको अथवा उहाँहरूले भोगेका समस्याहरू त्यति बेला यहाँ पीड़ामा छँदाखेरि परिवारको त्यो कुराहरू पनि कोशिश गरे समिति पनि, र सँगसँगै जुन जनशक्ति गुमियो, जनशक्तिको कुरा छ, रोजगारीको कुरा छ, त्यत्रो हाइड्रो पावरहरू जुन दक्ष जनशक्तिहरू थिए त्यहाँ, त्यो उत्पादन गर्न वर्षौं लाग्छ, अनुभव मुख्य कुरा अनुभव हो, त्यो पाउनको लागि पनि ठूलो भनौँ समय पर्खनु पर्ने हुन्छ, समग्रमा हेर्दाखेरि रोजगारी क्षेत्रमा चाहिँ के असर परेको छ?
2: यो जस्तो त्यहाँका त्यो जुन मेगा प्रोजेक्ट नै भन्छु म, त्यो चाहिँ लाइफ लाइन पनि थियो, त्यहाँ विभिन्न किसिमका चाहिँ रोजगारीका अवसरहरू थिए त्यहाँ, हेर्न त त्यो गाडीहरू चलाउनेहरूदेखि लिएर जो हाम्रो चाइनाबाट आउने इलेक्ट्रिक भेहिकलहरू छन्, त्यो भेहिकलहरू त्यहाँदेखि काठमाडौँसम्म लिएर आउने, फेरि बस चढेर जाने, फेरि भेहिकलहरू लिएर आउने मात्रै कस्तो सजिलो काम थियो भनौँ न, एक किसिमले जो हातमा चाहिँ ड्राइभिङको स्किल भएकाहरूलाई त्यहाँ ठ्याक्कै रोजगारी पाउनु भएको थियो देखि लिएर, अब त्यो ठाउँका जुन बस्तीहरू बसे अथवा व्यापारिक केन्द्रहरू बने, त्यो केन्द्रहरूमा चाहिँ सानो चिया पसल खोलेर पनि मान्छेको जीविकोपार्जन भएको थियो होइन, त्यो स्व उद्यमको कुराहरू थियो त्यहाँनिर, भनेदेखि जुन हाम्रा मेगा प्रोजेक्टहरू थियो हाइड्रो, त्यो त एउटा हब नै थियो त्यो एरिया, त्यो एरियामा त्यहाँ अस्तिताको जति बेला विपत्तिको घटना भयो सबै जिल्लाका मान्छेहरू त्यहाँ चाहिँ त्यहाँ कुनै न कुनै हिसाबले चाहिँ पीड़ित भयो भनेर भनियो भनेपछि त्यो 77 जिल्लाका चाहिँ नभए पनि 75 होला नभए पनि 70 होला त्यति जिल्लाका मान्छेहरूले नै कुनै न कुनै किसिमको चाहिँ इंगेजमेन्ट त्यहाँनिर रहेछ भनेपछि त्यो सबै हेर्दा एकताली घुम्यो. अब त्यो होला कुनै समय उठला तर उठ्नको लागि पनि मलाई लाग्छ 1 दशक लाग्ला अथवा 7 वर्ष लाग्ला 6 वर्ष लाग्ला त्यति बेलासम्म चुलो कसरी बाल्ने होइन. कतिपयको कमाई गर्ने मान्छे जो त्यहाँ थियो त्यो मान्छे नै बगिसकेपछि बाँकी रहेछ आश्रित परिवार मात्रै बाँकी रहे. अब उनीहरूको चुलो युवाहरू घुमेका छन् वर्षौंदेखिबाट चाहिँ एउटा वेल ट्रेन भएर स्किलहरू सिकेर एउटा काममा चाहिँ नि गहिराईमा पुगिसकेको मान्छेहरू बिते अब त्यो किसिमको एक्सपर्टिज गेन गर्नको लागि कति वर्ष लाग्ला भनिसकेपछि यो रोजगारीको सेक्टर पनि धराशायी भयो. त्यसले गर्दा त्यो सेक्टरमा ज जसले रोजगारी गर्नुभएको थियो अवसर पाउनुभएको थियो उहाँहरू त्यो संख्याका मान्छेहरू बेरोजगार भए एकै झड्कोमा होइन. अनि अर्को चिज चाहिँ के भयो भनेदेखि जसले चाहिँ त्यो पुँजी त्यहाँ लगानी गरिरहेको थियो उनीहरूको ठूलो पुँजी गुम्नुको कारणले गर्दा उनीहरूले नयाँ रोजगारी सिर्जना गर्नको लागि नै अब उनीहरूको चुनौती छ होला. अर्को लोन लेलान् अथवा अहिले अहिलेको नेपालको जुन आर्थिक अवस्था छ यो अवस्थामा अब अर्को लोन लिएर फेरि रिस्क मोल्ने कि नमोल्ने भन्ने चाहिँ नि त्यो होला. त्यसले गर्दाखेरिमा फेरि नयाँ रोजगारीको अवसरहरू पनि ज जसले त्यो एरियामा लगानी गरिरहनु भएको थियो उहाँले अब फेरि त्यत्तिकै लगानी गरेर नयाँ रोजगारीको अवसरहरू सिर्जना गरिदिन सक्नुहोला कि नसक्नुहोला. मलाई लाग्छ लामो समय लाग्ला थोरै मात्रै सकेला धेरै चाहिँ नसकेला. त्यसले गर्दा फेरि नयाँ अवसरहरू पनि घुम्ला. अथवा अर्को के छ भने त्यहाँनिर चाहिँ सेल्फ इम्प्लोइडहरू थुप्रै हुनुहुन्थ्यो साना साना उद्यमहरू गर्ने त्यो खालको को संख्या अब जस्तो भनौँ न यो चिलिमे साइडतिर अथवा यो इभन स्याप्रोबेसीदेखि लिएर माथि रसोगढीसम्म र तल बेत्रावतीसम्म त त्यो फगत यस्तो लाग्छ कि त्यो नदीको खोजमा त्यो फगत सो उद्यमकै लागि त्यहाँनिर साना साना चिया पसलहरू अथवा होटलहरू लजहरू पसलहरू भन्नु त त्यहाँबाट कयौं परिवारहरू पालिएको थियो होइन त. भनेपछि उनीहरूको सर्लकै सबै बगाइदियो कयौंको मान्छे बगायो धेरै मान्छेहरू बग्नु भएको छ. त्यो जो उद्यम गरिरहेको मान्छे नै बगिरहेका छन् घरमा चाहिँ आश्रित मात्रै हुनुहुन्छ उहाँहरूलाई फेरि त्यो उद्यमको स्किलहरू चाहिँ बनाउनको लागि कयौं समय लाग्ने होला अथवा उमेरले नदिने होला एल्डरली पिपल मात्रै बाबामा मात्रै भाग्नु भएको छ भनेपछि त्यो पनि गयो. गर्दाखेरि यो सबै चिजहरू जाँदाखेरिमा चाहिँ यो हजारौंको संख्या 10,000, 20,000 संख्यामा चाहिँ रोजगारी एक त गुम्यो र रोजगारीको सम्भावना पनि गुमे. अब गराउँला नि त भनेर भन्दाखेरिमा त्यतिलाई चाहिँ त्यहाँ जति चाहिँ रोजगारीमा झुन्डिनु भएको थियो अथवा इंगेज हुनु भएको थियो उहाँहरूको लागि आगामी दिनहरूमा नि सम्भावना गुम्यो भएको त गुम्यो नै. त्यसले गर्दाखेरि ठूलो असर पार्यो वास्तवमा.
4: खोला किनारको प्रोजेक्टमा कसले काम गर्छ भन्ला नि फेरि भोलिकाले
2: अब त त्यो भयो किनभने त्यस पछाडि हालसालै यो काली गण्डकीमा आयो नि बुढी गण्डकीमा यही नेचरको आयो र यसै गरिकन हो क्याजुअल्टी चाहिँ कम भयो प्रपर्टीको नाश पनि अलि कम भयो. लकीली के भन्नु जसलाई पर्यो उसलाई त फेरि परिगयो होइन. तर त्यो म्यासिभ मात्रामा नभइसकेपछि हामीसँग 1.5 महिनाको दरमियानमा 2 उस्तै प्रकृतिका उदाहरणहरू भइसकेपछि अब चाहिँ भो बाबा गर्दिन भन्ने पो अवस्था होला होला 15-20 वर्ष पछाडि चाहिँ त्यो बिस्तारै नयाँ पुस्ता होला पुरानो कुराहरू चाहिँ यस्तो भएको थियो अरे भनेर भनिसकेपछि अलिअलि सावधान अप्नाउला तर अहिलेको उपभोक्ताभोगी होइन भने चाहिँ त्यति धेरै नतर्सेला. तर तत्काल त केही वर्ष त तर्सिन्छ मान्छे. त्यो कारणले गर्दाखेरिमा सेल्फ हुन्छ नि आफै पनि हच्किने पनि कारणले गर्दाखेरिमा पनि यो सम्भावनाहरू चाहिँ अन्त्य त के भयो त भन्दा सम्भावनालाई न्यून गरायो त्यो चाहिँ हो.
4: हुन त यो अलिकति यो प्रविधिको कुरा गर्दाखेरि ठूलो डिजास्टर हो विपत्ति ठूलो हो भन्ने कुरा त आइ नै सकेको छ. त्यही पनि जुन हामीले आधारभूत सुरक्षाको कुरा गर्छौ नि त्यो चाहिँ कतिको अपनाइएको देख्नुभयो तपाईँले त्यहाँ.
2: अब यस्तो छ यो कस्तो भयो भने म पनि नुवाकोट जिल्लाकै मान्छे हामी सानो बालखमा त्रिशुली बजार आउँथ्यौं अनि त्यो त्रिशुली बजार आउँदाखेरिमा अब खोलाकै किनारमा चाहिँ बस्ती त देखेको हो. हाम्रा हजुरबाहरूले भन्नुहुन्थ्यो यहाँनिर एकफेर त्रिशुलीमा ठूलो बाढी आएको थियो ऊ त्यहाँनिर एउटा पुल थियो त्यो पुल बगायो ऊ त्यहाँनिर त त्यो सानो टुक्रा अझै बाँकी छ भन्नुहुन्थ्यो. हामी बालक 8-9 वर्षको हुँदाखेरिमा त्यहाँनिर एउटा सानो पुलको टुक्रा पनि देखिया थियो होइन. अब त्यति बेला आउने बाढीहरू चाहिँ एक किसिमको बाढी नदी शान्त रूपमा आफ्नो बाटोमै हिँडिरहेको हुन्थ्यो. त्यही ठ्याक्कै खोलाको किनारैमा घरहरू उभिएका थिए ती घरहरूलाई 50 वर्ष अथवा होला अब 100 वर्ष पनि होला थाहा छैन कमसेकम 45 वर्ष जतिको त मेरो पनि आफ्नो अनुभव भयो. केही पनि गरेको थिएन त्यो मानेमा हेर्ने भनेदेखि त के असुरक्षा थियो र भन्ने पनि हो. अनि त्यसपछि अहिले जुन तरिकाको र जुन नेचरको जो बगेर नआएर उफ्रेर त्यो पनि उफ्रेर पनि कस्तो भने बम हानेको जस्तरी आएर उसले
3: 66 किलोमिटर
2: प्रति घण्टा अनि उसले यसो छुँदाखेरिमा एउटा ठूलो इन्फ्रास्ट्रक्चर जो पिलर बिमले बनाएको घरलाई चाहिँ फुत्तै चाहिँ लिएर गएर नचाउँदै चाहिँ बगाएर लिएर जाने त्यो किसिमको शक्तिशाली आइसके पछाडि यो असुरक्षित थियो भनेर कसरी भन्नु. अब नदी किनारको जो नदी सभ्यता जो छ नि हाम्रो मात्रै होइन अरू देशको पनि नदी त खुरुखुरु आफ्नै बाटोमा शान्त भएर बगिरहेको छ. कहिले कहिले पानीको लेभल अलि माथि आउँथ्यो मान्छेहरू त्यहाँनिर ए आज त बढी आएछ भनेर हेर्न जान्थे खोला किनारमा बसेर पछिल्ला समयमा मोबाइलले यसो फोटो भिडियोहरू बनाउँथे अनि त्यो खालको हो नि त त्यस अर्थमा हेर्ने हो नि असुरक्षित होइन. तर अहिले जसरी डिजास्टरले जसरी नाश बनाए सत्यानाशै बनाए त्यो हिसाबले हेर्दाखेरिमा त हामी त एकदमै असुरक्षित अवस्थामा रहेछौँ. तर मलाई चाहिँ के लाग्दछ भनेदेखि चाहिँ अब म यो हाइड्रो आदि इत्यादिको चाहिँ म विज्ञ होइन त्यस कारणले गर्दाखेरिमा खालि अरूको जो विज्ञहरूको कुराहरू सुन्दाखेरिमा चाहिँ जुन किसिमको चाहिँ त्यो डिपार्चर सिस्टमहरू बनाइनु पर्थ्यो अथवा जुन इमर्जेन्सी एक्जिटहरू बनाइनु पर्थ्यो त्यो चिजहरू मिसिङ रहेछ भनेर भनेको सुन्दाखेरिमा चाहिँ त्यो बाटोमा चाहिँ सुरक्षित गरिएनछ कि भन्ने लाग्यो. अनि अहिले मैले भनेको जस्तो खालको 100 वर्षसम्म केही नगरेको अहिले उफ्रेर आएको नदीले चाहिँ नाश गर्यो भन्दाखेरिमा चाहिँ असुरक्षित होइन कि भन्ने पनि लाग्यो. तर समग्रमा चाहिँ हेर्दाखेरिमा चाहिँ हामी खोलाको धेरै नै नजिक रहेछौँ. जसरी काठमाडौँको यो खोलाहरू त त्रिशुली नदी अथवा गण्डकी नदी वा कोशी नदी जस्ता ठूला नदी त होइनन् तर जसरी हामी यहाँ सानो सानो खोल्चीहरू जो काठमाडौँमा छन् अथवा अन्यत्र छौँ त्यहाँ त 30 मिटरको कुरा गर्न थाल्यौं मापदण्ड राख्नुपर्छ खाली छोड्नुपर्छ भन्न थाल्यौं अथवा 20 मिटरका कुराहरू गर्न थाल्यौं तर त्यहाँ त 1 मिटर पनि थिएन कि. त्यस हिसाबले चाहिँ हेर्दाखेरिमा चाहिँ हामी त्यति सुरक्षित रहेनछौँ सुरक्षित तरिकाले चाहिँ बस्ती बसालेको रहेनछ अथवा उति बेला चाहिँ यो किसिमको चेतना पनि थिएन होला आवश्यकता नि महसुस गरिएन होला. गएर बस्यो एउटा बस्यो अर्को बस्यो गर्दै जाँदाखेरिमा बजार बस्यो अनि खोलाले अहिलेसम्म नि केही गरेको थिएन तर एकै झड्कामा सबैलाई लग्यो भन्ने हिसाबले चाहिँ हेर्दाखेरिमा तर समग्रमा हेर्दाखेरिमा चाहिँ अलिक असुरक्षितै जस्तो देखियो.
4: समग्रमा अब सबैलाई सुन्ने मान्छेहरूलाई सरकारलाई श्रमिकहरूलाई देशमा रहनुभएका विदेशमा हुनुभएका सबैलाई के भन्नुहुन्छ.
2: म एउटा चिज यो भोटे कसै जुन विपत्ति आइलाग्यो अथवा पछिल्लो समयमा गोर्खामा सम्भवत त्यहाँ पनि माइग्रेन्ट पपुलेसन हुनुहुन्छ अथवा जो माइग्रेसनमा हुनुहुन्थेन अथवा वैदेशिक रोजगारीमा हुनुहुन्थेन खास गरिकन मैले यो विषय आफूले हेर्ने भएर मैले यो विषयको मात्रै कुरा गरेँ. त्यहाँ विषयहरू थुप्रै छन् दुःख दर्द थुप्रै छन्. यसमा चाहिँ मैले मूलत दुईवटा जोखिमहरू देखेँ. सरकारलाई के भन्नुहुन्छ भन्दाखेरिमा म यसैमा जोडेर भन्न चाहन्छु कि जब जब विपत्तिका घटनाहरू हुन्छन् चाहे त्यो भुइँचालो खालका घटनाहरू हुन् चाहे प्राकृतिक विपत्तिका घटनाहरू हुन् चाहे राजनीतिक किसिमका कुनै उथलपुथल हुन् त्यस्तो बेलामा चाहिँ यो वैदेशिक रोजगारीमा मान्छेहरू जान चाहिँ बढी मात्रामा जान खोज्ने जान चाहने अब म त्यता लाग्छु भन्ने निर्णय गर्ने खालको अवस्था हुँदो रहेछ र त्यति नै बेला यो ह्युमन ट्राफिकरहरू मानव बेचबिखनका जुन संगठित सञ्जालहरू छन् जसका नेक्ससहरू ग्रामीण भेगसम्म छन् यदि अलरेडी छैनन् भने त्यो भेगमा त्यो सञ्जालहरूले त्यहाँ तुरन्तै विस्तार तुरन्तै गरिहाल्दो रहेछन् र मानव बेचबिखनको एउटा ठूलो जोखिम रह्यो. अहिलेको ठूलो विपत्तिमा त्यो भेगमा मानव बेचबिखनको जोखिम रह्यो. त्यो भेगमा मात्रै नभइकन त्यो भेगमा रोजगारी र स्व उद्यम गरिरहेकाहरू त्यो 77 जिल्लाका हुन सक्छन् होइन उनी त्यो समुदाय बीचमा चाहिँ एउटा मानव बेचबिखनको जोखिम बढ्यो. एउटा चाहिँ त्यो त्यसलाई न्यूनीकरण गर्नको लागि के गर्ने किनभने नेपाल सरकारसँग यस्तै किसिमका विपत्तिमा मानव बेचबिखनको घटनाहरूको ट्रेन्डहरू बढेको पुराना उदाहरणहरू छन् त्यसमा चाहिँ एड्रेस गर्नको लागि के उपायहरू चाहिँ अप्नाइएको थियो त्यसलाई तुरन्तै एक्टिभेट गर्नु पर्यो. यो चाहिँ त्यति चर्चामा मैले देखिनँ. म हाम्रो अर्गनाइजेसनले मेरो टिमले अहिले गरिरहेको स्टडीमा हामीले ह्युमन ट्राफिकिङलाई हेर्दैछौँ के रहेछ त ट्रेन कसरी बढ्न गएछ भनेर. अर्को चाहिँ डेप्ट बन्डेज किनभने वर्षौंदेखिबाट अब भर्खरै मलाई एकजना भाइले फोन गर्नुभयो. उहाँ चाहिँ अब 21 वर्ष विदेश विभिन्न देशमा गएर बस्नुभयो. एउटा कोठा दुईटा कोठा अनि एक ढलान दुई ढलान गर्दै गर्दै घर तयारी भएर रंगरोगनहरू गरिसकेपछि गएको 5-6 महिना अगाडि चाहिँ अब चाहिँ विदेश नफर्किने भनेर नेपाल फर्किनु भएको घर बगाइदियो. घर बगाइसके पछाडि ऋण तिरिसकेका छैन. अरू ऋणहरू पनि छन् गराएपछि कामकाजको लागि लिएको शिक्षा दीक्षाको लागि औषधि उपचारको लागि लिएको. बल्ल बल्ल बनाएको घर लगिदियो. जग्गा जमिन अलिकति पाखो बारी छ जंगल भइसकेको थियो. बाँदरले गर्दा उब्जनी केही पनि हुँदैन. खेत खासै छैन खान पुग्दैन. अब उपाय छैन भएको घरको एउटा फ्ल्याट भाडामा लाउँला बसौँला अनि केही सानो पसल गरौँला ओ नेपाल फर्किँ भनेर भनेको मान्छे भोलि फ्लाइट छ मैले पिडिओटी लिनु पर्ला कि नपर्ला भनेर अहिले भर्खर मलाई फोन गर्दै हुनुहुन्थ्यो. एउटा इक्जाम्पल हो तर यस्तो इक्जाम्पल प्रभावित क्षेत्रमा धेरै छन्. डेब्ट बन्डेजको कुरा गर्न खोजेको मैले, उहाँले ठूलो लोन लिनु भएको छ, कोही त भर्खर जानुभएकोहरू हुनुहुन्छ ठूलो लोन लिएर र त्यो मिटर ब्याड चढिरहन्छ. त्यस कारणले गर्दाखेरि डेब्ट बन्डेजको अवस्थामा त्यो पीड़ित इलाका कमसे कम पीड़ितहरू चाहिँ त्यो बाढ़ी पीड़ितहरू समुदाय चाहिँ ऋणको चाहिँ भुमारीमा नपर्नुहोस् र ऋणको बन्धक नहुनुहोस् भन्नको लागि अरू विभिन्न कामहरू नेपाल सरकारले गर्नु छ, दात्री निकायहरूले सहयोग गर्नु छ, त्यसमा चाहिँ यसको लागि पनि केही सब्सिडिजहरू चाहिँ लिएराइदिनु पर्ने देखिन्छ भनेदेखि अब यो क्लाइमेट चेन्जको जुन असर छ त्यो असर चाहिँ अहिलेको त के भयो भने बिना कसुरको चाहिँ नि ठूलो मूल्य चुकाउनु पर्यो, सजाय भोग्नु पर्यो. बिना कसुरको हो नि त त्यो केही गरे होइन, घरमा बसिरहेको मान्छेलाई स्वाट्टै बगाएर लगिदियो, केही कसुर छैन. नेपालको चाहिँ जुन यो कार्बन उत्सर्जनमा पनि कन्ट्रिब्युसन लेस देन 1% हो, जबकि यो उत्सर्जन अरूले गर्छन् हाम्रो हिमाल पक्रेर हामीलाई बगाए भनिसकेपछि ती कामहरू त गर्नु छ नै छ. तर यो माइग्रेन्ट पपुलेसन र माइग्रेन्ट फेमिलीको पपुलेसनको सन्दर्भमा चाहिँ तत्काल गर्नुपर्नेमा चाहिँ यो डेब्ट बन्डेज किनभने महिना महिनामा ब्याज चढ्दै जान्छ, यसमा नेपाल सरकारले तत्काल केही कार्यक्रम लिएर आउनुपर्छ. अरू कार्यक्रमहरू तपाईँ लिएर आउँदै हुनुहुन्छ भने यो पनि प्लिज यसमा इन्टिग्रेट गरिदिनुहोस्. अनि अर्को चाहिँ ह्युमन ट्राफिकिङ स्वाट्टै बढ्छ है, मलाई लाग्छ यति बेलासम्म कयौं ट्राफिकिङमा परिसके यो गएको एक डेढ महिनाको दरमियानमा. त्यस कारणले गर्दा यसलाई न्यूनीकरण गर्नको लागि पनि केही कार्यक्रम चाहिँ लिएर आइदिनुहोस् र योभन्दा माथि उठेर समग्रमा चाहिँ म नेपाल सरकारलाई के भन्छु भने तपाईँले जुन एक किसिमको घोषणा पत्रमा अथवा तपाईँको आफ्नो नाम छ बाचापत्र केही भन्नुभएको छ त्यसमा जे चीज भन्नुभएको थियो त्यो चीज चाहिँ कार्यान्वयन गर्नको लागि तपाईँ अहिले नै कार्यान्वयन हुँदैन रोड म्याप ल्याउनुहोस्, होइन भने तपाईँलाई पनि विश्वास तपाईँ उपरको पनि विश्वास टुट्छ. त्यो विश्वास टुट्नु भनेको अघिल्ला सरकारहरूसँग विश्वास टुट्नुले चाहिँ अघिल्ला वर्षहरूका निरन्तरताको रूपमा मात्रै हो, यो सरकारले केही गर्दैन भन्नेमा नै त्यस्तो ठूलो तात्विक अन्तरको हिसाबले मान्छेले खिन्नता हुँदैन. तर तपाईँ माथिको विश्वास टुट्यो भने चाहिँ साँच्ची नै राज्यप्रतिको विश्वास टुटेको रूपमा लिन्छ नि. अब चाहिँ हाम्रो सकियो किनभने तपाईँहरू आशा हो, तपाईँहरूप्रति पनि विश्वास टुट्न नदिनुहोस्. तपाईँले चाहिँ त्यो किसिमको रोड म्याप ल्याउन ढिला गर्दै हुनुहुन्छ है, छ महिना भइसक्यो. त्यो सय दिने कार्यक्रममै ल्याउनु पर्थ्यो, नीति कार्यक्रममै ल्याउनु पर्थ्यो, बजेटमै ल्याउनु पर्थ्यो, अहिलेसम्म ल्याइसक्नु पर्थ्यो, ढिला गर्नुभयो, अब ल्याउनुहोस्.
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल. देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसिया सिन्डिकेट विवादको कारण यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्यौं. देश परदेशको आजको समय सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद. भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिद नेपाल लिएर आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz तथा उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु. नमस्कार.
5: हजुरको रेडियो.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर। सम्पर्क नम्बर 98650065095। सिबी मिठाई पसल रामेछाप, माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844211310। दिल किराना पसल, रामेसाप अस्पताल जाने रोड, रामेसा बजार, रामेसाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कक्षा एकदेखि बाह्र सम्मका किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844242903। घिमिरे पाठ्य पुस्तक पसल, रामेछाप बीच बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ विभिन्न ब्रान्डका जुत्ता, चप्पल, लेडिज जेन्ट्सका लागि रेडिमेड कपडाहरू पाइन्छ। साथै जुत्ता, चप्पल, छाता, कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862222383। आकाश सु सेन्टर एन्ड रेडिमेड फेन्सी पसल, रामेछाप बीच बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगति
3: राशि। आकाश सु सेन्टर एन्ड रेडिमेड फेन्सी पसल, रामेछाप बीच बजार, रामेछाप।

0: प्राक खस्ती राँगोको मासु सुखद मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926627। आफन्त कोल्ड स्टोर, रामेछाप तल्लो बजार, रामेछाप।
1: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यहाँ पर तामाकोशी FM 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थाले। 24 घण्टामा 56,000ले छाडे काठमाडौँ उपत्यका। चालू आर्थिक वर्षमा सरकारले 67.50 करोड रूपियाँ बराबरको धान खरिद गर्ने। रामेछापको लिखुताम कोशी गाउँपालिका 2 मा बजार अनुगमन, 26 पसलको छानबिन, म्याद गुज्रिएका सामान नष्ट। भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने। भारतीय प्रहरीले जन्तर मन्तरको सट्टामा प्रदर्शनका लागि 3 वटा वैकल्पिक ठाउँ तोक्यो। र ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउने छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नवरात्रको तेस्रो दिन नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मन्दिरकी तेस्रो

0: चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभएको छ। चन्द्रघण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामयी छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी तेस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ। बड़ा दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक प्रेक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको 24 घण्टामा 56,809 यात्रु बाहिरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार फर्फिङ नाकाबाट 5,510, नागढुङ्गा नाकाबाट 27,649, थानकोट नाकाबाट 56, भीमढुङ्गा नाकाबाट 513, तिनपिप्ले नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भट्टेडाँडा नाकाबाट 886 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वी राजमार्ग भाँसिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताउनु भएको छ। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र सवारी साधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। दशैंले परिवार आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ़ बनाउने भयो काले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ़ने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार सभ्य सामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्र अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिइसकेको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ। साथै राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। सरकारले रसुवाको भोटेको सिबाडीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण एकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बाढ़ीमा बढ़ीमा पाँच दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सरजमिन मुचुल्का उठाइनेछ। पालिकाले तीन दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन्। त्यसको पाँच दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनैतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाइने प्राधिकरणले जनाएको छ। सरकारले भोटेको सिबाडीमा बेपत्ता भएकाहरूलाई पनि मृत घोषणा गर्न तयारी गरेको छ। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारिसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले हिजो नगरकोटमा आयोजना गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसे लगायतका विवरण लिने गरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रूपमा लागू गरिएको बताउनु भएको छ। विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्किएको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौं विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको बताइएको छ। उहाँका अनुसार सन् 2025 कानून उल्लंघन गर्ने 469 विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा 2026 जनवरी 1 अक्टोबर 10 540 विदेशीलाई देश निष्कासन गरिएको छ। उहाँले अध्यागमनको कानून उल्लंघन गरेको, प्रवेश आज्ञाको उद्देश्य विपरीत बसेको, देशको कानूनमा दोषी ठहर भएको र विभिन्न गैर कानूनी गतिविधिमा संलग्न रहेका 64 सन् 2025 फिर्ता पठाइएको बताउनु भएको छ। यस्तै 61 2026 अक्टोबर 10 कानून उल्लंघन गरेको पाइएपछि फिर्ता पठाइएको छ। विभिन्न प्रवेश आज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानून विपरीत अरू नै गतिविधिमा संलग्न हुन नदिन, निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उहाँले बताउनु भएको छ। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रूपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसान उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ। जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो देख्छु त, कसरी
4: के जिस्के पनि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार। आइतबार बिहान बूढी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनास्नु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्नु संरक्षण क्षेत्र आयोजना एमक्याफले जनाएको छ। चुम्नुम्बरी गाउँपालिका छ उङलिङ खोलातर्फबाट बूढी गण्डकीमा आएको बाढ़ीका कारण मनास्नुको चुम उपत्यका पुगेका 87 पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्याफका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक र 73 गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा पनि क्षति पुर्याएको छ। एमक्याफले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। रामेछापको लिखुतामाखुसी गाउँपालिका 2 अन्तर्गत शीर्षे ढाँडे र सैपु क्षेत्रका 26 पसलमा अनुगमन गरिएको छ। असोज 25 र 26 गते 2 दिनसम्म गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालन भएका 3 पसललाई कुल 4,000 रूपियाँ जरिवाना गरिएको छ। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय रामेछापको अगुवाईमा गरिएको अनुगमनका क्रममा खाद्यान्न, किराना, सुन चाँदी, कपड़ा तथा मासु पसल लगायतको निरीक्षण गरिएको थियो। चाडपर्वका बेला उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, म्याद गुज्रिएका सामानको बिक्री रोक्ने तथा व्यवसायलाई कानूनी दायरामा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा ओखलडुङ्गा किराना पसललाई 1,000 रूपियाँ, सुदिन खाद्यान्न स्टोरलाई 2,000 रूपियाँ र सगरमाथा कोल्ड स्टोरलाई 1,000 रूपियाँ जरिवाना गरिएको उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय रामेछापका कार्यालय प्रमुख खेमराज घिमिरेले जानकारी दिनुभएको छ। त्यस्तै विशाल भेराइटी स्टोर एन्ड खाद्यान्न सप्लायर्स सैपमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि ती नष्ट गरिएको छ। पसलबाट जम्बुडियो 9 बोतल, दालमठ 2 प्याकेट र बेसिनको पिठो 1 प्याकेट गरी करिब 2,625 रूपियाँ बराबरका सामग्री नष्ट गरिएको हो। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका अन्य पसललाई आवश्यक प्रक्रिया पूरा गर्न सचेत गराइएको छ। व्यवसाय सञ्चालन गर्दा प्रचलित कानूनको पालना गर्न, उपभोग्य वस्तुको म्याद नियमित जाँच गर्न र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्री बिक्री नगर्न व्यवसायलाई आग्रह गरिएको छ। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय रामेछापका कार्यालय प्रमुख यमराज घिमिरे, लिखुतामाखुसी गाउँपालिका 2 का वडाध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ रामेछापको उपाध्यक्ष युनिट विभागी सिंह, इलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा लिखु तामाकोशी गाउँपालिकाका प्रतिनिधि लगायतको टोलीले बजार अनुगमन गरेको थियो। काभ्रे फलाञ्चोक प्रहरीले सार्वजनिक विदाको दिन सरकारी सवारीको दुरूपयोग गरेको आरोपमा एक पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे फलाञ्चोकको पनौती नगरपालिका तीन कुसादेवी बस्ने 40 वर्षीय गणेश सापकोटा रहेका छन्। उनलाई सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरूपयोग गरेको र सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेको पनौतीबाट पक्राउ गरिएको। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे फलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। भिडियोमा गत शनिबार सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरूपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग वाद विवाद तथा अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको देखिएको काभ्रे प्रहरीले जनाएको छ। पक्राउ परेका सापकोटालाई अभद्र व्यवहार गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट 3 दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फीनै गाडी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ीको आवाजावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको अहिले दशैंको समय भएकाले पृथ्वी राजमार्गमा गाड़ीको अत्याधिक चाप छ। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। भोलि प्रायः सबैजसो भागमा मौसम सफा रहनेछ। भागमा ती गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका 1-2 ठाउँमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा प्रदर्शनका लागि 3 वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुराड़ी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले पछिल्लो निर्णय गरेको। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित थियो। रणनीतिक स्थानमा अव्यवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ। र समाचारको अन्त्यमा खेल समाचार। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभएको थियो। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेर एकपटक। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थाले। 24 घण्टामा 56,000ले छाडे काठमाडौँ उपत्यका। चालू आर्थिक वर्षमा सरकारले 67.50 करोड रूपियाँ बराबरको धान खरिद गर्ने। रामेछापको लिखु तामाको सिकाउपालेका 2 बजार अनुगमन। 26 पसलको छानबिन। म्याद गुज्रिएका सामान नष्ट। भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने भारतीय प्रहरीले जन्तर मन्तरको सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोक्यो र ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो. हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ. त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै स्टुडियो आज महत्व समाचारबाट बिदा हुन्छ. नमस्कार, शुभ दिन.

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज, रामेछाप तल्लो बजार, रामेछाप। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। प्रोपराइटर बाबुराम श्रेष्ठ, सम्पर्क नम्बर 9845023395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 9840216439। शैलेश लिम्बू, सम्पर्क नम्बर 9860350077। मनिल भोजनालय एन्ड लज, रामेछाप तल्लो बजार, रामेछाप।
0: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

इन्दुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाटा सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9844-41-54-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844-043-554। निलम खाद्य स्टोर एण्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: आँखामा चोट लाग्यो, अब के गर्ने?
5: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
4: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
5: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
4: अनि साना बालबालिकाहरूलाई,
5: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
4: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज सेभ यो साइट। विश्व दृष्टि दिवस 2083।
6: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।
7: बडा दशी 2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका, बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिश कटुवाल, सम्पर्क नम्बर 9868849467। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बीच बजार, रामेछाप।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 9869004970। हाम्रो छोइला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090। कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछाप बजार, हस्पिटल रोड, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ तामा, पितल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, नम्बर 9844141112। लक्ष्मी भाँडा पसल एन्ड स्टोर, रामेछाप बीच बजार, रामेछाप।
0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6, रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851274749। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9944010234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840664605। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767597771।
0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
4: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7
5: गते माकुन्द गाउँपालिका 4 स्थित च्यादलु माकुन्द गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुन्द गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
4: उज्यालो नेपाल पार्टी रामेछाप।

2083 को शुभकामना सहित सिन्धुलीको गुलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एण्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन सुरक्षित, प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवनी मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
4: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभ कामना। कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ तामा पित्तल सिलभर लगायत विभिन्न किसिमका भाँडाहरू सुगत मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 98444 11 12। लक्ष्मी भाँडा पसल एन्ड स्टोर रामेछाप बिच बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नुको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर बाबुराम श्रेष्ठ। सम्पर्क नम्बर 9845-23395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी। सम्पर्क नम्बर 9840-21-64-39। शैलेश लिम्बू। सम्पर्क नम्बर 9860-35-90-77। मनिल भोजनालय एन्ड लज, रामेछाप तल्लो बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9844-41-54-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ। सम्पर्क नम्बर 9844-043-554। निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट, दौरा सुरुवाल पनि चलाइन्छ। प्रोप्राइटर अनित कटुवाल। सम्पर्क नम्बर 9868-84-49-67। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप बिच बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोभाइडर शनिबार सम्पर्क नम्बर 97569003 निवारी खाजाघर रामेछाप माथिल्लो बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो, चाउमिन, थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487। पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 43 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस जाने रोड, रामेछाप बजार, रामेछाप।
5: Entertaining the nation.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आजको यो एक घण्टासम्म रमाइला मिठा दशैंका गीत संगीतहरू बस्छ। तपाईँले आफ्नो साथी संगीहरूलाई सम्झन पाउनुहुन्छ। 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई उकाली उराली लोकवेश गर्दै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। आजको बसाईमा फटाफट सहभागिता जनाउनु होला भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाउनुहोस्। हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्छौं। विशेष गरी आज मंगलबार तपाईँको कमेन्टलाई स्थान दिने दिन रहेको छ। इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले आफ्ना आफन्तजन इष्टमित्र देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण साथी आफ्नो परिवारजनहरूको लागि चाहिँ तपाईँले शुभकामना सन्देशहरू कमेन्ट मार्फत पनि पठाउन सक्नुहुन्छ। साथसाथै हामी तपाईँको टेलिफोन सम्पर्कबाट पनि शुभकामना सन्देश लिनुको साथसाथै तपाईँसँग रमाइला मिठा कुराकानी गर्दै यो एक घण्टाको समय बिताउनेछौ भने कार्यक्रमको समय अवधिभर रमाइला मिठा दशैंका गीतहरू राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौ। कार्यक्रम साताको साथै दिन आउँछ। फरक फरक प्रस्तुतिको साथमा तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ फोन डायल गर्दै कमेन्ट मार्फत सहभागिता जनाउँदै गर्नुहोस्। तपाईँले हजुरको रेडियोको फेसबुक पेजबाट सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो गीत। त्यसपछि तपाईँका कमेन्टहरू लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा भविष्यको छ यो एकदम मिठो रमाइलो गीत रहेको थियो। रामजी खाँड कविता न्यौपानेको आवाजमा रहेको गीत तपाईँको माझमा राखेर हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं। दशैंको बेलामा पनि बोलको गीत बजेको थियो, त्यसपछि हामी फेरि आइसकेका छौं। पालो तपाईँको साथसाथै फेसबुक लाइभबाट सुनेर पनि तपाईँले कमेन्ट पठाउनुहोस्। आज विशेष गरी मंगलबार हामी तपाईँका कमेन्टहरू चाहिँ लिन्छौ र तपाईँले चाहिँ शुभकामना सन्देशहरू कमेन्ट मार्फत पनि छोड्न सक्नुहुन्छ। यति बेला चाहिँ सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ तर उहाँको आवाज मैले सुन्न सकिरहेको छैन। हेलो, जो साथी हुनुहुन्छ फेरि पनि फोन गर्दै आउन सक्नुहुन्छ। फोन नलाग्ने साथी, इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले चाहिँ शुभकामना सन्देशहरू कमेन्ट मार्फत छोड्नु होला। मैले तपाईँलाई भनेको छु, हजुरको रेडियो तपाईँले नेपालीमा सर्च गर्नुभयो भने भेटाउनुहुनेछ। हामी कार्यक्रम लोककोशेलीको बसाइमा चाहिँ छौं। यति बेला हामीलाई विनिता दाहाल सुवेदीजीको कमेन्ट प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, हेलो दिदी, के छ खबर? म विनिता दाहाल सुवेदी धनकुटाबाट भन्दै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, अब बज्ने गीत मार्फत चाहिँ समर्पण सम्झना सन्देश राख्नुपर्दा चाहिँ खुसबु सुवेदी, त्यसै गरी लोचन सुवेदी, लुकेश सुवेदीको लागि, सुषमा दाहालको लागि, त्यसै गरी विमला दाहाल, जुमा दाहाल, कुमार दाहालको लागि, तुलसा खड्का, जानुका चापा गाई, त्यसै गरी उहाँले जानुका चापा गाई भन्जारीको लागि, भूमिका भन्जारी, दुर्गा कछुवाल, त्यसै गरी लेख्नुहुन्छ निर्दोष हरपल रोशनीको लागि, मिडिया प्रेमी राई, अनिसा सिम्पल सोरिना लगायत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, सम्पर्कमा पनि अलिकति समस्या हुँदै जस्तो लाग्दैछ। सम्भव भए हामी टेलिफोन लिन्छौँ, यदि भएन भने तपाईँको कमेन्ट भाषण गर्दै रमाइला मिसाइदी संयुक्त राख्दैछौँ, यात्रा गर्छौँ यो एक घण्टाको समय। यति बेला कमल श्रेष्ठजीको कमेन्ट प्राप्त छ, उहाँ पनि लेख्नुहुन्छ, आज मलाई नयाँ मुभीसँग 26 आँकडाबाट सत्यराज आचार्य र अंशु पन्तको आवाजमा रहेको गीत बजाइदिनुहोस् भने कमलजीले कार्यक्रम चाहिँ सुन्नुहुन्छ कि हुन्न? चलचित्रको गीत चाहिँ कार्यक्रममा बज्दिने, यदि चलचित्रको दशैंको गीत हो भने बज्छ, अब कार्यक्रममा सुन्छु भन्नुहुन्छ तपाईँहरू, कुन कार्यक्रममा कुन गीत रोज्ने भनेर तपाईँहरूलाई अझै पनि थाहा हुँदैन, यो मैले भन्नै पर्नेछ। हरेक समय अब चलचित्रको कार्यक्रममा आउँदा तपाईँ नेपाली लोकदोहोरी गीत रोज्नुहुन्छ, अनि लोकदोहोरीको कार्यक्रममा आउँदाखेरि चाहिँ चलचित्रको गीत सुन्न चाहनुहुन्छ भने यहाँ हामी कार्यक्रम चलाउनेलाई पनि विडम्बना छ कि तपाईँले कमेन्टमा सच्याउनु पर्ने हुन्छ, या तपाईँले चलचित्रको कार्यक्रममा पठाउनु भएको कमेन्ट चाहिँ कपी पेस्ट गरेर यदि पठाउनु भएको हो भने चाहिँ यो गीत बज्दैन नेपाली चलचित्रको, र नेपाली चलचित्रको दशैंको गीत हो भने चाहिँ बज्छ भन्न चाहन्छ हाम्रो कमलजीलाई। त्यसपछि उहाँ कमेन्टमा लेख्नुहुन्छ, म तिनचुरे मीडिया ग्रुपको सदस्य तीरथमको फेदाबाट कमल श्रेष्ठ हो, यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा देवासकोटा, मनोज भुजेल, सुची आरती लिम्बु, लोकेन थोप्ले लिम्बु, राजन खतिवड़ा, चित्रयोगी, सुशीला कार्की, सरोला राई, मीडिया प्रेमी निर्मला ओलिम, पूजा मानदेवा लिम्बु, फूलमाया आंखीवा लिम्बुको लागि, टीकाराम सुनवार, मेनुका मुखिया लगायत मलाई चिने नचिने सबै साथीलाई अब बस्ने गीत समर्पण गरे भन्नुभएको छ। कमलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो? एलिनाजीको आवाज कचेर आइरहेको छ, अलिक नेटवर्क हुने ठाउँतिर जानुहोस् है त। के गर्दै हुनुहुन्छ यति बेला? बस्दै कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ? कुन माध्यमबाट सुन्नुभयो? रेडियोबाट सुन्दै हुनुहुन्छ? अनि गाउँ बस्ती कतिको चकाचक छ, कतिको रमाइलो घमाइलो हुँदैछ भन्नुहोस् न। ल, भर्खर सुरु हुँदैछ, अब पक्कै भर्खर भर्खर मात्रै अब सहरतिरको मान्छेहरू गाउँ प्रवेश गर्ने समय छ, त्यही भएर रमाइलो छ, ठिकै छ। अब भनेपछि यसपालिको दोषी हाम्रो एलिनाजीको भव्य हुँदैछ, ल अब राम्रोसँग मनाउनु होला। यहाँलाई अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छौ। खानपिनमा ध्यान दिनुहोस्, मौसम परिवर्तन छ, चिसो मौसम, साथसाथै अब कार्तिक महिनाको दशैं छ होइन, त्यो हुँदाखेरि मौसम गर्मी सकेर चिसो सुरु हुँदाखेरि हामीले खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ, ल ठिकै छ। त्यसो भए अब कार्यक्रममा आउनु भएको छ, यहाँको आवाज मैले सानो सानो सुन्दैछु, त्यो हुँदाखेरि म कार्यक्रमतर्फै लाग्छु। शुभकामना सन्देश छोड्न सक्नुहुन्छ, साथसाथै साथी सङ्गीलाई पनि सम्झन सक्नुहुन्छ है त। नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो रिना रुकाजी, उहाँले साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। कार्यक्रम लोककुशलीको बसाइमा छौ, तपाईँले चाहिँ आजको बसाइमा सहभागिता जनाउनुहोस् र आफ्नो इष्टमित्र साथी सङ्गीलाई सम्झन सक्नुहुन्छ। फोन नलाग्ने साथीको हामी फेसबुक लाइभबाट कमेन्टहरू भाषण गरिरहेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते हजुर, नमस्ते। यो आवाज हाम्रो सन्देशीको हो कि नवीनजीको?
1: नवीनजीको भन्नुपर्छ दिदी
0: हजुर। नवीनजी के छ खबर, गाउँ आइसक्नु भयो नवीनजी? मेरो आवाज सुन्दै हुनुहुन्छ?
1: एकदम सुनिरहेको भन्नुपर्छ दिदी हजुर।
0: काठमाडौँतिर हुनुहुन्छ कि गाउँ आइसक्नु भयो?
1: म अस्ति गाउँ आइकन, हिजो बजार आइकन, सबैले सपिङ गरिकन नि म गाउँ बेसी गर्दैछु भन्नुपर्छ है दिदी हजुर।
0: भनेपछि नवीनजी सहरबाट गाउँ आएर घर परिवार सबैलाई सपिङ गरिदिनु भयो त्यसो भए?
1: हजुर एकदमै भन्नुपर्छ है दिदी हजुर।
0: पक्कै पनि अब अलिकति कमाउने भएपछि सबैलाई आश पनि लाग्छ, आशा कतिको पूरा गर्न सकिन्छ सकिँदैन भन्ने पनि छ फेरि।
1: एकदमै भन्नुपर्छ दिदी हजुर।
0: ठिक छ, जे होस् आफ्नो परिवारलाई सपिङ मार्फत खुसी त पार्नु भयो। ल ठिक छ, परिवारलाई खुसी पार्ने क्रममा आफू चाहिँ कतिको खुसी हुनुहुन्छ दाइ? ल खुसी नै हुनुहुन्छ हाम्रो नवीनजी पनि। ल ठिक छ, अब गाउँघरमा आएर सबैलाई सपिङ गरेर खुसी पार्दै राखी हुनुहुन्छ, अब साथसाथै उकाली उराली पनि गर्दैछु है पनि भन्दै हुनुहुन्छ। अब सहरमा बसिरहने मान्छेलाई फेरि उकाली उराली गर्न रहर पनि लाग्छ होइन? ल ठिक छ, अब खुसी हुन चाडबाडलाई हर्षोल्लासका साथ मनाउन पुगे पनि आफू भनेको त जे भए पनि जस्तो भए पनि आफ्नो ठाउँमा ठिक हुन्छ, तर विशेष गरी आफ्नो परिवारलाई खुसी बनाउन पनि हामीले दुःख सङ्घर्ष गर्नुपर्ने रहेछ होइन? ल कार्यक्रममा आउनु भएको छ, अब शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ, अब साथी सङ्गीलाई पनि सम्झन सक्नुहुन्छ। अब हाम्रो नवीनजीको भोलिका दिनमा फोन लाग्छ या लाग्दैन, दशैं राम्रोसँग मनाउनुहोस्, हाम्रो पनि अग्रिम शुभकामना छन्।
1: सम्पूर्णलाई भन्दै आजको कसैबाट म
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तुलाङ्गेजी सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले आफ्नो साथी संगीलाई सम्झेर गइसक्नु भएको छ पक्कै पनि वर्ष दिनको चाडबाडमा हाम्रो नवीनजीले भन्नुभए जस्तै आफ्नो परिवारलाई खुसी दिन पार्न गाउँ घर आउनु पनि पर्छ होइन के कुराले आफ्नो परिवार खुसी हुन्छ र के कुरा नहुँदाखेरि चाहिँ परिवार असन्तुष्ट हुन्छ भन्ने कुरा पनि भन्नुभएको छ पक्कै यो चाडपर्वले चाहिँ मानिसलाई एकतर्फ हर्ष उल्लास र अर्कोतर्फ चाहिँ बढी खर्चिलो पनि बनाउने गर्छ अब चाडबाड मनाउने क्रममा आफ्नो चाहिँ आमदानीका स्रोतहरू हेरेर होइन के छ कस्तो छ भनिन्छ गाँठी हेरेर चाहिँ हार निल्नु होला भने जस्तै तपाईँले अब दुई चार दिनको खुसीको लागि रमझमको लागि चाहिँ हामी बढी विलासितीको खर्चहरू गर्ने गर्छौँ त्यो विलासितीको खर्चहरू गर्नुभन्दा बरु त्यो रकम तपाईँले जोगाउनु भयो भने बचाउनु भयो भने चाहिँ आफूलाई समस्या पर्दाखेरि त्यो रकम निकाल्न सकिन्छ अहिले तपाईँ ऋण पानमा डुब्ने विलासितीको खुसी मिठो खाने राम्रो लगाउनेतर्फ हामी नगइकन जे जस्तो छ त्यसैमा खुसी पनि रहनुहोला किनकि हामी हरेक चाडपर्व आउँदाखेरि हाम्रो खाने कुरा त सधैँ छ लगाउनेदेखि हामीलाई हरेक कुराको सोखिन्छ किनकि हामी नेपाली पनि हौ होइन त्यो हुँदाखेरि नेपालीलाई जे दिएको त्यही पनि चाहिन्छ त्यो हुँदाखेरि खर्च भन्दा आफ्नो कमाई कतै छ त्यो अनुसार पनि हामीले खर्च गर्न सिक्नुपर्ने हुन्छ गाउँ बस्तीतिर यति बेला हरियाली धानहरू झोलेका छन् पाक्दैछन् साथसाथै कोदोहरू फुल्दैछन् अब सबैले अब तिहारको लागि मखमली सयपत्रीका फूलहरू पनि रोप्नु भएको छ ढगमगको फूलहरू फुलेका छन् होला रमाइलो छ होला हर्ष उल्लास बढ़िरहेको छ देश विदेश हुने घर फर्कदै हुनुहुन्छ शहर बजारमा हुने पनि गाउँ फर्किराख्नु भएको छ घर लिपोत गर्ने चिरिच्याप्ट बनाउने रमाइलो हुँदैछ होला भन्ने लाग्छ अब पिङ हाल्दै क्रम पनि शुरू भइसकेको छ होला भन्ने लाग्छ यो प्रसंग मैले थोरै तपाईँहरूको माझमा जोडे किनकि म सानो हुँदाखेरि पनि गाउँ बस्तीमा बसी आयो भन्दा मान्छे शहरको मान्छे गाउँमा आउँदा पिङ हाल्ने हुँदा छुट्टै खालको रमाइलो थियो तर त्यो रमाइलो पछिल्लो समय केही कम पनि हो कि जस्तो पनि लाग्छ अब पहिला पहिला गाउँ घर बस्ती चहल पहल व्यापक हुन्थ्यो तर अहिले सामान्य मात्रै देखिन्छ अब कति अब देश विदेशमा भएर पनि होला होइन गाउँ सुनसान भएर पनि होला अब कतिले अब चाडपर्व मनाउने क्रममा नमनाउने क्रममा अब गाउँघरको सहरतिर गएर मनाउने हुँदाखेरि पनि त्यो चहल पहल चाहिँ केही कमी भएको हो कि भन्ने महसुस गरे मैले चाहिँ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ मिनाजीको खबर के छ ल भन्नुहोस् मेरो पनि एकदम ठिक छ मिनाजीलाई दसैँ कतिको लाग्दैछ दसैँको माहौल कस्तो छ पोहोर भन्दा अहिले रमाइलो हुनेवाला छ कि के छ
2: पोहोर भन्दा त अहिले नरमाइलै होला
0: नरमाइलै हुनेवाला छ ल तपाईँ र म चाहिँ त्यस्तै त्यही अन्तर्गत परेछौ ठिकै छ तपाईँ र म मिलेर चाहिँ अहिलेको दसैँ अर्कै तरिकाले मनाउनुपर्छ है त ल अब मिनाजीले मलाई सम्झनुपर्छ मैले पनि मिनाजीलाई सम्झन्छु त्यसपछि पो रमाइलो हुन्छ त फेरि तपाईँ तपाईँको ठाउँमा म मेरो ठाउँमा भएपछि त फेरि रमाइलो भएन नि त ल ठिक छ अब तपाईँले दसैँ मनाउनु भएन ठिक छ होइन गाउँ बस्तीतिर चाहिँ यति बेला कतिको चहल पहल छ के छ के हुँदैछ रमाइलो भइरहेको छ दसैँ मनाउन नपाउँदा नि रमाइलो लाग्छ है हाम्रो मिनाजीले सानो हुँदाखेरि चाहिँ मम्मी बाबालाई चाडबाड आउँदा कतिको दुःख दिनुहुन्थ्यो मलाई यो चाहियो त्यो चाहियो भनेर याद छ अलिअलि दुःख दिनुहुन्थ्यो ल ठिक छ अहिले फेरि दुःख दिउँ जस्तो लाग्छ कि होइन अब मम्मी बाबा पनि त्यस्तै हो दुःख नदिउँ भन्ने के लाग्छ त अब मिनाजी बुझ्ने पनि हुनुभयो त्यही भएर दुःख नदिउँ बरु जस्तो जे छ त्यसैमा खुसी हुँ भन्ने विचार चाहिँ आउँछ अहिले है ल खुसी लाग्यो अब सानोको कुरा पनि हामीले थोरै सम्झ्यौँ भोलि पनि हामी सानादेखि अहिलेसम्म र कतिले बिचको समयमा जस्तो तपाईँ हामी कुरा भएर पनि होइन यो बिचतिर कतिले चाहिँ राम्रोसँग मनाउन पाउनु भयो या भएन, सानोमा के भयो, अहिले के हुँदैछ, भोलिका दिनमा पनि हामी कुरा गर्छौ। आज चाहिँ म कार्यक्रमतर्फै लाग्छु। शुभकामना सन्देश छोड्न सक्नुहुन्छ, साथसाथै साथी सङ्गीलाई पनि सम्झन सक्नुहुन्छ।
2: फर्स्ट अफ अल दिदीहरूको लागि, प्राविधिकबाट हुने मित्रको लागि, अनि हामी सुन्दै हुनुहुन्छ दाई उहाँको लागि, र साथीहरू भन्नुपर्दाखेरि लक्ष्मी कार्की र अनिसा नेपाली, अन्जिला श्रेष्ठ, टिका टिका रानम कार्की, र कार्यक्रम सुन्ने नसुन्ने सम्पूर्णलाई दसैँको शुभकामना भन्दै छुट्टिन्छु। हस्त नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो साथी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला चाहिँ हामी कार्यक्रममा झल्को आउँछ दसैँ तिहार आएछ भन्ने बोलको गीत कार्यक्रममा राख्छौं। त्यसपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: फाइनली नेपाल पुग्यौं हामी।
2: डैड, नेपाल स्मेल्स डिफरेंट।
1: इट्स होम।
3: वाह।
1: बुआ, डोगे।
3: भाग्य मानी भाई बाबा।
1: घर को रंग नया हो रहा।
3: तिमी यही हुँदा गरेको।
1: 12 वर्ष एकदम नया जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

टोलीको सान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैं तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्पर मा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आफै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाइल्यान्ड होलिडे
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरप पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
3: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
4: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
4: 9840-3778-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
7: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848-087-828 9827-8782 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, तानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: को संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147788
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
4: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
4: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
4: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 9765203484 वा 9844410040 इमेल dhramechap@gmail.com
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: कार्यक्रम में राखी को धेरै मिठो र मायालु गीत गीत पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोन सम्पर्क पनि लिइरहेका छौं। 0848 40 00 26 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो। ठिकै छ, म तपाईँको कमेन्ट तर्फै लाग्छु। आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो,
1: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, मेरो आवाज त्यहाँसम्म आइपुगेन कि क्या हो जस्तो लाग्यो त।
1: हजुर दिदी, आज मोबाइलमा अलि आउन मानिरहेको छैन दिदी।
0: किन मानेन होला त?
1: खै दिदी, त्यो नेटवर्कको प्रब्लमले गर्दा हो
0: कि म धेरै सानो आवाजमा बोलेर हो कि? त्यो पनि त हुनसक्छ कि म सानो आवाजमा बोलेर मेरो आवाज तपाईँको कानमा आइपुगेन, कि त तपाईँको मोबाइलमा समस्या, कि त नेटवर्कको समस्या। ल ठिक छ, हजुरको शुभ नाम के भन्नुभयो? यो गफी गफमा मैले त बिर्सेँ त कि भन्नु नै भएन। आरती जी, नाम यो आवाज सुन्दा थियो जस्तो लाग्यो, फेरि गफी गफमा रमाइलो कुराकानी हुँदै थियो, बिर्सेँ छु क्या मैले त। ल के छ त अनि हाम्रो आरतीजीको खबर सुनाउनुहोस्।
1: एकदम ठिक छ दिदी, हजुरहरूको चाहिँ सुनाउनुहोस्।
0: हाम्रो पनि एकदम ठिक छ, मेरो पनि ठिक छ व्यक्तिगत रूपमा, अनि साथसाथै अब यतातिर पनि सबैजनाको, सबै साथीहरूको पनि ठिकठाकै छ होइन। अब समग्रमा यस्तै यस्तै छ, काम लाग्दैछ, रमाइलो कमाइलो छ भन्नुभएको छ।
1: अनि खाना खानु भयो दिदी हजुरले?
0: मैले खाएको छैन त आरतीजी।
1: हजुर दिदी, ल यति आउनुहोस् है, म बनाएर रेडी गर्छु, सँगै खानुपर्छ।
0: ठिक छ, मैले एकचोटिलाई चाहिँ खाएँ, अब आरतीजीले मलाई के भन्नुहुन्छ भनेर मैले खाएको छैन भने बोलाइदिनु भयो, खुसी लाग्यो है त।
1: हजुर दिदी,
0: ल दसैँको चहल पहल कस्तो छ, कतिको लाग्दैछ त?
1: दसैँ दिदी गाउँतिर यसपालि खासै लागेको छैन भन्नुपर्छ है त, किनकि यता हाम्रो गाउँमा जुठो परेकोले गर्दा यसपालि मनाइँदैन है।
0: ल ठिक छ, अब यहाँले पनि दसैँ मनाउनु भएन, मनाउनुहुन्न, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अब कुनै वर्ष पाइन्छ मनाउन, कुनै वर्ष पाइँदैन, यस्तै छ। अर्कै एउटा मिठो गीत बज्छ, शुभकामना सन्देश पनि छोड्न सक्नुहुन्छ, साथसाथै साथी सङ्गीलाई पनि सम्झन सक्नुहुन्छ है त आज चाहिँ।
1: दिदी फर्स्ट अफ अल त दिदी हजुरलाई विजया दशमीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। प्राविधिकमा रहनुभएको दिदी दाई सबैको लागि, अनि मेरो घरमा रहनुभएको मम्मी बाबा दाई भाउजू दाई पछि एक गते आउँदै हुनुहुन्छ, उहाँलाई शुभयात्रा दाई राम्रोसँग आउनुहोला भन्छु। मेरो साथीहरू भन्नुपर्दा अर्पना, सङ्गीता, लक्ष्मी, लक्ष्मी निजा लगायत सम्पूर्णको लागि भन्दै छुट्टी दिदी नमस्कार।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती बस्नेतजी, उहाँले साथी सङ्गीलाई सम्झेर साथसाथै दसैँको शुभकामना पनि सन्देश छोडेर पनि गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनु होला 0848 40 00 26 आरतीजीलाई फेरि पनि धन्यवाद व्यक्त गर्छु। यति बेला चाहिँ म लाग्छु तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ। धेरै साथीहरूले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, तपाईँ धेरै भन्दा धेरै साथीको कमेन्टहरूमा हामीले वाचन गर्नुपर्ने हुन्छ आजको बुझाइमा। यति बेला टिकाराम सुनवारजी लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनचुरे मिडिया ग्रुपको मेम्बर, रामेसाब घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सुना कन्दौबा, मिडिया प्रेमी निर्मला उनेम, अञ्जना सुनवार, जीवन सुब्बा, त्यसै गरी लक्ष्मण मगर, शर्मिला सर मगर, पलपल अपेक्षा, सिन्टिका आइडो, लक्ष्मण किराती, छुच्ची फुच्ची बिनो, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देवास्कुटा कमल श्रेष्ठ, भागिनी राई, योनेसा सिम्पल, सरिना रामलाल, साङपाङ राई, गायन बिरमान सरवार, रामलाल सुमन, दिलदु खिरविया, सजना आज मिडिया प्रेमी आयुषाको लागि भन्दै हुनुहुन्छ, सुनिता सुनवार, कोपिला चामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री मनको साथी, जीवन कार्की लगायत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो,
2: नमस्कार।
0: नमस्कार हजुर, आवाज कता कता सुने जस्तो, फेरि बिर्सेको जस्तो लाग्यो। गीताजी बोल्दै हुनुहुन्छ?
2: बिनिता भाइ।
0: उफ, गीता बिनिता कस्तो मिस्टेक भयो त नि। विनिताजीको कमेन्ट त मैले अघि नै भाषण गरिसकेको थिएँ. हेर्नुहोस् न, फेरि आवाज चाहिँ आवाज यो साथीको यस्तो छ भनेर मेरो दिमागमै बस्दैन कि विनिताजी. अब दिमाग सानो छ, हेर्नुहोस् के गर्नु, धेरै भोरिआउन खोज्यो भोरिँदै भोरिँदो होइन. त्यही भएर पो गाह्रो छ त यो दिमागमा. जति अब एउटा मेमोरी चाहिँ सेट गर्न मिल्ने भए दिमागको छेउमा एउटा मेमोरी कार्ड सेट गर्नुपर्ने थियो. हेर्नुहोस् न, म एकदम सन्चै छु. हाम्रो विनिताजीलाई कस्तो छ, के छ, के हुँदैछ भन्नुहोस् न. राम्रै हुँदैछ. दसैँ लाग्या लाग्या जस्तो छ कि होइन, लागि नै सकिया छ भन्ने छ कि छ.
2: लाग्दैछ,
0: दसैँ लाग्दैछ. भव्य मनाउनु होला, शुभकामना छ यहाँलाई. अघि हाम्रो
2: हुन्छ, तपाईँहरू पनि मजाले मनाउनु होला.
0: हामी त सबैजना आरामले हर्ष उल्लासका साथ मनाउँछौ. हाम्रो बारे चिन्तै नगर्नुहोस् न. हाम्रो बारेमा भन्दा पनि हामीलाई तपाईँहरूको बारेमा चाहिँ चिन्ता लाग्छ कि दसैँ मनाउनु भयो कि भएन, कतिले मनाउन पाउँदैन भन्नुहुन्छ, मन खल्लो भएर आउँछ, के गर्नु अब समस्या हुन्छ होइन. कतिले मनाउँछु अब यस्तो छ भन्दै हुनुहुन्छ, रमाइलो भयो भन्नुहुन्छ. रमाइलो गर्ने साथीहरूलाई त रमाइलो छ, तर चाडबाड नमनाउने साथीहरूको लागि अब जस्तो बुझ्नेहरूलाई चाहिँ ठिकै छ. अब जस्तो त्यो चाडबाड मनाउन नपाउँदाखेरिको त्यो परिवारभित्र साना हाम्रा भाइ बहिनी अथवा साना बाल बालिकाहरू घरमा छन् भने चाहिँ ती साना हाम्रो बच्चाहरूले चाहिँ अरूले त टिका लगाएका छन् हामीले किन नलगाएको भन्दा त्यो शब्दहरूले चाहिँ मान्छेलाई एकदम धेरै फेरि पीडादायी पनि बनाउँछ कि. त्यो हुँदाखेरि चाहिँ अब बुझ्ने जस्तो तपाईँ हामीलाई त ठिक छ यस्तै हो भन्ने हुन्छ, तर साना हाम्रा भाइ बहिनी जस्तो छोरा छोरीहरू परिवारमा साना बच्चाहरूलाई बुझाउन चाहिँ फेरि गाह्रो हुने कि. अब मैले हाम्रो विनिताजीलाई दसैँको शुभकामना पनि दिइसके, राम्रोसँग बनाउनुहोस्, तिन हाल्ने प्रचलन छ कि छैन त्यतातिर धनकुटादेखि, होइन त विनिताजी. अब अहिले नै त सुरु भएको छैन होला होइन.
2: हजुर छैन, अब पछिदेखि हुन्छ, फुलपाती नवमीदेखि.
0: ल ठिक छ, फुलपातीदेखि चाहिँ पिङ हाल्ने काम सुरु हुन्छ. खेल्नु होला राम्रोसँग. पिङ खेल्दाखेरि पनि ध्यान दिनुहोस् अब हामी होटाबाजीमा पिङ कसले कति मर्चाउँदै भन्ने प्रतिस्पर्धामा पिङ खेलिरहेका हुन्छौँ, त्यो होइन. अब
2: चाडबाडमा
0: भन्दैछु त कसले कति मर्चाउने, को कतिको दूरीमा चाहिँ पिङ खेल्दाखेरि पुग्यो भन्ने त्यो प्रतिस्पर्धा हुन्छ कि. त्यो प्रतिस्पर्धा भन्दा पनि अब टिकाको दिन, दसैँको टिकाको दिन चाहिँ भुइँ छोड्नुपर्छ अथवा पिङ खेल्नुपर्छ, पिङ चढ्नुपर्छ भन्ने चलन छ. अब हाम्रो चाहिँ कतिपय अवस्थामा प्रतिस्पर्धा गर्ने चलन छ, जस्तो सानो बाल बालिका नभएर ठुलैको पनि प्रतिस्पर्धाहरू भएका हामीले आँखाले पनि देखेका छौँ. त्यो हुँदाखेरि पिङ चाहिँ एकतिरबाट अर्कोतिर चाहिँ जाने अथवा कहिले काहीँ त्यो हात चिप लिएर चाहिँ लड्ने खालका, गाउँ छुटपटक लाग्ने खालका ती समस्याहरू पनि हामीले देखेका छौँ होइन. त्यो भएका घटनाहरू पनि छन् हामीसँग. त्यो हुँदाखेरि चाहिँ अब चाडबाडलाई हर्ष उल्लास गर्ने रमाउने तरिकाले खेल्नु होला भन्छु है त. ल अब चाहिँ म कार्यक्रमको अन्त्यमा छु, छोटो मिठोमा साथी सङ्गीलाई सम्झनुहोस्, शुभकामना सन्देश दिन भन्छ भने पनि दिन सक्नुहुन्छ.
2: हुन्छ, तपाईँहरूलाई नै आउँदै गरेको विजय दशमीको शुभकामना अनि मलाई सुन्ने सम्पूर्ण साथीहरूलाई हेप्पी दशैं भन्दै बाई.
0: हवस् त, नमस्ते. छोटो मिठोमा सम्झनु भयो विनी दाजुलाई, विशेष धन्यवाद. अब चाहिँ म फोन लिन तपाईँका केही कमेन्टहरू वाचन गर्दै विदा हुन्छु. यति बेला मनोज सुन्दासी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर, म कार्यक्रम सुन्दैछु है सुन्दलीको झाँगा झुली रातमा त बजारबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त छ यति बेला, संगीता लामा, संगीताजी पनि लेख्नुहुन्छ, गुड मर्निङ, नमस्ते, नमस्कार, सन्चै हुनुहुन्छ दिदी, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ. कार्यक्रम चाहिँ राम्रो लाग्छ, दोलखा बाज हो संगीता लामा, अब बज्ने गीत सबै सबैलाई भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी राजु छेत्रीजीले हुनुहुन्छ, राजु छेत्री होइन राजकृष्ण भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ, नमस्ते, विजया दशमीको शुभकामना, म ढोकाल धर्मराज, हाम्रो ढकालजी हुनुहुन्छ दुबीबाट, कार्यक्रम सुन्दैछु. आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउने मेरो बुहारी नानी नानु गुरुङ, इलामकी मीडिया प्रेमी बहिनी मन्जु भगर त्यसैगरी मीडिया प्रेमी साथी झापाली काली पार्वता कार्की र सन्धि अर्जुन छेत्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ विनोद बरुवालजीको, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु, सालुबाट अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका आइतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरू पनि मैले वाचन गरेर लगभग सकाइसकेको छु भन्दै आजको कार्यक्रमको समय पनि सकिसकेको छ। तपाईँले हामीले आइतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकोशैली अवधि बजेका मिठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै आइतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महतो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा दसैँको गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र

संसदीय समय समितिको बैठक आज जारी छ। समिति बैठक शुरूमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रूलिङ गर्नुभएको छ। यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरूले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रूलिङ हुनुपर्ने माग राख्नु भएको थियो। कतिपय कोट अंग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ। सुनवाई समितिमा प्रस्तावित राजदूतहरूको सुनवाई जारी छ। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनवाई भएको थियो। आज बाँकी देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई हुँदैछ। संहिता कार्यान्वयन अधिकारको बाँडफाँड तथा प्रदेशहरूबीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 शुरू भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा शुरू भएको दुई दिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले डिजिटल प्रविधि अनुसार अगाडि राखिएको कम्प्यूटरमा माउस थिचेर स्क्रीन मार्फत संयुक्त रूपमा गर्नुभएको। सम्मेलनमा सुदूरपश्चिम बाहेक छ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। उद्घाटन सत्र लगतै अवधारणा पत्र प्रस्तुत गर्दै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले प्रदेशका साझा सवाल, अधिकार हस्तान्तरणमा देखिएका अडचन र आगामी सहकार्यका प्राथमिकताबारे विस्तृत सुझावहरू अघि सार्नु भएको छ। उपाध्यक्ष निरौलाले संविधान प्रदत्त अधिकारहरूको पूर्ण प्रयोग र वित्तीय संहिताको प्रभावकारी कार्यान्वयनका लागि साथै प्रदेशले केन्द्र सरकार समक्ष साझा धारणा बनाएर जानुपर्ने सुझाव दिनुभएको छ। संहिता कार्यान्वयनको पहिलो चरणमा कानून निर्माण, संरचनागत व्यवस्था र बजेट प्रणालीमा केही प्रगति भए पनि प्रदेश निजामती सेवा, प्रहरी समायोजन तथा राजस्व र स्रोत बाँडफाँड जस्ता महत्वपूर्ण विषय अझै टुङ्गोमा पुग्न नसकेको उहाँले औल्याउनु भएको छ। तीन तहका सरकार बीचको कार्यक्षेत्र स्पष्ट पार्न र बाँकी अधिकार हस्तान्तरण गराउन प्रदेशहरू एक ढिक्का हुनुपर्ने उहाँको जोड़ थियो। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक प्रेक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा 56,809 यात्रु बाहिरिएका छन्। नागडुङ्गा नाकाबाट 27,649 र फर्किङ नाकाबाट 5,000 भन्दा धेरै यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टे डाँडा नाकामा पनि यात्रु बाहिरिने गरेका छन्। संघीय सड़क सुपरिवेशन तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै अवरोध छैन। नागडुङ्गा नौविशे सड़क खण्ड, मुगलिङ नारायणगढ़ सड़क, कान्तिलोकपथ र बीपी राजमार्ग लगायतका सबै मुख्य सड़कमा दुईतर्फ नै सड़क सञ्चालन भइरहेका छन्। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यका मा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन पाएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजातबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको जनाएको छ। महानिर्देशक साकेका अनुसार उपभोक्ता आफै पनि सचेत हुनुपर्छ। नेपालले भारतबाट उखुका उन्नत चार जात भित्राएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थाले विकास गरेका उन्नत जात मध्ये सीओएलके 1620, सीओएलके 1470, सीओएस 1721 र सीओएस 1821 नेपाललाई दिएको 12 को जितपुरमा रहेको राष्ट्रिय उखुबाली

अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा तिजात नेपालमा भित्राएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। मंगलबार सुनको मूल्य तोलामा 2200 रूपियाँ घटेको छ। अघिल्लो दिन 2100 रूपियाँ घटेको थियो। दुई दिनमा सुनको मूल्य 4300 रूपियाँ घटेको छ। नेपाल सुनसान व्यवसाय महासंघले आजको लागि सुनको मूल्य प्रति तोला 2,92,200 रूपियाँ तय गरेको छ। अघिल्लो दिन 2,94,400 रूपियाँ थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 60 रूपियाँ घटेको छ। अघिल्लो दिन प्रति तोला 4,415 रूपियाँ रहेको चाँदी आज 4,355 रूपियाँ कायम भएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ हिजो नयाँ दिल्ली पुग्नु भएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बैठकमा नेपाल सहित 7 सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता हुनेछ। नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड बिमस्टेकका सदस्य देश हुन्। बैठकमा लागू औषध दोसार प्रसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता देशले सुरक्षा चासोका विषयमा छलफल हुनेछ। सन् 2018 काठमाडौँमा भएको शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

0: दिवाली शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अल्मुनियम तथा युपीभीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोप्राइटर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016, एलाइट अल्मुनियम युपीभीसी उद्योग मन्थली बजार रामेछाप।
2: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
3: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
3: थप जानकारीका लागि वडाध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-27-74-49, वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234, वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-64-96-05, र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-95-77-71।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9844-38-98-53, 9919-60-61-92। फेमस मुन्द्री चटपटे एन्ड पानीपुरी पसल मन्थली बजार रामेछाप।
2: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
3: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिका वासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
3: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुको साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863-48-38-90, काष्ठमण्डल होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार, रामेछाप।
2: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
3: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा संस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 06 63 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।
2: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मनछुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनछुने गीत सिन्धुलीको राजा
1: रवि श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ मृदुहुरी गीत सिन्धुलीको राजा हेर्नुहोस् सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न जात जातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि शपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 9840007871, आमाको बुटिक पसल मन्थली बजार रामेछाप।
2: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार Everyday।
4: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
5: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: पुरस्कार राशिहरू:
5: प्रथम पुरस्कार नगद 50,000,
4: द्वितीय पुरस्कार नगद 30,000,
5: तृतीय पुरस्कार नगद 20,000,
4: सान्त्वना पुरस्कार नगद 10,000,
5: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
5: प्रतियोगिताका नियम तथा शर्तहरू:
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
5: एक टीमबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ।
6: हजुर।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थरी बजार रामेछा। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर महेश थोकर, सम्पर्क नम्बर 9869052640, 9944747034। मञ्जुश्री अटो मोबाइल फर्म, मन्थली नगरपालिका 1, खाँदबारी रानीछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्रदेव राम, सम्पर्क नम्बर 9944038953, 9919601692। फेमस मुन्द्री चटपटे एन्ड पानीपुरी पसल, मन्थली बजार रामेछा। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863348390, काष्ठमण्डप होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खाडीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा संस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित सिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 06 36 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।

0: रुको रेडियो 102.1 मेगाहर्ट्ज।
1: यो दसैको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ यदि गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोपाइटर राज लामा जेठा दाई, सम्पर्क नम्बर 9861023772, 9854404753, मन्थली पावर इभी चार्ज स्टेशन मन्थली बजार जाने छाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854404682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854404892 र 0484403385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: यो दसैको शुभ कामना,
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ गाडी मर्मत गरिनुका साथै बाटोमा गाडी बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिदिने व्यवस्था पनि रहेको छ। गाडीको पार्ट शपथ मूल्यमा पाइन्छ। बोलेरो भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साई, सम्पर्क नम्बर 9844441390, 9845404546, मन्थली वासिङ सेन्टर, मन्थली बजार, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: ए जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट, सिन्धुली,
12: सम्पर्क नम्बर 0475904660, 9692965998।
1: यो दसैको शुभ शुभकामना
3: हार्दिक शुभकामना
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन सीसी क्यामेरा प्रोजेक्टर डिजिटल हाजिरी मेसिन पाइनु का साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा सम्पर्क नम्बर 9845404821 लुम्बुर आईटी सोल्युसन प्राली मन्थली बजार रामेछाप। दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910।
1: यो दशैंको शुभ कामना
3: हार्दिक शुभकामना
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासङ तामाङ सम्पर्क नम्बर 9869776778 97338338 पासङ मोबाइल मर्मत केन्द्र देवकोटा चोक मन्थली रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 9851139968, लक्ष्मी आयल स्टोर, भैसोर 1, मन्थली, रामेछाप।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 9840705529, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ। महेश थोकर, सम्पर्क नम्बर 9869052640, 9944407434, मञ्जुश्री अटोमोबाइल्स फर्म, मन्थली नगरपालिका 1, खाँदबारी, रामेछाप।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ, सम्पर्क नम्बर 9849904443, सञ्जीवनी ड्रग हाउस, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता चप्पल, स्कूल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866147974, सफलता फेन्सी पसल, मन्थली बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901597, शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9845042316, 9844404316, सुनापति फुड प्रोडक्ट, मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल, स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल स्कुटरका पार्ट्स पुर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राज लामा जेठा दाई, सम्पर्क नम्बर 9869735255, युनिक अटो वर्कसप, मन्थली बजार, रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बस। चलाऊ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषारी, फर्टिलाइजर, प्लास्टिक, टनेल, पोखरी, नेट जाली, गमला, क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हातीय औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत, सम्पर्क नम्बर 9860514414, रामेछाप कृषि सामग्री सप्लायर्स, मन्थली नगरपालिका 1, तामाकोशी अस्पताल अगाडि, रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, लस्सी, मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9854040162, रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक मानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना, नास्ता, आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह, गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, एसएस भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चश्मा तयार गरिन्छ। साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ। प्रोप्राइटर सन्तोष मैनाली, सम्पर्क नम्बर 9854043530, साकुरा चश्मा पसल, जिल्ला समुने समितिको गेट अगाडि, मन्थली बजार, रानीछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: विराट नगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने चाड पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाई र विश्वकप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा चाड पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन

स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढ़ाएको हो। सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ। उहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ। दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसायी संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि सातै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाण्ड उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजदातबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ। महानिर्देशक साक्यका अनुसार उपभोक्ता आफै पनि सचेत हुनुपर्छ। बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनु भएको छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट गढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसिएलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढ़ी नगरपालिका 7 महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। दुई कोठा र शौचालय सहितका ती आवास वैश्यल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूलो देशहरूको कार्बन उत्सर्जनले सृजना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिलासुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा

0: ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कांग्रेस महाधिवेशनको मतगणना 25 वटा समूह बनाएर गरिँदै सुनचाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाली सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना सक्न केन्द्रीय कार्यालय सानेपामा 25 समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रूपियाँले हिजो घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरीद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्ध पूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरिदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकड़ामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा 1 विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं र यूएई 32 खेलमा 19 अंकसहित आठौं स्थान अर्थात पुच्छारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। राजसोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाए। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: हजुरको रेडियो

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुलभ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095, सिबी मिठाई पसल रामेछाप, माथिल्लो बजार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844211310, दिल किराना पसल रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कक्षा 1-12 सम्मका किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844429903, घिमिरे पाठ्य पुस्तक पसल रामेछाप 20 बजार रामेछाप।
0: बडा दशी 2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका, बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, तानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: को संगीत अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेन स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, घुम्तेन लाछेवा, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल लेडिज जेन्ट्सका लागि रेडीमेड कपडाहरू पाइन्छ। साथै जुत्ता चप्पल छाता कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862223383। आकाश सु सेन्टर एन्ड रेडीमेड फेन्सी पसल रामेछाप बिच बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुरा, खसी, राँगोको मासु सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926227। आफन्त कोल्ड स्टोर रामेछाप तल्लो बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज रामेछाप तल्लो बजार रामेछाप।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ ललिता हाइउले भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको बसाइमा तपाईँसँग रहेर मिठा कुराकानीको साथमा तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई दसैँको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ र तपाईँले कार्यक्रममा फोन गर्नको लागि 048-40-40-26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र जो साथीहरूले फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई पनि छोटो मिठो सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला Thank you.

0: कार्यक्रम को शुरूआत में एकदमै मिठो गीत क्या दामी देखियो दशैंसँग राखेर हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईको रहेको छ, फटाफट फोन गर्नुहोला। तपाईसँग मिठो कुराकानीको साथमा तपाईले आफ्नो आफन्तजन साथीसँगलाई शुभकामना प्रदान गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला र कार्यक्रममा सहभागिता जनाएर आफ्नो साथीसँगलाई सम्झना सन्देश अनि शुभकामना पनि दिन सक्नुहुनेछ। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई छोटो भिडियोमा सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। कमल श्रेष्ठजी हुनुहुन्छ, आज मलाई नयाँ मुभीसँग छत्तीसको आकडाबाट सत्य राज आचार्य र अञ्जु पन्तको आवाजमा रहेको बहु लाउँछु कि क्या हो भन्ने मुभी गीत चाहिँ मिल्छ भने बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। बहु लाउँछु कि भन्ने गीत मुभी सङ भन्नुभएको छ, सकेसम्म हामी राख्ने प्रयास गर्नेछौ। र नमस्कार, म तिन्जुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिदाबाट यस कार्यक्रम मार्फत साथीलाई सम्झनु पर्दा देवासकोटा मनोज पोचेल सुची आरती लिम्बू लोकिन देखले लिम्बू राजन खतिवटा चित्र गी सुशीला खार्के सरला राई मिडिया प्रेमी निर्मला ओडे पूजा मादेम्बा लिम्बू फुलमाया आङ्के वा लिम्बू टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत सुनेर मजाले इन्जोय लिनुहोला भन्दै छुटिन्छु भन्नुभएको छ। कमलजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार।
0: नमस्कार दुर्गाजी, नमस्कार, स्वागत छ कार्यक्रममा। के छ आराम हुनुहुन्छ नि?
1: धन्यवाद सर, म सन्चै छु हजुरलाई।
0: हजुर, म पनि एकदम सन्चै छु भन्नुपर्छ। म मौसमको कुरा गर्नुपर्दा एकदम राम्रो छ, रमाइलो छ, मजाले घाम लागिरहेको छ। हजुरले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आशा लिएका छौँ है त।
1: हजुर हजुर, यता के कसो राम्रो घाम लागिरहेको छ, मौसम खुल्ला छ, एकदम राम्रो रमाइलो छ भन्नुपर्छ।
0: राम्रो छ, रमाइलो छ है। कार्यक्रम मजाले सुनिराख्नु भएको छ, खुसी लागेको छ। केही नयाँ नौलो खबर छ त दुर्गाजी? त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। आफ्नो साथीसँगै इष्ट मित्रलाई तपाईँले दसैँको शुभकामना दिन सक्नुहुनेछ।
1: विशेष बिच हजुरको लागि, परिवारको लागि, घर परिवार सम्पूर्णको लागि, आफ्नो आमा दिदी छोरीहरू अनि छोराछोरी सबैलाई विशेष शुभकामना दसैँको भन्न चाहन्छु। अनि मसँग जेठी बहिनीहरू हुनुहुन्छ, बहिनी निर्मला, पौडेली निर्मलामा, निर्मला मगाजी काठमाडौँ, पनि काठमाडौँ दुर्गा तामाङ, धामी दुर्गा धामी, अनि एलिना कत्ती कति आयो, त्यहाँ साथी देवमाझी रेशन सपिङ श्रेष्ठ, मनोज सर्जी, दिनेश नेपाली, साथी उर्मा मगर, नवीना थापा लगायत विशेष नाम सिकेका र यो बेलामा हजुर परिवारले सुनेर बसेर सबै सबैलाई र मेरो आफन्तजन सबै सबैलाई विशेष चाहँदै गरेर विजया दशमीको विशेष शुभकामना भन्दै भन्दै सोचिन चाहन्छु। विजयको नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्थलीदेखि दुर्गजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। पालो त पाएको रहेको छ, फटाफट फोन गर्नुहोला। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेल नमस्कार, आरम हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु पोखराबाट। विजय दशमीको धेरै धेरै शुभकामना, नेपाली चलचित्रलाई माया गर्नुहोला, शुभ दिन हजुर सम्पूर्णमा भन्दै हुनुहुन्छ। सोना कन्दमाजी हुनुहुन्छ, नमस्कार, सेवा र सम्झना शेष, म पनि कार्यक्रम सुन्दैछु पूर्वाञ्चलबाट, मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरू टिकाराम सुनवार, लेखक पान्तव राई, सुस्तानी भुजेल, आमा दिनेश देवान, सुनिता भण्डारी, पी भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु कजुमेर, सरस्वती खत्री, रीरा बहादुर लगाई, लीलाराज काम्बाङ, अन्जान थोलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिरिजना सापकोटा, सुनिता बेगा, सिरिजना युहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस रुङ्गाना, हिम्मत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिन बार, देवेन किशोर रञ्जन, समीर स्वर्गी किराता, जीवन चामलिङ राई, विलया छमी, मिना किसिङ, रत्न सञ्जय थापा, सुनिता इङ्मी कुलुङ, वसन्त श्रेष्ठ सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद भन्दै यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ। त्यसपछि हामी छोटो व्यवसाय विश्रामतर्फ जानेछौ, विश्राम पछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नुको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर बाबुराम श्रेष्ठ। सम्पर्क नम्बर 9845-23395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी। सम्पर्क नम्बर 9840-21-64-39। शैलेश लिम्बू। सम्पर्क नम्बर 9860-35-90-77। मनिल भोजनालय एन्ड लज रामेछाप तल्लो बजार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप प्रिन्ट फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9844-41-54-95। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एन्ड स्टेसनरी रामेछाप माथिल्लो बजार रामेछाप।
3: यो दसैँको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ। सम्पर्क नम्बर 9844-043-554। निलम खाद्य स्टोर एन्ड मेडिकल रामेछाप माथिल्लो बजार रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845-41-143, 9863-023-422। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनित कटुवाल। सम्पर्क नम्बर 9868-84-49-67। न्यू पञ्चकुमारी टेलर्स रामेछाप बीच बजार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर शनिमाया तामाङ। सम्पर्क नम्बर 9765-59-503। नेवारी खाजाघर रामेछाप माथिल्लो बजार रामेछाप।
6: टन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485438, 0485438।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम कुमार तामाङ, सम्पर्क नम्बर 98 69 0094 70। हाम्रो छोइला बजी खाजाघर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ लाग्यौं। विश्राम बसेर उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खल्की पनि प्रविधि समिति साथ दिनुभएको छ। ललिता हाईवे पनि साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ व्यस्त हुनुहुन्छ यो समय, व्यस्तताको बावजूद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। र तपाईँले आजको बसाईमा आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो
2: हेलो,
1: हजुर नमस्कार। यो आवाज कहाँदेखि होला? हेलो हेलो, साथी हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, उहाँको आवाज राम्रोसँग हामीले सुन्न सकेनौँ। ठिकै छ, फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागिता जनाउनु होला। अन्जान थुलुङजी हुनुहुन्छ, नमस्ते। म अन्जान थुलुङ, युएबाट सबैलाई मिठो माया सम्झना छ। सदा माया गर्ने साथी हुनुहुन्छ तामलिङ राई, हिर्सु पवित्र राई, छोरी अम्बिका मगर, सिम्पल सरिना अल्छना कुलुङ राई, मगरी मगर्ने, अनिता नक, प्रज्ञा गुरूङ, सीता राई, नेहा लामा, सुशीला विश्वकर्मा, सुमित्रा राई, त्यसै गरी सपना चुङबाङ, विनिता राई, रमिला राई, राईले राजकोला, समीक्षा थुलुङको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ। अन्जानजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: नमस्ते नमस्कार हजुर।
1: नमस्ते नमस्कार हजुर, शुभ नाम
3: हजुर।
1: हजुरको नाम के पर्यो होला?
3: हीरा देवी मगर।
1: हीरा देवी मगर जी बोल्नु भयो, के छ हीराजीको खबर?
3: मेरो एकदमै ठिकै छ भन्नुपर्छ। अनि हजुरहरूको?
1: मेरो पनि खबर एकदम ठिक छ, अनि हाम्रो साथीहरूको पनि खबर एकदम ठिकठाक छ, राम्रो छ, रमाइलो छ। होइन, मौसमको कुरा गर्नु पर्दा पनि एकदम घमाइलो छ, सबै ठिक छ भन्नुपर्छ है। अनि हिराजीको गाउँतिरको खबर के छ? हजुरको खबर के छ?
3: सबै ठिकै छ भन्नुपर्छ, मौसम त्यस्तै छ, घाम लागिरहेको छ, रमाइलो छ आज भोलि चाहिँ भन्नुपर्छ।
1: ल ठिकै छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर
1: सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। र आज चाहिँ साथीहरूलाई तपाईँले शुभकामना सन्देश राख्नुपर्ने हुन्छ है त?
3: ए हजुर हजुर, स्पेसल हजुरकै लागि विजय दशमीको लाखौं लाख शुभकामना। तारीजी मित्र लागि, लीलाजीको लागि पनि विजय दशमीको लाखौं लाख शुभकामना। एफएम होली टिमको लागि विजय दशमीको लाखौं लाख शुभकामना। र म भन्दा अगाडि आउने साथीहरूलाई पनि विजय दशमीको लाखौं लाख शुभकामना। र पछाडि आउने साथीहरूलाई पनि सबैलाई विजय दशमीको शुभकामना। ज जसले प्रोग्राम सुनेर बस्नुहुन्छ, मलाई हीरा देवी मगर भनेर चिन्नुहुन्छ, उहाँहरू सम्पूर्णको लागि विजय दशमीको शुभकामना। स्वदेशमा रहनुहुने, विदेशमा रहनुहुने सम्पूर्णको लागि भन्दै छुटिन्छु। नमस्ते नमस्कार।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हीराजी हुनुहुन्थ्यो, एकदमै उहाँले पनि छोटो मिठोमा आफ्नो साथीसँगै आफन्तजन इष्टमित्रलाई सम्झना राखेर छुटिसक्नु भएको छ। भालो तपाईँको रहेको छ, तपाईँले पनि आफ्नो आफन्तजनलाई यसरी नै शुभकामना दिन सक्नुहुनेछ। विनोद बरुवालजीले पनि हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: नमस्कार दिदी।
1: नमस्कार रमिलाजी। नमस्कार, आरामै हुनुहुन्छ?
4: म आरामै छु, तपाईँ हुनुहुन्छ?
1: म पनि एकदम आराम कुशलले सन्चै छु भन्नुपर्छ। अनि के छ हजुरको खबर? मौसमको कुरा गर्नुपर्दा अब यताको कुरा मैले गरिराखेको छु, हजुरलाई थाहा नै छ है, त्यतातिरको चाहिँ थाहा पाउन त।
4: यताको घाम लागेको छ दिदी,
1: उस्तै हो, यता र त्यता उस्तै हो। अनि के छ, अलि स्याड भएर बोल्नु भएको जस्तो लाग्यो, के हो?
4: मान्छेले के भएर स्याड भएको नि रे क्या?
1: ल अब के भयो मलाई थाहा भएन, भन्नु पर्यो नि त के भयो?
4: केही भएन भनिदिएको तपाईँलाई। म काठमाडौँमा छैन दिदी, घरमा छु है। तपाईँ काठमाडौँमा भन्नुभएको थियो अस्तिको दिन।
1: हो र, घर जानु भइसक्यो, अनि जानकारी गराउनु पर्यो नि त। अब काठमाडौँतिरै छु म भनेर अघिल्लो चोटि भनिराख्नु भएको थियो, अब हुन त होला काठमाडौँतिरै यसपालि दसैँ मनाउने होला भनेर सोचेको नि, न अब पछि जाने हो कि भनेर नि।
4: पछि आउने भनेको थियो, समय अनुसार चल्नु पर्ने रहेछ क्या,
1: त्यो भएर मैले पनि अब हजुर जानु भएको छैन होला भनेर चाहिँ भनिदिइरहेको थिएँ। ठिकै छ, अब के गर्ने होइन, कहिले कहीँ यस्तै हुन्छ।
4: हो
1: अरू सबै ठिक छ है?
4: ठिकै छ, तपाईँको बरु सुनाउनु न नयाँ नौलो
1: मेरो त खासै अब त्यस्तो नयाँ नौलो खबर केही छैन, अब दसैँ पनि लागिरहेको छ, यसरी हजुरसँग कुराकानी गर्न पाइराखेका छौँ, खुसी लागेको छ। अब खै रमिलाजीले सपिङ गरेर पठाइदिनु भएन, नयाँ नाना लाएर नाच्नुहुन्थ्यो, पठाइदिनु भएन, अब म के भने पुरानै कपडामा यसपालि दसैँ घुम्नु पर्ला जस्तो। अब के लाउने भने तपाईँले जे ल्याइदिनुहुन्छ म त्यही लगाउँछु।
4: तपाईँको फेभरेट के हो क्या?
1: अहिलेसम्म मलाई यो त्यो भनेर फेभरेट के हो भन्ने नै थाहा छैन, मलाई जस्तो पनि ठिकै छ।
4: ए त्यो
1: हो भनेको मलाई यो त्यो, अब खानेकुराहरू भने यो मनपर्छ त्यो मनपर्छ भने होइन, जस्तो हुन्छ त्यस्तै मनपर्छ खाइदिने हो, मन लागे खाने हो, नमन लागे नखाने हो, मलाई यो चाहिँ मनपर्छ भन्ने खालकै हुँदैन।
4: तपाईँ ज्ञानी मान्छे, हामी परेन छ है।
1: है म ज्ञानी मान्छे,
4: सानो मान्छे ज्ञानी मान्छे भन्नु मिलेन।
1: अब भन्नु मिल्छ, म सानी नै छु ज्ञानी पनि, अब ज्ञानी छ कि छैन खै तपाईँले गेस गर्नुपर्ने कुरा हो। अब म आफैले त आफैले सबैले ज्ञानी नै हुन्छु राम्ररी हुन्छ भनेर छान्छन् नि है, तर फेरि म त्यो पनि छान्दिनँ, अब ज्ञानी छ कि छैन त्यो पनि थाहा छैन, हजुरले गेस गरेर भनिदिनु भयो।
4: ज्ञानी हुनुहुँदो रहेछ क्या तपाईँ, राम्रो नि नचाहिने लुगा लाउन नि खाना नि राम्रो नचाहिने भनेपछि अनि ज्ञानी
1: हो त। मलाई चाहिँदैन अब यस्तो त्यस्तो भन्ने कुरा त छैन, अब सानो सानोमा त के हुन्थ्यो थाहा छैन होइन, अब बच्चाको कुरा त अहिले चाहिँ आएर त्यस्तो लाग्दैन, तर मैले सानोदेखि नै बुझ्थे।
4: अब ज्ञानी त तर म सानोमा बुझ्दैन थिएँ त, तपाईँ बुझ्नु भएको रहेछ है।
1: मलाई जब के दुःख के हो भन्ने कुराहरू अब त्यो,
4: तर मैले 9-10 वर्ष भएपछि मात्र बुझ्यो हो, पहिला त बुझेको
1: थिएन। हामीले पनि अब त्यस्तै लगभग त्यस्तै समयबाट अलिक बुझ्ने भएपछि नै हो।
4: त्यसपछि त अब मैले 9 वर्षदेखि नै खाना पकाएको हो क्या, मैले सानोदेखि नै बुझेर हो, मम्मी काठमाडौँ बिराम भएर जानुभयो सबैजना, अनि एक्लै थियो घरमा, अनि त्यतिखेर भैँसी माउ बच्चा अनि एउटा बाख्रा थियो, म एउटाले 22 दिन हेरेको पनि त हेरे हो।
1: अब त्यस्तो दुःखको कुरा त मैले त झन् कति गरेँ होला, त्यो त दिन पनि सकिँदैन होला।
4: मान्छेलाई खाना बनाउन त त्यति साह्रै आउँदैन थियो, के अरे त्यो कुकर मिलाउन त तै पनि बल्ल बल्ल मिलाउने
1: हो, त्यस्तैबाट त सिकिन्छ त, अनि नत्र त अब सबै सुखै सुखमा हुने त के हो दुःख भन्ने कुरा थाहा नै हुँदैन, अनि त्यही भएर बुझ्दैनन् के। सानैदेखि दुःख के हो पीडा के हो भन्ने कुरा महसुस गर्न सक्यो भने अहिले पनि हामीलाई त्यस्तै हामी सबै कुरा सहन सक्छौँ होइन, अब एकैचोटि दुःख पीडा आइपऱ्यो भने त
4: के भन्नुहुन्थ्यो, जति मान्छे धुवामा बस्न सक्यो त्यति के अरे दुःख खप्न सक्छ भन्नुभयो।
1: त्यही त अब म त सकिन नसके भए पनि खप्न तयार छु। ल रमिलाई चाहिँ हेर्नु न, समय पनि कति छिटो गएको भने कति धेरै कुराकानी गर्न मन थियो, ठिकै छ हामी अन्य बसाइमा पनि गरौँ ल, साथीसँगीलाई सम्झेर सन्देश राख्नु छ है त।
4: पहिला प्रथम दिदी तपाईँलाई नै बडा दसैँको शुभकामना, अनि प्राविधिक दिदी साथीहरू सम्पूर्णलाई बडा दसैँ राम्रो गरी मनाउनु होला, बडा दसैँको धेरै धेरै शुभकामना भन्ने सुनिन्छ। नमस्कार।
1: हवस् नमस्कार भन्नुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, शङ्ख सभाबाट हुनुहुन्थ्यो हाल चाहिँ अहिले, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दैन, तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेछु। शुक्र राजा र शैली निर्दोषी हुनुहुन्छ, हेलो नमस्कार, साङ्गीतिक अभिवादन, म चाहिँ 5 थर हिल्याङ्गर भई हाल चाहिँ फिल्म 4W कार्यक्रम सुन्दैछु, र साथीहरूले सम्झना राख्नुपर्दा जीवन सायत्री कमला र साली प्रेमकला आचार्य डिकेन्द्र साम्भाम्बे अरूणा साम्भाम्बे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेरथमे सुमी लिम्बु सन्समाई केरुङ तारा शंकर विनिता दाहाल सुवेदी मनम माया तिमल सिन्हा त्यसै गरी रामकृष्ण एकल यात्री 5 थारे स्वर्णिम राई मुना खड्का सिम्पल सरेना गुरूङ सुप्रिया भान्टावराईको कविता गतानी धनुवज मेरो हर्पल रोशनी राय सरस्वती पोखरेल राजकले मगर प्याकुली गीता लिम्बु काली कमला ओणेम दिलु एम्फू राई हरिमाया चम लगाई भूला भूपाल दुलाल अभागी सृजना विश्वकर्मा देवीन किशोर रंजन भीमनाथ मिश्र राय खड्ग शंकर मामा योगेन इमेहाङ लिम्बु भीम गतानी ढकाल धर्मराज धनकुमार खाती फुलमाया सेन्चुरी सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीलाई भन्दै छिटिन्छु भन्नुभएको छ। उहाँलाई पनि शुक्रराजजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है भनिदिनु छ, घर चाहिँ ओखलडुङ्गा हो, हाल चाहिँ साउदी अरेबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई मिठो माया सम्झना छ, धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। श्री दर्जीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, इन्डिया नेपाल अर्घाखाँचीबाट भन्दै हुनुहुन्छ मिलन खाल मुटुजीले पनि हेलो सेस नमस्कार म पनि कार्यक्रम सुन्दैछु है दोहा कतारबाट अब बस्ने गीत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ र त्यसै गरी हिरा बहादुर लकाजी हुनुहुन्छ नमस्कार म पनि कार्यक्रम सुन्दैछु है बुटौलबाट भन्दै हुनुहुन्छ विपना राईजीले पनि मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर रञ्जनजी हुनुहुन्छ मेरा सबै फेसबुकका फलोअर्स साथी मिडिया प्रेमी साथीहरू परिवारहरूलाई मनन नमन भन्नुभएको छ नमस्ते भन्नुभएको छ दशैंको बेला आउने जानेलाई शुभकामना साथमा सचेत हुनु पनि विनम्र अनुरोध छ दशैंमा दशा नलगाओस् कसैलाई पनि आफू सचेत हुनुहोस् र गर्नुहोस् र अरूलाई पनि सचेत भएर यात्रा गर्न अनुरोध गर्नुहोस् ठेलाठेल गरेर यात्रा नगर्नुहोस् र अरू एकछिन ढिलो भएर केही हुन अकालबाट ज्यान गुमा जोगाउनुहोस् र अरूलाई पनि बचाउनुहोस् श्री पशुपतिनाथले हामी सबैलाई कल्याण गरून् चाडपर्वको बेला दुश्मन पनि नमरून् सबैको जय होस् अशुभ सबैलाई शुभ चिन्तक आफन्तजनहरूमा विजय दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी रमतेल कान्छीले पनि हेलो दिदी नमस्कार भन्नुहुन्छ र त्यसै गरी विष्णु हाइबजीले पनि नमस्कार हजुर के छ म पनि कार्यक्रम सुन्दैछु है सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गरे अब चाहिँ छिटिन पनि हुन्छ है तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि पनि बजेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललित आयुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको अवसाय स्नेहकातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष गंगा बहादुर तामाङ, धोरम्बा सैलुङ गाउँपालिका, वडा नम्बर 5, हुन्साल परिवार, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: गंगा बहादुर तामाङ, धोरम्बा।

0: इभन फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 8573 65, बिरगन्ज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: यो दशैंको शुभ कामना,
3: हार्दिक शुभ कामना।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
5: वडा अध्यक्ष टीका प्रसाद गौतम एवं दोरमासेलु गाउँपालिका वडा नम्बर 6 परिवार रिठे रामेछाप। हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाउ। जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
4: ओडाध्यक्ष प्रवीण कुमार मोक्तान एवं दोरम्बा सेलुङ गाउँपालिका वडा नम्बर 7 परिवार रामेछाप।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने गोकुलगंगा गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
3: जुवा तास, सही झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
5: अध्यक्ष काजी बहादुर खड्का दिनेश, उपाध्यक्ष उषा देवी कार्के एवं गोकुलकङ्गा गाउँपालिका परिवार रसनालु रानीछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765 72 69।

0: 36 98 17 48 75 46 सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: वडाध्यक्ष छत्रबहादुर बस्नेत एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 1 परिवार चुचुरे रानी छ।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने दोरम्बा सैलुङ गाउँपालिकावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाउ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
2: जुवातास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष मैन कुमार मुक्तान, उपाध्यक्ष खमला थापा मगर, प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमार महत एवं दोरम्बा सैलुङ गाउँपालिका परिवार टोकरपुर रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: वडा अध्यक्ष प्रेम कुमार लामा एवं दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 1 परिवार डडुवा रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष मेजमान योञ्जन दोरम्बा कैलुङ गाउँपालिका वडा नम्बर 2 दोरम्बा परिवार रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऔ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
4: वडा अध्यक्ष सन्तलाल थापा मगर एवं दोरामासेन गाउँपालिका वडा नम्बर 3 परिवार टोकरपुर रामेछाप।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष श्यामलाल घिसिङ एवं दोरम्बा सैरन गाउँपालिका वडा नम्बर 4 परिवार गौशाला रामेछाप।

0: हजुरपुर रेडियो 102.1 MHz।
1: यो दसैको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
4: वडा अध्यक्ष नवराज खड्का एवं गोकुलगंग गाउँपालिका वडा नम्बर 4 परिवार बेताली रहने छ।
5: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
6: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान कुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
6: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6696-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष दीपक कार्की एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 5 परिवार नामाडी रामेछाप।
5: सम्पूर्ण उमाकुण्ड गाउँपालिकावासीमा हार्दिक निमन्त्रणा।
6: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
6: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार, गोकुलबंगा गाउँपालिका, वडा नम्बर 6, फर्कु परिवार, रामेछा।
1: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङछोतेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङछोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल लाछेवा, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कुलुञ्जर गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अप्नाऊ।
2: जुवा तास, जय जगता तथा सामाजिक विकृतिबाट टाढा रहौ। सर सफाईमा ध्यान दियो र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
0: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल एवं गोलन्दुर गाउँपालिका परिवार ग्वालटार सिन्धी।
3: परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: यो दशैंको शुभ कामना,
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष छत्र सुन्दर कार्की एवं गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 2 परिवार ठोसे रानी छाप।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
5: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
5: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू।
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति, समय र स्थान।
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844331681 9844321989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष नरविक्रम कार्की, गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3, रत्नालु परिवार, रामेछाप।
6: आँखामा चोट लाग्यो, अब के गर्ने?
7: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
6: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
7: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
6: अनि साना बालबालिकाहरूलाई,
7: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
6: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज व्यवसाय विश्व दृष्टि दिवस 2083।
1: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष सोम प्रसाद बराल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 1 परिवार, रोड भन्ज्याङ, सिन्धुली।
8: शाओमी वा रेडमी को फोन किन्दा यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
9: शाओमी किन्दा उपहार एभ्रीडे।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार, बितिजोर, सिन्धुली।
10: रंगबहार रंगबहार
11: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
10: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
10: वर्ज पेन्स।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाउ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी खुलुन्जुर गाउँपालिका वडा नम्बर 3 परिवार गोलकार सिन्धुली।
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुर को आवाज हजुर के साथ यह हो हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: यो दसैं को शुभ कामना
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष पुष्कर कुमार कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 3 परिवार रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर संजित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र तथा पूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: कृष्ण प्रसाद पौडेल एवं खानादेवी गाउँपालिका वडा नम्बर 4 परिवार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष मनोज पौडेल, खाडादेवी गाउँपालिका वडा नम्बर 5 परिवार रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
3: वडा अध्यक्ष नारायण कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 6 परिवार रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, खुलुन्जुर गाउँपालिका वडा नम्बर 3, परिवार गोलटार सिन्धुली।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
3: ओडाध्यक्षी भक्त बहादुर भुजेल एवं गोलमजोर गाउँपालिका वडा नम्बर 4 परिवार तीन कन्या सिन्धुली
4: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष गोविन्द बहादुर मुङ्गेली एवं गोलुञ्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतनचुरा सिन्धुली हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
1: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ गोलन्दुर गाउँपालिका वडा नम्बर 6 परिवार बासेश्वर सिन्धुली
6: यो दशैंको शुभ कामना
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
5: वडा अध्यक्ष रेगन राज थापा एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली
6: दसैं आयो।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
2: वडा अध्यक्ष राम कुमार श्रेष्ठ एवं खानादेवी गाउँपालिका वडा नम्बर 1 परिवार गाने साथ।
4: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउ।
1: वडा अध्यक्ष केशव कुमार प्रधान, खानादेवी गाउँपालिका वडा नम्बर 2 परिवार रामेछाप।

0: पहाडदेखि शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडाध्यक्ष प्रदीप कुमार तामाङ एवं लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 1 परिवार दुरा गाउँ रानी छ।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरप डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर कुलानी मगर, मनिका कुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: यो दसैको शुभ कामना,
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड़ पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष सन्तोष पौडेल एवं लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 2 परिवार सैपू रानी साहब।
7: अहिले दिउँसोको 2 बजे
8: हजुरको रेडियो 102।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थोप लेखि मेगाहर्ज, साथै तमाको एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। मतगणनामा साईले 3,900 मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पार्नु भएको हो। उहाँका निकटतम प्रतिस्पर्धी जनक राजगिरीले 1,376 मत पाउँदा राजन कुँवरले 324 र रामबहादुर विष्टले 260 मत प्राप्त गर्नुभएको थियो। निर्वाचन समितिले मतगणना सम्पन्न गरिसकेको भए पनि परिणामको औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ। शाही यसअघि कांग्रेसको 14 महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देवापक्षीबाट उम्मेद्वार बन्नु भएको थियो। यति बेला भने उहाँ पराजित हुनुभएको छ। मुख्य चाडपर्वको बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश मुख्य चाडपर्वको बेला बजारमा कृत्रिम अभाव हुन नदिन

मा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा निर्मित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल्ट ट्रेनिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको बहुस्तातबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको जनाएको छ। महानिर्देशक शाखाका अनुसार उपभोक्ता आफै पनि सचेत हुनुपर्छ। बजारमा ठगे कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागले हटलाइन सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनुभयो। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष व्यवस्था गर्ने प्रस्ताव गरेको छ। संघीय शासन प्रणाली अनुसार पूर्वाधार विकास सम्बन्धी कानून व्यवस्था परिमार्जन, वैकल्पिक वित्तीय स्रोत परिचालन तथा शहरी पूर्वाधारमा दीर्घकालीन लगानी विस्तार गर्ने उद्देश्यले सरकारले कोष बढ़ाउन लागेको हो। यसका लागि पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 को मस्यौदा तयार गरेको छ। विधेयकको मस्यौदा अनुसार कोषको अधिकृत पूँजी 1 खर्ब रूपियाँ, जारी पूँजी 50 अर्ब रूपियाँ र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुने प्रस्ताव छ। यसका लागि 1 अर्ब किता साधारण शेयरको व्यवस्था गरिनेछ। कोषमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी संस्था, बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय वित्तीय संस्था समेतको लगानी रहने गरी पूँजी संरचना प्रस्ताव गरिएको छ। प्रस्तावित शेयर संरचना अनुसार नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका र उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% हिस्सा रहनेछ भने सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा प्रस्ताव गरिएको छ। उसको व्यवस्थाले पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानी परिचालन गर्ने तथा सार्वजनिक र निजी क्षेत्रको पूँजीलाई एउटै संस्थागत संरचना मार्फत परिचालन गर्ने लक्ष्य राखेको छ। विशेष गरी स्थानीय तहले प्राथमिकतामा राखेका सड़क, खानेपानी, जल व्यवस्थापन, फोहोर मैला व्यवस्थापन तथा अन्य शहरी पूर्वाधार आयोजनामा लगानी जुटाउन कोषलाई उपयोग गर्ने योजना छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट, गढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाईसीएलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढ़ी नगरपालिका साथ महादेव थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभएको छ। 2 कोठा र शौचालय सहितका 3 आवासीय वाईसीएल नेपालको पहलमा निर्माण भएको हो। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगर्ने भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूला देशहरूको कार्बन उत्सर्जनले सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिला सुस्ती र विवशताले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू हुँदैछ। साथै प्रदेशका मुख्यमन्त्री सहभागी रहने 2 दिने अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तर्प्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी

व्यवसायिक संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि सातै प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी प्रदेश घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तर प्रदेश समन्वय र सहकारीलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले स्वीप अपरेशन गरेर 98 जनालाई पक्राउ गरेको छ। काठमाडौँका विभिन्न ठाउँहरूबाट 24 घण्टाको अवधिमा 98 जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दान बहादुर थापाले बताउनु भएको छ। पक्राउ गर्नेहरूमा 76 पुरूष र 11 महिला छन्। सार्वजनिक शान्तिमा खलल पुर्याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ। दोलखाको तामाकोशीमा आमा छोरा मृत फेला परेको घटना रहस्यमय देखिएको छ। आज बिहान तामाकोशी नदी किनारमा मृत भेटिएकी अन्दाजे 30 वर्षीय आसमा बस्नेत खड्का र उनका करिब 10 वर्षका छोरा आदित्य खड्का रहेको स्थानीयले बताएका छन्। आसमाको घर दोलखाको मेरुम गाउँपालिका एक पवटी भएको र माइती घर सैलुम गाउँपालिका आज भएको स्थानीयले बताएका छन्। तर दोलखा प्रहरीले भने परिवारका सदस्यले मृतकको शव शनाखत गर्न बाँकी रहेको बताएको छ। मृतक आसमाका श्रीमान दिनेश खड्का लामो समयदेखि विदेशमा रहेको र असोज 22 गते मात्र स्वदेश फर्किएको बताइएको छ। उक्त दिन उनीहरूसँगै होटलमा बसेको र असोज 23 गते बिहानबाट आसमा छोरासहित सम्पर्क विहीन भएकी थिइन्। श्रीमान स्वदेश आएको भोलिपल्ट सम्पर्क विहीन भएकी आसमा र उनका छोरा आदित्य दोलखाको तामाकोशी किनारमा आज बिहान मृत फेला परेका हुन्। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेका अनुसार उनीहरूको शव तामाकोशी नदी किनाराको रूखमा अड्किएको अवस्थामा फेला परेको हो। श्रीमान विदेशबाट फर्किए लगत्तै आसमा छोरा सहित विपत्ता हुनु र दुवैजना मृत फेला पर्नुले घटना शंकास्पद देखिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज कुमार लामाले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ। सुन आज तुलामा 2200 रूपियाँले घटेको हो। बाउ घटेर सुन आज तुलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तुलामा 2,100 रूपियाँले घटेर तुलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तुलामा 25 रूपियाँले घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तुलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तुलाको 4,415 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। विमानमा कोरोनाको प्रकोप देखिएपछि अस्ति शनिबार इटालीबाट अस्ट्रेलिया जाने तय भएको क्वान्टास एयरलाइन्सको उडान रद्द भएको छ। सिडने मर्निङ हिराल्डका अनुसार शुक्रबारको अघिल्लो उडानका क्रममा पर्थदेखि रोमसम्मको झण्डै 17 घण्टाको यात्रामा केही यात्रुले आफूहरूलाई किराले टोकेको गुनासो गरेका थिए। यात्रुहरूलाई उडोसको टोकाईबाट चिलाउने समस्याबाट राहत दिन एन्टी हिस्टामिन औषधि दिएको थियो, तर पछि त्यो औषधिको मौजदात नै सकिएको थियो। बोइङ 787 ड्रीम लाइन विमानलाई राम्रोसँग सफा गर्नका लागि उडान स्थगित गर्नु परेको क्वान्टासका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हेउ पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: के गर्नु सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलाबाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
3: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: आदरणीय ओडावासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ जन्म मृत्यु विवाह बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ
5: लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 3 काङ्गुवा परिवार रामेछा
4: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
5: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ जन्म मृत्यु विवाह बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो
3: वडा अध्यक्ष सिरे तामाङ एवं खानादेवी गाउँपालिका वडा नम्बर 7 परिवार रामेछा
6: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्रै पो देख्छु त कसरी
7: के जिस्केकी नि शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
8: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हार्जोनिक विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
6: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
8: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896962998
4: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
5: वडा अध्यक्ष जङ्गललाल तामाङ, खानादेवी गाउँपालिका, वडा नम्बर 8, परिवार रामेछाप।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0848542439, 0848542533 र 98540042439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
14: यो दसैको शुभ कामना,
4: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
4: वडा अध्यक्ष अकल बहादुर भण्डारी एवं खानादेवी गाउँपालिका वडा नम्बर 9, परिवार रामेछाप।
15: रंग बहार
16: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
15: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
15: वर्ज पेंट।
3: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने खानादेवी गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: छठ पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ,
5: जुवातास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ, सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
3: अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव एवं खानादेवी गाउँपालिका परिवार माकादुम रामेछाप।
17: बाहा चार बाहा बाहा,
18: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
19: यो
17: दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने लिखुतामाकोशी गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवा तास झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
1: अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाखरेल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश दास श्रेष्ठ एवं लिखुतामाकोशी गाउँपालिका परिवार धोबी बजार रहनेछ।

0: नमस्ते अनि नमस्कार हार्दिक स्वागत गर्दै कार्यक्रम रसायन तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हाइले र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एक साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ र आजको बसाईमा पनि हामी तपाईँसँग मिठा कुराकानीको साथमा तपाईँले दशैंको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र हामीले चाहिँ कार्यक्रमको शुरूआतीमै गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने फटाफट तपाईँलाई फोन गर्न सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ र तपाईँले 0840404026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो साथी हुनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको फोनको प्रतीक्षामा छौ हामी। फटाफट तपाईँले फोन गरेर सहभागिता जनाउनु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार। हजुर, शुभ नाम।
1: म यता सिन्धुली तीन कन्याबाट संगीता ठकुरी।
0: संगीता ठकुरी सिन्धुली तीन कन्याबाट।
1: हजुर,
0: के छ नि संगीताजीको खबर?
1: मेरो एकदम ठिकै छ, अनि दिदी हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ, यस्तै छ। हजुरसँग कुराकानी गर्नलाई हामी जुटिराखेका छौँ र फोन पनि लागिसकेको छ। के छ हजुरको खबर? अनि खाजा लिनुभयो कि बाँकी छ?
1: मेरो खाजा चाहिँ बाँकी छ, अनि दिदी हजुरको भयो।
0: आज चाहिँ हाम्रो खाजा भइसक्यो भन्नुपर्छ है। आज चाहिँ हामीले छिट्टै खाइदिएको खाजा हजुरको चाहिँ बाँकी रहेछ, समयमै खानु होला है त।
1: हुन्छ,
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ है।
1: हुन्छ,
0: ल साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल त दिदी हजुरको लागि भन्न चाहन्छु, टेक्निसियन मित्रको लागि पनि, मेरो घर परिवार सम्पूर्णको लागि, केही साथीहरूको नाम लिनुपर्दा सुजन ठकुरी, ललिता ठकुरी, सुलसा मगर, सरिता मगर बहिनीहरू हुनुहुन्छ, गङ्गा जमुनाको लागि पनि, साथी कृष्ण सुनवार, अनिता तामाङको लागि, मलाई सङ्गीता ठकुरी भनेर चिन्ने नचिन्ने सबै साथीहरूलाई ह्याप्पी दसैँ भन्दै छुटेर जान्छु दिदी। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सङ्गीता चाहिँ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पालो तपाईँको रहेको छ 0840404026। तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ, फटाफट फोन गर्नुहोला। र साथी तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गर्ने प्रयास गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने तपाईँले पठाउनुभएका सन्देश तर्फै लाग्नेछु। घायल मिलन घायल बोटोजी हुनुहुन्छ र सुस्तमस्ते, म पनि कार्यक्रम सुन्दैछु है। तेह्रथुम घर भइहाल्छे दुःख कतारबाट, अब बस्ने गीत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने श्रोता मनको लागि र घर परिवारको लागि र रेडियो परिवारको लागि पनि भन्दै हुनुहुन्छ। विनिता दाहाल सुवेदीजीले पनि हेलो सिस नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी हजुर, नमस्ते।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम।
2: म चाहिँ यता सिन्धुलीबाट अविनाश आयु।
0: अविनाशले बोल्नु भयो, धेरै समय पछि हजुरको आवाज सुन्न पाएको जस्तो लाग्यो त।
2: हजुर हजुर, धेरै पछि हो भन्दा नि हुन्छ है।
0: ल, धेरै समय पछि नै यो आवाज सुन्न पायो। के छ भने अविनाशजीको खबर, एकदम व्यस्त हुनुहुन्थ्यो।
2: नै त्यस्तो त्यस्तो त होइन, कल गर्दा कलै नलाग्ने त्यस्तै त्यस्तै भएर हो। अनि मेरो खबर नि एकदम ठिक छ नि, तपाईँ के छ नि?
0: मेरो खबर पनि एकदम ठिक छ, राम्रो रमाइलो छ, मौसम पनि एकदम रमाइलो छ, अरू सबै कुरामा सबै ठिकै छ। ल ठिक छ, अब तपाईँले चाहिँ फोन नलाग्यो होइन, फोन गर्न खोज्दा फोन नलाग्ने, अरू समयमा व्यस्त भएर चाहिँ कार्यक्रममा सहभागिता कम भएको जस्तो लाग्यो हो।
2: हजुर हजुर,
0: ठिकै छ। आजको बसाइमा होइन हाम्रो फोनमा कुराकानी गर्नलाई चाहिँ जुरेको रहेछ, धेरै समय पछि भए पनि अविनाश जसँग चाहिँ हामी कुराकानी गर्न सफल भयौँ, धेरै खुसी पनि लागेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ आजको बसाइमा?
2: हजुर हजुर, एकदम सुन्दैछु भन्नुभयो है।
0: ल सुनेर साथ दिनुहोला, अरू केही नयाँ नौलो खबर छ त?
2: नयाँ नौलो खबर यस्तै हो, अनि दसैँ कतिको लाग्यो तपाईँलाई?
0: अब दसैँ त लागिहाल्छ नि होइन, नलागे पनि दसैँ आइहाल्छ, दसैँ मनाउनु परिहाल्छ है।
2: हजुर हजुर,
0: एकदम राम्रो छ, रमाइलो छ, ठिक ठिकै भनौँ न है।
2: हजुर हजुर,
0: अनि हजुरलाई चाहिँ कतिको लागेको छ त?
2: मलाई पनि यस्तै अलिअलि लाग्यो, हो कि जस्तो छ,
0: हो कि हो कि जस्तो मात्रै छ है।
2: हजुर हजुर,
0: अब टिकाको दिनदेखि चाहिँ अलि धेरै लागेको जस्तो महसुस हुन्छ होला है।
2: हजुर हजुर,
0: ल ठिक छ, मिठो कुराकानी भयो, हामी कार्यक्रम तर्फै लागौँ। आफ्नो साथीसँगै आफन्तजनहरूलाई सम्झना सन्देश राख्नुहोस् है त।
2: हुन्छ, सम्झनु भन्दा पहिला त हजुरलाई दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: थ्याङ्क यू, एन्ड सेम टु यू।
2: चारदिकमा को हुनुहुन्छ उहाँको लागि, अनि मेरो घर फ्यामिलीमा रहनुभएको दादा दिदीको लागि, अनि मेरो साथीहरू भन्नुपर्दा मेरो क्लासको फ्रेन्ड अल फ्रेन्डलाई ह्याप्पी दसैँ भन्दै छुट्टिन्छ है आजको लागि।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अविनाश हायुजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राखेर सिरिसक्नु भएको छ। यति बेला भने कार्यक्रममा अर्को एउटा मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: पछाडि तपाईँ एकदमै मिठो गीत राखिसकेका छौ। दशैंको गीत सुनिराख्नु भएको छ होइन। यति बेला हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ज अनि साथमा कहाँको एफएम 95 मेगा हर्ज विभिन्न इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। खुसी लाग्छ यति बेलाको साथी हुनुहुन्छ। स्वागत गर्छु। नमस्कार। हेलो साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले धेरै साथीहरूले पनि फेसबुक पेजबाट आफ्नो साथी सङ्गीलाई सम्झना पठाउनु भएको छ। बाबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्कार है। म बाबुरा मगर हो, ओखलढुङ्गा पोखरी घर भइहाल्छ साउदी अरेबियाबाट चाहिँ सुन्दैछु। धेरै माया धेरै सम्झना छ सम्पूर्ण साथी अनि घर परिवार सबैको लागि भन्दै हुनुहुन्छ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? सबिना भन्नुभयो? सबिना ठकुरी रामेसापको बाबी अखर्गबाट। के छ नि सबिनाजीको खबर?
1: एकदमै ठिक छ भन्नुहोस्।
0: ठिक छ है, राम्रो छ, रमाइलो छ। अनि दसैँ कतिको लागेको छ हाम्रो सबिनाजीलाई? धेरै लागेको छैन किन? सबै साथीहरूले अलिअलि मात्रै लागेको छ भन्नुहुन्छ, के हो के कमी भएछ?
1: अब टिकाको दिनदेखि धेरै
0: लाग्छ लगभग भने अब टिकाको दिनदेखि होइन, रातो टिका निधारमा अनि जमरा कानमा होइन छिरेमा आएर जमरा राखेर होइन गाउँ घरतिर यताउता डुल्दाखेरि त खुब रमाइलो हुन्छ है।
1: हजुर,
0: त्यतिखेर चाहिँ पूर्ण रूपमा चाहिँ खुसी हुन्छ, दसैँ लागेको जस्तो हुन्छ है।
1: हजुर,
0: ठिकै छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै गर्नुहोस् कार्यक्रम। अनि हामीले गीत संगीतहरू पनि एकदमै मिठा रमाइलो राखिराखेका छौँ, दसैँ गीतहरू नै रहेको छ र कार्यक्रम सुन्दै हुनुहुन्छ। अरू नयाँ नौलो खबरहरू केही छ भने भन्नुहोस्। पुरानै छ है, त्यसो भए हामी कार्यक्रम तर्फ लाग्यौँ। आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नुहोस् है त।
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, प्राविधिक मित्रको लागि, मेरो घर परिवार सबैको लागि ह्याप्पी दसैँ भन्दै
0: हवस्। नमस्कार, हुनुहुन्थ्यो बाबी खर्गबाट सबिना ठकुरीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी हुनुहुन्छ अन्जान तुलुङजीले पनि, नमस्ते, म अन्जान तुलुङ युएबाट कार्यक्रम सुन्दैछु है। चामलिङले राई हिर्छु, त्यसै गरी पवित्र राई, छोरी अम्बिका मगर, सिम्पल सरिना अल्सना कुलुङ राई, मगरी मगरी, अनिता नखोक, प्रज्ञा गुरूङ, सीता राई, नेहा लामा, सुशीला विश्वकर्मा, सुमित्रा राई, सपना सुङबाङ, त्यसै गरी हुनुहुन्छ विनिता राई, रमिला राई, राईनी राजकला, समीक्षा थुलुङलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। यो आवाज सुनेको हो तर ठ्याक्कै मैले बिर्से त। हाम्रो अब आशाजी हुनुहुन्छ कि जस्तो पनि लाग्छ, खोइ आवाज सुन्दाखेरि त्यस्तै लाग्छ हो कि होइन होला त।
1: हजुर, पक्कै पनि भन्नुपर्छ है दिदी।
0: ला, धेरै समय पछि तर मैले बिर्सेको त रहेनछु होइन, यो आवाज अब धेरै समय पछि कहिले होइन अब बोल्न पाएको थियो हामी, योभन्दा अगाडि थुप्रो समय भयो कुराकानी नभएको चाहिँ, सायद त्यही भएर पनि होला अलि अल्मल्ले क्या। हजुरको यति मिठो आवाज छ, यस्तै मिठो आवाज हुने साथीहरू धेरै छन् अनि त्यो भएर म झुकिन्छु के। ल अब ठिकै छ, हजुर आशा नै बोल्नुभयो नि।
1: हजुर, तपाईँ पनि म आशा नै भन्नुपर्छ है दिदी।
0: ल ठिक छ आशाजी, अनि हजुरको खबर के छ? हामीले यति धेरै माया मार्नुहुन्छ त के भएको?
1: माया मारेको छैन, मेरो खबर सब ठिक छ, राम्रो छ, रमाइलो छ। अनि हजुरहरूले के छ सुनाउनु?
0: हाम्रो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मौसम पनि एकदम घमाइलो छ होइन, एकदम राम्रो लागिरहेको छ। अनि धेरै समयपछि हजुरसँग कुराकानी गर्न पाउँदा त झन् मलाई यति धेरै हर्ष लागेको छ, कुरै नगरौँ
1: है। मलाई पनि एकदमै खुसी लागेको छ, लङ टाइमदेखि कुराहरू पाउँदा भन्नुपर्छ है।
0: अनि खाजा लिनुभयो कि बाँकी छ त?
1: हजुर मेरो खाजा बाँकी छ, हजुरले पनि लिनु भएको छैन होला, जहाँसम्म लान्छ सेमिलतिरै आउनुहोस् ल, सँगै बसेर खानुपर्छ।
0: ल ठिकै छ, हामी पनि अब अलिअलि चाहिँ खाएको हो कि जस्तो पनि लागिरहेको छ, अलिअलि बाँकी नै हो कि जस्तो पनि लागिरहेको छ। ठिकै छ, अब फेरि एकछिन समय पछि चाहिँ अलिकता भोक लाग्छ होला, त्यो समयमा चाहिँ हजुरकोतिर आउनु पर्ला जस्तो छ। ल ठिकै छ, बाटो कुरेर बस्नुहोस् होइन, अब फेरि मेरै लागि हो भनेर चाहिँ धेरै समय नबस्नुहोस् होइन, किनकि अब मौसम पनि यस्तो छ, कुनै बेला पानी पनि पर्न सक्छ, घाम पनि चर्को हुन सक्छ होइन, अनि त्यो भएर पनि अब समय पनि नमिल्न सक्छ, यी कुराहरूले हामीलाई होइन कुनै समय चाहिँ अब अलिकता आउनलाई असहज बनाउँछ कि जस्तो पनि लाग्छ, त्यो भएर चाहिँ अब कुनै समय मिल्यो भने म फोन गरेर आइहाल्छु है त। ल ठिकै छ, कार्यक्रममा आउनुभयो एकदमै खुसी लागेको छ, हामी कार्यक्रम तर्फ लागौ, साथी सङ्गीलाई सम्झनु छ है त।
1: साथीहरू धेरै भगवान् धेरै हुनुहुन्छ, त्यसरी इन्स्टाग्राम सुन्नुहुन्छ, सबै सबैलाई मिठो लाग्ने सम्झना कारण म्यासेज गरेर नपाएर नि धेरै सम्झिरहेको छु भन्न चाहन्छु ल। नमस्ते।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो आसामा चाहिँ हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना राखेर सुनिसक्नु भएको छ। त्यसै गरी तपाईँले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नको लागि उपस्थित हुन सक्नुहुनेछ। 0840 40 0026 0840 40 0026 मा तपाईँ सहभागिता भएर आफ्नो देश तथा विदेश बनाउने र घर परिवार आफन्तजन साथीसँगलाई चाहिँ सम्झना सन्देश अनि दसैँको शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दी, के छ खबर, सन्चै हुनुहुन्छ, खाजा भयो त भन्नुभएको छ, हाम्रो खाजा भइसकेको छ, म पनि प्रोग्राम सुन्दैछु रामेछापु नामारीबाट, अप्सरा खड्का हो भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अम्बिका मगरजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन हजुर झोले, यस समय अम्बिका मगर फ्रम उदयपुर नाउ युएबाट चाहिँ प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, आज जन्मदिन परेको छ मेरो प्यारो बहिनी सम्झना राईलाई, ह्याप्पी बर्थडे टु यु काली, मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे, गुड ब्लेस यु भन्नुभएको छ एन्ड हेल्थ यु भन्नुभएको छ, र त्यसै गरी उहाँलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ, र तिमीलाई महँगो पार दिन नसकुला, तर तिम्रो दुःखमा सुखमा जस्तो सुकै परिस्थितिमा आए पनि सधैँ मेरो साथ छ भन्दै हुनुहुन्छ कान्छी अलवेज मिस यु भन्नुभएको छ। कमिङ सङ डेडिकेट जस्ट फर यु एन्ड डियर रमेश मगर अङ्कल, अन्जान थलुङ्ग, भूमिका राई, निलसा राई, त्यसै गरी अञ्जना लोकिन राई लिम्बू, त्यसै गरी विमला राई सिन्धुली, सविता राई, त्यसै गरी नितु थुलुङ एण्ड अल माई फ्रेण्ड जसरी मेरो उदयपुरमा रहनुहुने सम्पूर्णको लागि भन्दै मेरो घर परिवारमा चाहिँ मिठो माया सम्झना छ भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो हेलो, साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, अझै के समय बाँकी छ तपाईँसँग रहेर हामी कुराकानी गर्दै तपाईँले साथीसँगलाई सम्झना राख्नुहोस्। यो दिउँसोको समय सौकाली उडाली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला होइन, दसैँले को चाहिँ अब एकदम छोटाहरू पनि छ यता घर सजाउने होइन, अब बाहिर हुनुहुने आफन्तजनहरू घर गाउँतिर फर्कदै हुनुहुन्छ होला होइन, एकदम व्यस्त पनि हुनुहुन्छ होला यो समय मित, अब कार्यक्रममा चाहिँ फोन गर्न नसके तापनि तपाईँले कार्यक्रम सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। हुनुहुन्छ अविनाश आयुजी हुनुहुन्छ, उहाँसँग हाम्रो कुराकानी पनि भएको थियो, एसएमएस पनि छोड्नु भएको छ, हेलो दिदी दर्शन नमस्ते आए, म पनि प्रोग्राम सुन्दैछु सिन्धेलीबाट, अविनाश आयु मिस यु अमाइ एन्ड ह्याप्पी दसैँ भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि, सेम टु यु, र त्यसै गरी हुनुहुन्छ आशा विश्वकर्माजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, के छ सन्चै हुनुहुन्छ, म पनि हजुरको प्रोग्राम सुन्दैछु सिन्धुली बजार धुरा बजारबाट, आशा विश्वकर्मा हो मिस यु आर भन्नुभएको छ, प्यारी मान्छेलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, र उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। हामी पनि छुटिनु पर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँहरूले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई कार्यक्रममा सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फोन प्रयास गर्नुभयो। सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला गीतकार सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललित हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाइ र चाहिँ तपाईँबाट म सम्झना घरकी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जन सुरक्षित प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवनी मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभ कामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोपाइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बज्राचार्य, सम्पर्क नम्बर 9865337390290, विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली 1, खापबारी, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जन सुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854040305, दिल्सी मेडिकल हल, मन्थली देवकोटा चोक, रामेछाप।
4: अहिले दिउँसोको 3 बज्यो।
5: हजुरको रेडियो 102.1 मेगा।
6: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क। अहिले दिउँसोको 3 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
6: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग 2 नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 अर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका स्थायी सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको एक दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाई छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषे खण्डले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश

सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड समेत दिएका छन्। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगसिर 2 र 3 गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मंगसिर 2 र 3 गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अभी पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र रंगा सपना बने
1: खेतबारी में मल हालने बेला पनि भयो माटो को अवस्था के छ कुन बाली में कति मात्रा में मल हालने सधैं अलमल हुने के गर्ने होला
2: हैन ए दाई यति कुरामा किन चिन्ता लिनु भएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएप बाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईको फोनमा एग्रो ट्युटर को फोन नम्बर 9854142982 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: व्हाट्सएप नम्बर 9854142982 हैन त अनि त्यसपछि
2: तपाईको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच रांगारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
2: हो नि दाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधि सँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ।

0: सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा थप खबरहरू। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिंक कम्युनिकेशन, फर्स्टलिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइण्ड्स नेटवर्क र सीबीसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत प्रविधि विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले प्रविधीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रीय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्रै निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका सयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ यूका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटामा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ यूका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टरमार्से र यसको नेटो ब्रान्डका 180 पसलहरू प्रभावित भए। साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4 र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एक खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0447-21-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिट सप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेसाप मिट सप एण्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
9: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
10: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ, त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
10: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो, आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
10: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस ओडाका खेलाडी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भञ्जाङ गैरा, रामेछाप नगरपालिका, वडा नम्बर 6, रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-95-77-71।
11: आँखामा चोट लाग्यो, अब के गर्ने?
12: चोट लागेमा आँखा मिच्नु हुँदैन।
11: आँखामा चोट लाग्यो, अब के गर्ने?
12: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास।
11: आँखामा चोट लाग्यो, अब के गर्ने?
12: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गरेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो
13: कामना।
14: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
13: वडा अध्यक्ष नरविक्रम कार्की, गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3, रत्नालु परिवार, रामेछाप।
11: आँखामा चोट लाग्यो, अब के गर्ने?
12: चोट लागेमा आँखा मिच्नु हुँदैन।
15: यो दशैंको शुभ कामना,
14: हार्दिक शुभकामना।
13: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
10: वडा अध्यक्ष नवराज खड्का एवं गोकुलगंगा गाउँपालिका, वडा नम्बर 4, परिवार बेताली, रामेछाप। हार्दिक शुभकामना।
14: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
14: वडा अध्यक्ष दीपक कार्की एवं गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 5, परिवार नामाडी, रामेछाप।
10: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
13: वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका, वडा नम्बर 6, फर्को परिवार, रामेछाप।
14: Hi. हार्दिक शुभकामना।
13: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने कोलोन्जर गाउँपालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
10: जुवा तास जय झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौं। सर सफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौं।
14: अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, उपाध्यक्ष ज्वाला प्रसाद नेउपानी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बराल एवं गोलन्दुर गाउँपालिका परिवार ग्वालटार सिन्धी।
16: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
17: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
18: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
19: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
13: हार्दिक शुभकामना।
14: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
10: वडा अध्यक्ष सोम प्रसाद बराल एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 1 परिवार डुड भन्जाङ सिन्धुली।
13: हार्दिक शुभकामना।
14: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
14: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार बितिजोर सिन्धुली। हार्दिक शुभकामना।
13: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
13: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, कोलोन्जोर गाउँपालिका वडा नम्बर 3 परिवार ग्वालटार सिन्धुली।
10: शुभकामना।
13: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
14: ओडाध्यक्ष प्रवीण कुमार मोक्तान एवं दोरम्बा सेलुङ गाउँपालिका वडा नम्बर 7 परिवार रामेछाप।
20: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
21: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
22: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
20: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
22: ए हो र भन्या, अनि फाइदा होला र है?
20: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
22: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
20: एकैछिन है त म हेरिहाले। ल टिक्नुहोस् त 98540-40239।
22: कति रे 98540 अनि
20: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
22: 048-540-239
23: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
22: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
23: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
20: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
24: विराज किसानको साथी।

0: हार्दिक शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने गोकुलगंगा गाउँपालिकावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। यात्रा गर्दा ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। आगो, ग्यास र विद्युत प्रयोग गर्दा सावधानी अपनाऊ।
0: जुवा तास, झै झगडा तथा सामाजिक विकृतिबाट टाढा रहौ। सरसफाईमा ध्यान दिऊ र बाल बालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गरौ।
1: अध्यक्ष काजी बहादुर खड्का दिनेश, उपाध्यक्ष उषा देवी कार्के एवं गोकुलगंगा गाउँपालिका परिवार रसनालु रानीछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष छत्र बहादुर बस्नेत एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 1 परिवार चुचुरे रानी छाप।

0: सिन्हा आचार्य र दिपेन्द्र हमाल दिपेटको संयुक्त दशैं विशेष प्रस्तुति आमा बाटो हेर्दै होली। यस गीतमा शब्द रचना धनराज योगी, दिपेन्द्र हमाल दिपेट, रमेश हमाल गायक,
1: संगीत रहेको छ सुरेश शाही, दिपेन्द्र हमाल दिपेट र सन्ध्या आचार्यको, सुर रहेको छ सुरेश शाहीको।

सीआरबीटी 01600312500 PRBT 6053 8067

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शिव दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष छत्र सुन्दर कार्की एवं गोकुलगंगा गाउँपालिका वडा नम्बर 2 परिवार ठोसे रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आदरणीय ओडावासी बुब आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र श्रद्धापूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाइसराय जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: ओडा अध्यक्ष नर विक्रम कार्की, गोकुलगंगा गाउँपालिका, ओडा नम्बर 3, रत्नालु परिवार, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ, गुलन्दुर गाउँपालिका वडा नम्बर 6 परिवार बासेश्वर सिन्धुली।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाउ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर, प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: वडा अध्यक्ष रेगन राज थापा एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
0: वडा अध्यक्ष राम कुमार श्रेष्ठ एवं खानादेवी गाउँपालिका वडा नम्बर 1 परिवार रामे साथ।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
3: वडा अध्यक्ष भक्त बहादुर भुजेल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 4 परिवार तीन कन्या सिन्धुली। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
0: वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली एवं गोलुङ्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतन चुरा सिन्धुली।
3: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
1: वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल एवं खानादेवी गाउँपालिका वडा नम्बर 4 परिवार रामेछाप।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष मनोज पौडेल, खानादेवी गाउँपालिका वडा नम्बर 5 परिवार रामेछा। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष केशव कुमार प्रधान, खानादेवी गाउँपालिका वडा नम्बर 2 परिवार रामेछाप।
2: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: वडा अध्यक्ष पुष्कर कुमार कार्की एवं खानादेवी गाउँपालिका वडा नम्बर 3 परिवार रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपराह चार बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपालीहरूको महान चाड़ बड़ा दशैं नजिकैसँगै रामेछापका गाउँ घरहरूमा चहल पहल बढ़न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा जिल्ला बाहिर र शहरमा बस्दै आएकाहरू दशैं मनाउन घर फर्कन थालेपछि गाउँ बस्तीमा रौनकता छाउन थालेको छ। दशैंमा परिवार र आफन्तसँगै बसेर चाडपर्व मनाउने परम्परा अनुसार घर फर्कने क्रम बढ़ेको छ। काठमाडौँ लगायत विभिन्न शहरमा बसोबास गर्दै आएका रामेछापेलीहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि बजार, सड़क तथा गाउँ बस्तीमा चहल पहल बढ़न थालेको छ। वर्षभरि काम र अध्ययनको कारण घर परिवारबाट टाढा रहेका मानिसहरू दशैंमा घर फर्कने क्रम बढ़ेसँगै गाउँघरमा चाडपर्वको उमंग छाएको छ। घर परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने, घरको सरसफाई गर्ने, आवश्यक सामग्री किनमेल गर्ने र दशैंको तयारीमा जुट्ने क्रम पनि बढ़ेको छ। दशैंको समयमा गाउँघरमा आफन्त तथा इष्टमित्रको जमघट हुने भएकोले पनि यो चाडलाई विशेष महत्वको साथ दिने गरिन्छ। शहरमा व्यस्त जीवन बिताइरहेकाहरूलाई दशैं परिवारसँग समय बिताउने, बाल्यकालका साथीलाई भेटेर र आफ्नो गाउँठाउँसँग जोड़िने अवसर समेत बन्ने गरेको छ। घर फर्कनेहरूको संख्या बढ़न थालेपछि रामेछापका बजारहरूमा पनि चहलपहल बढ़ेको छ। मन्थली, रामेछाप, सांगुटार लगायतका बजारहरूमा किनमेल गर्नेहरूको आवागमन बढ़दै गएको छ। दशैंका लागि आवश्यक लत्ता कपड़ा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्नेहरू बजारमा देखिन थालेका छन्। दशैंको आगमनसँगै गाउँघरमा बढ़दै गएको चहलपहलले स्थानीय बजारको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। घर फर्कनेहरूको उत्साह, आफन्तसँगको भेटघाट र चाडपर्वको तयारीले रामेछापका गाउँ बस्तीमा दशैंको रौनक थपिँदै गएको छ। रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 2 अन्तर्गत सिरिसे ढाँडे र सैको क्षेत्रका 26 पसलमा अनुगमन गरिएको छ। असोज 25 र 26 गते दुई दिनसम्म गरिएको अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका तीन पसललाई कुल 4,000 रूपियाँ जरिवाना गरिएको छ। उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापको अगुवाईमा गरिएको अनुगमनको क्रममा खाद्यान्न, किराना, सुनचाँदी, कपड़ा तथा मासु पसल लगायतको निरीक्षण गरिएको थियो। चाडपर्वको बेला उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, म्याद गुज्रिएका सामानको बिक्री रोक्ने तथा व्यवसायीलाई कानूनी दायरामा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनको क्रममा ओखलढुङ्गा किराना पसललाई 1,000 रूपियाँ, सुदिन खाद्यान्न स्टोरलाई 2,000 रूपियाँ र सगरमाथा कोल्ड स्टोरलाई 1,000 रूपियाँ जरिवाना गरिएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका कार्यालय प्रमुख खेमराज घिमिरेले बताउनु भएको छ। यस्तै विशाल भेराइटी स्टोर एण्ड खाद्यान्न पसल लगायतको निरीक्षण गरिएको थियो। चाडपर्वको बेला उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, म्याद गुज्रिएका सामानको बिक्री रोक्ने तथा व्यवसायीलाई कानूनी दायरामा ल्याउने उद्देश्यले

ती सामग्री नष्ट गरिएको छ। पसलबाट जम्बु ड्यू 9 बोतल दालमोट 2 प्याकेट र मेसिनको पिठो 1 प्याकेट गरी करिब 2625 रूपियाँ बराबरको सामग्री नष्ट गरिएको छ। अनुगमनको क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका अन्य पसलहरूलाई पनि आवश्यक प्रक्रिया पूरा गर्न समेत सचेत गराइएको छ। व्यवसाय सञ्चालन गर्दा प्रचलित कानूनको पालना गर्न, उपभोग्य वस्तुको म्याद नियमित जाँच गर्न र उपभोक्ताको स्वास्थ्य प्रतिकूल असर पार्ने सामग्री बिक्री वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ। दोलखाको तामाकोशीमा आमा छोरा मृत फेला परेको घटना रहस्यमय देखिएको छ। आज बिहान तामाकोशी नदी किनारमा मृत भेटिएकी अन्दाजी 30 वर्षीय आसमा बस्नेत खड्का र उनका करिब 10 वर्षका छोरा आदित्य खड्का रहेको स्थानीयले बताएका छन्। आसमाको घर दोलखाको मेलुङ गाउँपालिका 1 पोवटी भएको र माइती घर सैलुङ गाउँपालिका 8 पोखरे भएको स्थानीयले बताएका छन्। तर दोलखा प्रहरीले भने परिवारका सदस्यले मृतकको शव शनाखत गर्न बाँकी रहेको बताएको छ। मृतक आसमाका श्रीमान दिनेश खड्का लामो समयदेखि विदेशमा रहेको र असोज 22 गते मात्रै स्वदेश फर्किएको बताइएको छ। उक्त दिन उनीहरूसँगै होटलमा बसेको र असोज 23 गते बिहानबाट आसमा छोरासहित सम्पर्कविहीन भएकी थिइन्। श्रीमान स्वदेश आएको भोलिपल्टै सम्पर्कविहीन भएकी आसमा र उनका छोरा आदित्य दोलखाको तामाकोशी नदी किनारमा आज बिहान मृत फेला परेका छन्। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय जीविका प्रमुख प्रहरी निरीक्षक विवेक घिमिरेका अनुसार उनीहरूको शव तामाकोशी नदी किनारमा रूखमा अड्किएको अवस्थामा फेला परेको छ। श्रीमान विदेशबाट फर्किए लगतै आसमा छोरासहित बेपत्ता हुनु र दुवैजना मृत फेला पर्नुले घटना शंकास्पद देखिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज कुमार लामाले घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनुभएको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 14 स्थित स्वास्थ्य केन्द्र रानीवासमा निशुल्क मोतीबिन्दु छनौट शिविर गरिएको छ। शिविरबाट 141 जनाको आँखा परीक्षण गरिएकोमा 20 जनामा मोतीबिन्दु पहिचान भएको छ। शिविरमा आँखा परीक्षण गरिएका अन्य बिरामीहरूलाई आवश्यकता अनुसार निशुल्क औषधि तथा चश्मा वितरण गरिएको छ। मोतीबिन्दु पहिचान भएका 20 जना बिरामीको 1 कार्तिक 13 र 14 गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा निशुल्क शल्यक्रिया गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जानकारी दिएको छ। शिविर सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी रानीवास 14 उपशाखा तथा कमलामाई नगरपालिका वडा नम्बर 14 सिन्धुलीले स्थानीय स्तरमा महत्वपूर्ण सहयोग पुर्याएका थिए। मरिन साहित्य समाजको आयोजनामा कविता लेखन कार्यशाला तथा रचना भाषण कार्यक्रम 2083 सम्पन्न भएको छ। मरिन साहित्य समाजका अध्यक्ष निरूपम श्रेष्ठको अध्यक्षता तथा मरिन गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मरिन गाउँपालिकाका अध्यक्ष मुक्तानले स्थानीय साहित्यको विकास र साहित्यिक गतिविधिहरूलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षका लागि 1 लाख रूपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँको प्रतिबद्धताले स्थानीय साहित्यकार तथा साहित्य प्रेमीहरूलाई सृजनात्मक गतिविधिहरूमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। कार्यक्रममा काठमाडौँ चितवन हेटौँडा तथा सिन्धुलीका साहित्यकारहरूले आफ्नो कविता गजल तथा मुक्तक प्रस्तुत वाचन गरेका थिए। र काभ्रे पलाञ्चोकको पनौती नगरपालिका 3 कुसादेवीका 40 वर्षीय गणेश सापकोटा पक्रो परेका छन्। सार्वजनिक विदाको दिन शनिबार असोज 24 गते सरकारी सवारी साधन दुरूपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्रो परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी रविन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा सापकोटालाई असोज 25 गते पक्रो गरी जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकमा उपस्थित गराइएको हो। सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट 3 दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ। प्रहरीका अनुसार सापकोटामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। हवस्त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज।
2: आँखामा चोट लाग्यो, अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागे, दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई,
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम ती गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज व्यवसाय विश्व दृष्टि दिवस 2083
0: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन सुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन सुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

लोकगीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामिसाबका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका नाची होइन
1: राम बस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404303।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ किराना पसलको सामानहरू पाइनुका साथै सुत्केरी आमा र बच्चाका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर दिलमाया मगर, सम्पर्क नम्बर 9844-2137-10, दिल किराना पसल रामेसाप अस्पताल जाने रोड रामेसा बजार रामेसाप।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कक्षा 1-12 किताब, सहयोगी पुस्तिका सहित स्टेशनरीका सामानहरू र फोटोकपी, लेमिनेसन तथा खेलकुदका सामानहरू पनि पाइन्छ। प्रोप्राइटर सुजन घिमिरे, सम्पर्क नम्बर 9844-42-29-03, घिमिरे पाठ्य पुस्तक पसल रामेछाप बीच बजार रामेछाप।
3: दशी 2083 शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशी विशेष लोक भाका, बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रीता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल लेडिज जेन्ट्सका लागि रेडीमेड कपडाहरू पाइन्छ। साथै जुत्ता चप्पल छाता कुकर र ग्यास पनि मर्मत गरिन्छ। प्रोप्राइटर महेश राम, सम्पर्क नम्बर 9862223283। आकाश सु सेन्टर एन्ड रेडीमेड फेन्सी पसल रामेछाप बीच बजार रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ कुखुरा खसी राँगोको मासु सुपथ मूल्यमा पाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। अटो चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर सीता साई, सम्पर्क नम्बर 9863926627। आफन्त कोल्ड स्टोर रामेछाप तल्लो बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ घर निर्माणका लागि आवश्यक सामग्रीहरू टाइल, मार्बल, कलर सहितका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर धनराज खड्का, सम्पर्क नम्बर 9854043012। विविध हार्डवेयर एन्ड सप्लाइज रामेछाप तल्लो बजार रामेछाप।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ मोमो, चाउमिन, चिया, दुनोटका साथै मिठाईहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर चन्द्रबहादुर मगर, सम्पर्क नम्बर 9865065095। सिबी मिठाई पसल रामेछाप माथिल्लो बजार रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपराह चार बजेको रामेछाप खबरपछि करिब पाँच बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज मंगलबारको वर्षाईमा रहेर हामी तपाईँसँगै सहयात्रा गर्छौं। पाँच बजेसम्म चार बजेर बाइस मिनट गइसकेको छ। तपाईँले शून्य अडचालिस चालिस शून्य शून्य छब्बीसमा सहभागिता जनाउनुहोला। हामी तपाईँसँग रमाइला मिठा कुराकानीको साथमा तपाईँले आफ्ना आफन्त जनिष्ठ मित्र साथीसँगीलाई दशैंको शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ। साथसाथै हामी तपाईँसँग दशैंका मिठा रमाइला कुराकानी गर्छौं। फटाफट फोन गर्न सक्नुहुन्छ। साथै तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको याप्तामा कोसेफिम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पठाउनुहोस्। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौं। तपाईँले यो कार्यक्रम हप्ताको छ दिन मात्रै सुन्न सक्नुहुन्छ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आज मंगलबारको व्यवसाय चाहिँ हामीले तपाईँलाई गीतको ट्र्याक चिनाउने गर्थ्यौं, तर हामीले दशैंका गीत संगीत राख्दै तपाईँलाई मनोरञ्जन दिँदै तपाईँका शुभकामना सन्देशहरू अथवा नयाँ केही खबर सन्देशहरू छ भने पनि तपाईँले यस कार्यक्रम मार्फत राख्न सक्नुहुन्छ। त्यही भएर आजको विषयमा तपाईँको लागि ट्र्याक छैन, फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। उकाली उराली रेग्रेस गर्दै भन्ज्याङ चौतारी गर्दै पनि हामीलाई सुनिराख्नु भएको छ होला। घोराएसी काम गर्दै हुनुहुन्छ, दशैंको माहौल लागिरहेको छ। सबैजना पक्कै यो समय घर सरसफाईदेखि लिएर घर लिपोत लगायत घर सिंगार्ने काम वरपर छरछिमेकमा आफ्ना आफन्त जनिष्ठ मित्र आइसक्नु भएको छ होला। भेटघाटमा हर्ष उल्लास मनाउँदै हामीलाई पनि सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं पल्टनको लाउरी सागर आले र शान्तिश्री परियारको आवाजमा रहेको गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले पल्सनको लाभ सागर आली अनि शान्ति शिर परियारको आवाजमा रहेको यो एकदमै मिठो र माइलो गीत बजिसकेको छु कार्यक्रममा। पालो तपाईँको रहेको छ 0848 40 0026 तपाईँले सहभागिता जनाउनुपर्ने हुन्छ। हामी तपाईँको टेलिफोन लिन्छौ, साथसाथै तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा हामीले वाचन गर्नेछौ। तपाईँको लागि नम्बर खुल्ला छ भने हजुरको रेडियोको फेसबुक पेजबाट पनि तपाईँले हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो हेलो साथी, कार्यक्रमको शुरूआतमै उहाँको आवाज हामीले सुन्न सकेनौ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सुकुराज रसाइड निर्दोषी फेसबुक कमेन्टमा लेख्नुहुन्छ, हेलो हजुर नमस्कार, नमस्कार सर, सांगीतिक अभिवादन, म पाँच तर हिलियाङ सात घर भइहाल चाहिँ फिदिम चार डब्ल्यूबाट शुक्रराज रसाइड निर्दोष कार्यक्रम सुन्दैछु। अब बस निगीत मार्फत सम्झनु पर्दा आत्मीय साथीहरूलाई सम्झना समर्पण राख्नु पर्दा चाहिँ भनेर उहाँले धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। जीवन सहयात्री कमला रोसाईले, प्रेमकला आचार्य, डिकेन्द्र सम्बाहम्पे, त्यसै गरी अरूणा सम्बाहम्पे, नेपाल गोपाल भाई चटपटे, मनिषा शेर्पा, त्यसै गरी गगन तेह्रथुमे, सुमेर लिम्बु, सन्चोमाया केरुङ, ताराशंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमल सिन्हा, रामकृष्ण एकल यात्री, त्यसै गरी लेख्नुहुन्छ उहाँले सुनिम राईको लागि भन्नुभएको छ, मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया बान्तव राई, कविता घतानी, धनुकर मेर, हरपल रोशनी, सरस्वता पोखरेल, राज गले मगर, प्याकुली गीता लिम्बु, कालीकमल अनिम, देलु सानो एम्पो, हरिमाया चौलागाई, भोपाल दुलालको लागि अभागे, सूर्जना विश्वकर्मा, देवकिन्द्र किशोर अन्जानको लागि भनेर लेख्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त छ, यति बेला हिरबहादुर लकाईजी लेख्नुहुन्छ, नमस्कार साई सबैमा भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ सिम्पल सरिनाजे, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म चाहिँ मोरङबाट है कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। बुद्ध वज्राचार्यजी पनि लेख्नुहुन्छ, उहाँले कमेन्टमा लेख्नु भएको छ, काने पोखरी आन्टी सरिना गुरूङलाई चाहिँ मिठो माया सम्झना भन्दै हुनुहुन्छ है, त्यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो बुद्धजीले सम्झनु भएको छ हाम्रो सरिना गुरूङजीलाई। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? टेलिफोन सम्पर्कमा समस्या हो कि जस्तो लाग्दैछ, हामी भरपूर प्रयास गर्दैछौ। सम्झना प्राविधिक कक्षमा जुटी राख्नु भएको छ, सकेसम्म हामी तपाईँको सन्देशहरू विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेका छौं। यदि हामीलाई टेलिफोनले साथ दियो भने चाहिँ हामी तपाईँको टेलिफोन लिन्छौ, नभए त कार्यक्रममा मिठो रमाइला गीत संगीत बजिरहेका छन्, दशैंका गीत संगीत बजिरहेको छ। यो गीत संगीत सुन्दा देश परदेशमा हुने, साथै अब स्वदेशमा रहेर पनि घर आउन नपाउने, चाडपर्व मनाउन नपाउनेहरूको लागि चाहिँ विडम्बना पनि छ। कतिपयले चाहिँ अब दसैँ मनाउन पाउनु भएको छ होला, कतिले पाउनु भएको छैन, कति घर आइसक्नु भएको छ, कति आउने तर्खर गर्दै पनि हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। आफ्नो घर सरसफाईदेखि लिएर हरेक कामहरू गर्न समयमै घर जानुपर्छ है भन्ने, आफ्नो जन पक्कै घर पुगिसक्नु भएको छ होला, घर परिवार छिमेकमा भेटघाट रमाइलो गर्दै खुसी साटासाट गर्दै हुनुहुन्छ होला, दशैंको टिकाको प्रतीक्षा गरेर बसिरहनु भएको छ, खेतबारीतिर हरियाली छन्, फूलहरू फुलेका छन्, जकमक रमाइलो पनि भइरहेको छ होला भन्ने लाग्छ। अब धेरै ठाउँमा पिङहरू पनि हाल्नुहुन्छ, पिङ हाल्ने काममा पनि तपाईँहरू व्यस्त रहेर आज यो वर्ष चाहिँ कुन ठाउँमा पिङ हाल्ने होइन भनेर चाहिँ कुन पिङ हाल्ने भनेर तपाईँहरू सल्लाहहरू पनि गर्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर दिदी नमस्ते, नमस्कार, ह्याप्पी दसैँ।
0: नमस्ते नमस्कार यहाँलाई पनि दशैंको धेरै धेरै शुभकामना हार्दिक दशैं सायद यो आवाज मैले सुने नाना होइन सुन्न त म धेरै पटक सम्झन्छु के अरे बोलिरहेको हुन्छु तर मेरो दिमागमा फेरि मेमोरी कार्ड राख्नु पर्ने हो भनेर मैले बिहान पनि भनेको थिएँ उहाँ नै त पर्नु भएन नि
1: हजुर हजुर म एकाछिन भोलि सिमकनाबाट अनितालाई
0: अनिता हजुर के छ खबर
1: हजुर मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी अब अहिलेसम्म चाहिँ घाम लागिरहेको थियो अब अहिले चाहिँ अब अस्ताउन लागिसक्यो हल्का जाडो जाडो पनि भइरहेको छ अब यस्तै छ भन्नुपर्छ है अनि हजुर लगायत अन्त सौदानातिर के छ सुनाउनु
0: यता पनि त्यस्तै छ भन्नुपर्छ झन् रामी साफ जाडामा त हावाहुरी चल्दाखेरि झन् चिसो हुन्छ अब साँझ र बिहानतिर धेरै चिसो छ अघि हाम्रो सञ्जनाजी पनि भन्दै हुनुहुन्थ्यो आज त जाडो छ है भन्दै हुनुहुन्थ्यो मलाई चाहिँ हिजोदेखि नै चिसो मौसम सुरु भइसकेको भन्ने आभास गरिरहेको छु अनि अनिताजीलाई पनि अब चिसो मौसम छ भन्दै हुनुहुन्छ त्यति बेला भनेपछि पहेँलो घाम भइसक्यो
1: हजुर एकदमै भन्नुपर्छ अनि हजुरले खाजा खानुभयो
0: मैले खाजा खाएँ हावा बिस्तारै चल्दैछ जस्तो छ हो
1: हजुर हावा चल्दैछ त्यही भएर घरि सुन्छ घरि सुन्छ
0: मलाई पनि त्यो हावाले एकदमै डिस्टर्ब गर्दैछ ठिकै छ कार्यक्रम आउनुभयो भोलिका दिनमा कुरा गर्छौ साथीसँगलाई सम्झनुहोस् शुभकामना सन्देश छोड्नुहोस्
1: कार्यक्रम सञ्चालन गरिन्छ विशेष गरेर अब दिदी हजुरकै लागि आउँदै गरेको विजय दशमीको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि त्यसै गरी चार्जिक दिदीको लागि भन्न चाहन्छु र हजुरको रेडियो होस् परिवारको लागि अनि मेरो घर त परिवारमा र हुने मम्मीको लागि भाइ हजुरको लागि भन्न चाहन्छु अनि शिवा भाइको लागि सङ्गीता बहिनीको लागि सन्तोष छोराको लागि भन्न चाहन्छु अनि साथीमा भन्नुपर्दाखेरि चाहिँ निशा श्रेष्ठ मिन्ता तामाङ कृष्ण सुनारको लागि भन्न चाहन्छु अनि सपना सुनारको लागि भन्न चाहन्छु अनि सङ्गीता खसलाई पनि एकदम सम्झिरहेको छु भन्न चाहन्छु अनि त्यसै गरी अनिल थापालाई पनि एकदम सम्झिरहेको छु भन्न चाहन्छु अनि यसतिर जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सबै सबैलाई एकदमै सम्झि पनि राखेको छु अनि विजय दशमीको धेरै धेरै शुभकामना नै अब राम्रोसँग मनाउन होला साथीहरू भन्दै छुट्टी छुट्टी नमस्ते अनि देशमाझीको लागि पनि एकदमै मिठो सम्झना मिठो माया
0: भन्दै छुट्टिनु भयो हाम्रो अनिताजी उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अनिताजी हुनुहुन्थ्यो है त सिन्धुलीको बितिजुरबाट उहाँले सबै साथीलाई सम्झाउनु भयो साथसाथै उहाँले सबै साथीलाई दशैंको शुभकामना पनि व्यक्त गरेर गइसक्नु भएको छ तपाईँले पनि सहभागिता जनाउनुहोस् फटाफट हामी साथीहरूलाई लिइरहेका छौं हिजो आजको दिनमा फोन लाग्ने साथीहरूको भोलि चाहिँ पर्सि चाहिँ हामी पालो दिन्छौ भन्ने कुराहरू पनि गर्नुभएको छ साथीहरूले दशैंमा नयाँ साथीहरू आउनुहुन्छ त्यही भएर हामी नयाँ साथीहरूलाई पालो दिन्छौ है भन्नुभएको छ तपाईँले पनि सहभागिता जनाउनु होला यति बेला मनोज सुन्दास फेसबुक कमेन्टमा लेख्नुहुन्छ हेलो मिस नमस्ते के छ खबर भन्दै हुनुहुन्छ मेरो खबर एकदम ठिक छ हजुरको पनि चाहिँ के होला आजकोले सिन्धुलीको झाँगाझोली रातमा बजार बाजे कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबै सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ अर्चना अनमोलजी उहाँले पनि अब बस्ने गीत चाहिँ मलाई अर्चना अनमोल भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ त्यसै गरी

गीत संगीतको दुनियाँमा फरक स्वाद माया प्रेम र सम्बन्धलाई जोड्दै रामसाथका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथी होइन
1: रामप्रसाद अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404300।

वर्षपछि 2083 को शुभकामना सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: কারেকটা মেয়েরা আছে অনেক দিনের মিঠে তো মাইল গীত গীত বসে আমি ছোট ব্যবসায়িক বিশ্রাম তরফ গয়ম বিশ্রাম পশু ফিরে আইসকেগা আসম আবার আমি কার্যক্রমকে লগভগ অন্ত্যতির আন লাগিসকেগা আসম থোড়ে সময় বাকি কী সাথী সময় উঠেছ এটি বেলা অর্ক সাথী সম্পর্ক আইসক্নু স্বাগত করছু। হ্যালো
1: হ্যালো, নমস্তে দিদি।
0: নমস্তে হাজুর, কাঁদেখি কো বললে হুনুহুন্ছ?
1: ম বন্দিপুরবাট নেরু সিংহারে।
0: নেরুজী, কি ছ খবর? বন্দেপুর তীর দশই রাইল মাইল পিং কত খেলনে তৈরি
1: তৈরি
0: কিন বন্দেপুর তীর পিং হালন অচেল অচেল কিন পিং হালন ভয় পহিলা পহিলা পিং হালনে নহালো त्यही त जस्तो पहिला पहिला चाहिँ लिङ्गे पिङ विभिन्न खालका पिङहरू छन् नि त, ती पिङहरू हाल्ने खेल्ने अथवा साना भाइ बहिनीहरूलाई खुसी पार्ने सबैजना खेल्ने, तर त्यही मान्छेहरू पनि त अहिले दसैँ मनाउन गाउँ गएर आउनुहुन्छ होला। पहिला चाहिँ पिङ हाल्नुहुन्थ्यो, अहिले किन हाल्नु भएन भनेर सोध्नुहोस् न।
1: खै किन हाल्नु भएन, खै सोध्नु पर्ला तिमीहरूलाई।
0: ल सोध्नुहोस् त्यसपछि। त्यही त पहिला साथीहरूलाई सोध्नुहोस् न, त्यसपछि चाहिँ पिङको रौनक किन घटेको हो भनेर एकचोटि सोध्नुहोस्, त्यसपछि मलाई नेहरूजीले कार्यक्रममा आएपछि भन्नुहोस् है त। ल अनि खाजा खानुभयो कि बाँकी छ? एकैछिन पछि हुन्छ, अहिलेसम्म खानु भएन।
1: अहिले अब के भयो भने रेडियोमा बोल्नु पर्यो, त्यस पछाडि मात्रै काम गर्यो
0: भनेपछि पहिला रेडियोलाई माया दिनुभएको?
1: हजुर
0: ठिक छ, यो माया यसै गरी दिनुहोला। हामी यो मायाको लागि सधैँभरि आभारी हुनेछौँ है त निरुजी। निरुजी
1: हजुर,
0: आवाज सुन्दै हुनुहुन्छ, साथीहरूलाई सम्झनुहोस्, साथसाथै शुभकामना सन्देश पनि छोड्नुहोस्।
1: मैले सुनिराखेको छु त, अहिले यो अलिक मोबाइल खै के भएको त्यति बेलामा सुनिँदैन कि, अनि त्यही भएर मैले तपाईँको आवाज अघि त सुने।
0: मोबाइलको स्पिकर बिग्रे जस्तो छ, त्यसो भए मोबाइल
1: अब खालि भुइँतिर झर्ने कता कता झर्ने भएर पनि होला।
0: ल ठिक छ, दसैँको दक्षिणाले चाहिँ मोबाइल बनाउनुहोस् त्यसो भए। किनकि रेडियोलाई माया गर्ने मान्छेलाई त जता माया जे छ त्यहीलाई पहिलो प्राथमिकता दिनु पर्यो नि, होइन र? ल त्यही भएर अब दुई चार दिन हो, केही छैन, दुई चार दिन आधी सुन्दै आधी नसुन्दै गरे पनि ठिकै छ। दसैँको दक्षिणाले चाहिँ पहिला मोबाइल बनाउनुहोस् है त। ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। साथसाथै हाम्रो निरजीले दसैँको दक्षिणा कति कमाउनुहुन्छ त्यो पनि भन्नुहोस् है। ठिकै छ, त्यसो भए त मैले सोधिन, अब मोबाइल पनि मोबाइल पनि नबन्ने भयो कि क्या हो त्यस्तो भए।
1: मोबाइल त बनाउनु पर्छ, अब
0: दक्षिणै नआए पनि मोबाइल चाहिँ बनाउनु छ है त,
1: बनाउनु पर्छ, एउटा लिनु पनि पर्छ, मोबाइल त बनाउनु पर्छ।
0: ल ठिक छ, बनाउनु पर्छ, किनकि हामी बोल्छौँ आधी आवाज सुन्नु तपाईँको लागि पनि अस्पष्ट र मेरो लागि पनि अस्पष्ट, अनि अन्य सुन्ने श्रोताको लागि
1: एउटा मोबाइल चाहिँ त्यस्तो छ, अर्को त फेरि छैन, यो स्पिकरै बिग्रेको होला
0: अनि
1: आउने कहाँ पनि आउँछ।
0: त्यसो भए त दुई दुईवटा भएपछि त साउन्ड सुन्नेबाट फोन गर्नुहोस् न त निरुजी।
1: हुन्छ
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, शुभकामना सन्देश छोड्नुहोस्, साथसाथै साथीहरूलाई पनि सम्झनुहोस्।
1: फर्स्ट अफ अल त फोन लाएर सहयोग गर्नुहुने साथी हुनुहुन्छ देवमाझी, होइन त्यस्तोतिर त्यस्तै हुनुहुन्छ यता ओखलढुङ्गातिर बहिनी यसदा, अनि ज्योति, अनि धरानमा रहनुहुने बहिनीहरू एलिसा, एलिसिया, अनि पावल, अप्लस लगायत, होइन सम्पूर्ण साथीहरूलाई ह्याप्पी दसैँ भन्दै छुटिन्छु ल।
0: हस् धन्यवाद, सम्पर्कमा हुनुहुन्थ्यो निरोजे, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ लगभग कार्यक्रमको समय सकिएको छ, म फोन लिदिनँ किनकि साथीहरूको फेसबुक कमेन्टहरू पनि वाचन गर्नुपर्नेछ, तपाईँको कमेन्टहरू वाचन गर्दै म पनि कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, गुड आफ्टरनुन दर्शन, नमस्ते है दिज्यू, म कार्यक्रम सुन्दैछु खोटाङबाट, सुजन भुजेल हो अब बस्नेकी त सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। कृष्ण सुनवारजीले पनि दिदी नमस्कार है म कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट आज काठमाडौँबाट अब बस्ने गीत मलाई कृष्ण सुनवार भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। मगर्नी मायाजीले पनि हेलो नमस्कार साई दिदी म पनि कार्यक्रम सुन्दैछु साथीहरू सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। अविनाश आयुजीले पनि लेख्नु भएको छ हेलो दिदी नमस्ते दर्शन गरी हाई कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सिन्धुलीबाट अविनाश हायो सबैलाई दसैँको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। त्यसै गरी राज कृष्णजीले पनि नमस्ते है म दुबईबाट कार्यक्रम सुन्दैछु सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी लक्ष्मण मगरजी पनि लेख्नुहुन्छ हेलो नमस्कार हजुर के छ खबर म साई तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाकरी वास्तुई धनकोटा हाल चाहिँ मलेसियाबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। जनक रोजाली मगर्जीले पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनिम राईलाई भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना देख्दा गर्दै लगभग अब तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरू मैले वाचन गरेर सकाइसकेको छु जस्तो लागिरहेको छ। यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरू पनि वाचन भइसकेको छ भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मीठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गी उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम कार्यवालीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
3: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बस्यो, त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेको छ।
4: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडाले आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, जुनको टमाटर ल्याएर बजार गर्ने, मेरो काम त्यो थियो, किसानमुखी बजेट ल्याउनु पर्दैन, देख्नु किसान पूर्वमा लाग्दैन, देख्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम, कृषि सवाल।
8: के फलेछ स्याउ स्याउ भने हजारको नोट यतिमा हिँड्छ भने 1000 भन्दा बेसीको मूल्य थियो एउटा हाँगा भने, अनि होल्ड गर्दा कति होला? मसँग घर किप्टी ठाउँ हो यो, हावा पानी हरेक कुरा मिलेको, त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, त्यो क्वालिटी एप्पल आउँछ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन, मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसरी के लान्छ? मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ, अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कसरी लाने?
9: भनिन्छ जोसँग सकारात्मक दृढ मनस्थिति हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले पनि रोक्न सक्दैन, अनि जोसँग खराब मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन। यही भनाइलाई नै यथार्थ बनाएर आफ्नो जीवनकालको सबै समय स्याउमा खर्चदै आएका
10: घरबजङ गाउँपालिका वडा नम्बर 5 धुम्बा मुस्ताङका
9: कर्म गुरुङको स्याउको कथा अलि बेग्लै छ। प्राय जसोका सफलताका कथाहरू बन्दै बन्दैनन्, कतिका सफलताका कथाहरू बन्छन्, सुनाइन्छन् र सुनिन्छन् पनि। गर्व गुरुङले गर्दै गरेको स्याउको कथा आजको श्रृंखलामा जोड्ने प्रयास गरिएको छ। स्थानीय वासीका अनुसार शुरूमा प्रत्येक घरमा स्याउका 3-3 वटा मात्र बिर्न बाँडिएको थियो। त्यस यता बढ्दै गरेको स्याउको व्यवसायिक खेतीको विस्तारले गति लिएपछि विक्रमसम्म 2036 साल यता यहाँका बासिन्दाले स्याउको स्थानीय रक्सी समेत बनाउन थालेका थिए। स्याउलाई व्यावसायिक र व्यवस्थित रूपमा थाल्ने मध्येको पहिलो व्यक्तिको नै परिचय बनाउन सफल भएका छन् कर्म गुरुङ। मुस्ताङको सदरमुकाम जुमसुम भन्दा ठिक्क पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा रहेको स्याउ खेती भए पनि अन्यत्र 7 स्तरमा

0: तथा जैविक पदार्थहरू मात्रै प्रयोग गरेर स्याउ उत्पादन गरेका छन् कर्मले। यो समयमा काटिएको घाँस सुकाएर भण्डारण गर्न लागि वर्षमा 3 पटकसम्म काटिने यो घाँस हिउँदको सुक्खा समयलाई राख्ने गरिएको छ। अझै भनौ, यो घाँसको सही सदुपयोग गरिएको छ। काटेर सुकाएर पोको पारेर राख्ने यो स्थानीय विधि पनि गजबको छ। यही घाँस जनावरको लागि हुने अनि जनावरबाट मल समेत प्राप्त गर्न सकिने भएकाले प्राङ्गारिक मल स्याउ बगानमा प्रयोग गर्न पाइएको छ।
1: हाम्रो मुस्तामा यो घाँस एकदम राम्रो खालको, त्यो काट्दै गयो त्यसको पनि अब बेच्दाखेरि पैसा पाउने। यो चाहिँ विन्टरमा अब मेरो घोरा छ, बाख्रा च्याङ्ग्रा 400 छ, हिउँ परिदियो भने त्यसलाई बाहिर चरनमा लानु सक्दैन। त्यो मोमेन्टमा यो हाम्रो सुक्खा यो हामीले यो बानेको घाँस चाहिँ खोला दिँदाखेरि जनावर पनि सेफ्टी भयो होइन। त्यो गर्दा सालमा झनै 3 खेप जस्तो हामीले यो घाँसलाई चाहिँ काट्ने अनि सुकाउने अनि पोको पार्ने त्यो प्रोग्राम हुन्छ। त विन्टर महिनामा चाहिँ हाम्रो यो घाँस चाहिँ एकदम प्रयोग हुन्छ। विन्टरमा यहाँ जर्सी गाईहरू छ कोही दुधको लागि, कोही याक छ, अब च्याङ्ग्रा छ त्यसको लागि चाहिँ फेरि यसलाई कसैले बेच्नु पनि मिल्यो, आफ्नो जनावरलाई खिलाउनु पनि मिल्यो, प्लस हाम्रो यो बगैँचा पनि सफा भयो कि। यो एभ्री इयर रुटिन हो, तर सालमा झन्डै 3 खेपसम्म चाहिँ हामी यो घाँसलाई काट्ने गर्छौँ। तर हामी लक्की हो, अब यो तलतिर भने घाँस कामै लाग्दैन होइन, त्यो काटेर फाल्नुपर्ने, जलाउनु पर्ने हुन्छ, मलमा हाल्नु पर्ने। हाम्रो चाहिँ यो घाँस चाहिँ जनावरलाई जान्छ, जनावरको तटि भन दिशाहरू फेरि मल हुन्छ, त्यसलाई डिकम्पोज गरेर त्यो चाहिँ फेरि स्याउलाई हाल्छ, फेरि घाँसै जनावरलाई खिलाउँछ। यसो चाहिँ हाम्रो एउटा रुटिन के त्यसो त्यो भइरहेछ।
0: कर्मको कर्म अलि फरक र व्यवस्थित पनि छ। स्याउ खाने सिजनमा त मुस्ताङको कोसेलीको रूपमा ताजै स्याउ ल्याइन्छ, तर अन्य समयको लागि भने स्याउबाट बनेका अन्य बायो प्रोडक्ट अर्थात् स्याउ सुकुटी र स्याउका ब्रान्डी र वाइन समेत हामीले उनको स्याउ फार्म अवलोकन गर्दै गर्दा स्याउको सुकुटी बनाउन स्याउ काटिँदै गरेको दृश्यलाई अवलोकन गरिरहेका थियौं। पहिला पहिला स्याउको सुकुटी घाममा सुकाएर मात्रै बनाउने गरिन्थ्यो, तर आज स्याउका चाना सुकाउन इलेक्ट्रिक ड्रायरको प्रयोग गर्ने गरिएको छ, अनि इलेक्ट्रिक ड्रायरबाट सुकाएर प्याकिङ गरेर राख्ने गरिएको छ। ग्रेडिङ गरेर स्याउ बजार पठाउँदा केही कमसल र केही दाग लागेका वा झरेका फलहरूको समेत सही सदुपयोग गरेर यसरी स्याउको सुकुटी बनाउने गरिन्छ।
1: यो चाहिँ हाम्रो स्याउ सुकुटी है। यो सुकुटी चाहिँ किन बनाइन्छ भन्ने कुरा, अब हाम्रो स्याउ फलाइन्छ रूपमा होइन, सबै राम्रो मात्रै हुन्छ भनेर छैन नि, कोही बाङ्गो हुन्छ, कुनै अब कोही भुइँमा झरेर जान्छ होइन, तिनीहरूले वेस्ट नहोस् भनेर। पहिला जमानामा यो सुकुटी चाहिँ बनाउने गर्थ्यो, त्यो निङ्लामा उनेर घाममा सुकाउने गर्थ्यो, कहिले त्यो पुरा स्लाइस गरिसकेर पनि अब मौसम घाम नलाई दिने त्यसो हुँदाखेरि फेरि मेहनतबाट खेर जाने त्यस्तो खालको समस्या थियो। तर यसको डिमान्ड एकदम राम्रो छ, यसपालिदेखि मैले डिहाइड्रेट गर्दै इलेक्ट्रिकबाट हो नि इन्डोर, अब त्यो गर्दै यसमा इलेक्ट्रिकबाट सुकाउँदाखेरि त त्यसको समस्या भएन नि। यो गर्दाखेरि के हुँदो रहेछ भने मेरो चाहना चाहिँ अब पहिले त हाम्रो त्यो स्याउहरू मेहनतले फलाएको चिज खेर भन्दा अब चित्त धुन्छ नि, त्यहाँ के गर्छ अहिले बाङ्गो ट्याङ्गो सानो पनि कुना कुनामा लुकाउने। त्यो गर्दाखेरि सबै मसँग पेसाहरूलाई के भन्छ, पैसा लिइसक्यो भने राम्रो प्रडक्ट दिनुहोस् ग्राहकलाई, भोलि त्यो रेल पेल बाङ्गो सेपलेस छुटाएर त्यो सुकुरी बनाऊ, त वेस्ट पनि गर्नु राम्रो कुरा होइन। त्यसै अब यो डिआइटी भन्ने 1 खेपमा झन्डै 10 किलो निस्किन्छ कि, 100 किलो हाल्यो भने 10 केजी निस्किन्छ।
0: कर्मले विषादी रहित स्याउ उत्पादन गरिरहेका छन्। विषादी रहित स्याउमा केही दाग लागेको पनि हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भन्ने हिका उपभोक्तामा भएको खण्डमा नेपाली स्याउप्रति अझै विश्वास बढ्न सक्नेछ। स्याउ सुकुटीको कतै यात्रा या भ्रमणमा समेत साथमा राखेर स्न्याक्सको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
1: मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसैले के लान्छ, मुस्ताङको स्याउ चाहिँ त्यसै पनि फेमस छ। अब 12 महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यो बेला स्याउको सुकुटी ल्याएर घरमा एउटा कोसेली लाने, त्यो पनि यो पनि अब वेस्ट भएन। अनि मार्केटमा जुन फल जाँदैछ त्यो पनि क्वालिटी एप्पल मात्रै गयो कि, त्यो गर्दा मार्केटमा कटाउनु पनि सजिलो भयो, अनि हाम्रो वेस्ट बेङ्गल हाम्रो कृषकको यो मेहनत पनि खेर गएन, अनि भोलि यहाँ मुस्ताङमा होइन त्यो कोसेलीको रूपमा हामीले मजाले बेच्नु पाए, यसको डिमान्ड एकदम राम्रो छ।
0: कर्मले मुस्ताङमा सबैभन्दा पहिला उच्च घनत्वको स्याउ व्यावसायिक रूपमै उत्पादन गरिरहेका छन्। कर्मका बाबुबाजेले स्याउ लगाएर तत्कालीन समयमा राम्रै उत्पादन गरेका थिए, तर यातायात र ढुवानीका कारणले स्याउले बजार राम्रो पाउन सकेको थिएन। बिस्तारै सड़क सञ्जाल विस्तारले गर्दा यो समस्या हटेर गएको छ। आज फलेको जति स्याउ बजारमा ल्याउन सकिन्छ, आफ्नो जन्मभूमिलाई र आफ्ना बाबुबाजेले गरेको यो कर्मलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिरहेका छन् कर्म गुरुङ।

0: बिस्तारै यो कामलाई उनका छोराछोरीले समेत अवलम्बन गर्न थालेका छन्। विभिन्न प्रविधि र आईटीको समयमा विश्व स्तरमा भएका प्रविधि र पद्धतिहरूलाई समेत अवलोकन गर्न थालिएको छ।
1: मैले बाउको काम त मैले सम्हालेँ, म पछि मेरो छोराले गर्छ गर्दैन भन्ने कुरो मलाई एकदम टेन्सन थियो कि एक खेप मेरो छोराहरू छोराछोरी एउटा छोराछोरी छ उनीहरूले हस्टेल दार्जिलिङ पढ्यो, एक दिन छुट्टी मिलाएर त्यति बाटो फ्लाइट बाई फ्लाइट यहाँ आइपुगेको थियो, त्यो माथि पोखरी छ पानी पोखरी त्यो बसेँ, आफा मलाई यहाँ के लिएर आएको भन्ने स्याउको बारी देखाउन ल्याएको किन यो बारी हामी के मतलब भन्ने यो बारी चाहिँ हाम्रो हो तर छोराछोरी ड्याडी झुट नबोल्ने होइन तपाईँले मलाई झुट बोल्दैछ होइन हो हाम्रै हो त्यो नै उहाँले क्वेसन गर्छ छोरा तपाईँले कहिले यो रुख रोपिस यो पर्खालाई कहिले लगाइस यो हुनै सक्दैन नि अब म तँलाई भन्छु तिम्रो बाजेले गयो त्यो गएर ढाडमा ढुङ्गा बोकेर कोदालो खनेर आए जस्तो डोजर थिएन के थिएन हिजो एकदम मिहिनेत गरेको ठुलो सपना लिएर गरेको त्यस कारण मैले लिएको हुँ तिमीलाई कस्तो लाग्यो भने मलाई त के लाग्थ्यो ए छोराले सहरमा बस्यो नानी आप्पाले के खोज्नु हिमालमा यसो गरेर मलाई के दुःख दिनु लाग्यो यसो चाहिँ नै ठाउँ भन्ला भनेर नानीहरूले झन् उसले एकदम इम्प्रेस भएर उसले के भन्यो यो त एकदम इन्ट्रेस्टिङ छ हाम्रो बाजेले यसो यति ठुलो डिप सोचेर गरेको रहेछ होइन त्यस कारण अरू जेसुको बेच्नुहोस् त्यहाँदेखि म एउटा भन्छु यो चिज त कतै बेच्दै नबेच्नु भने मैले भने त्यहाँबाट मैले झन् एकदम हौसला लाग्यो कि मैले जे गरेँ ठिक गरेँ रहेछ मेरो नानीले पनि गर्ने रहेछ भन्ने कुरा भयो।
0: मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरुङले आफ्नो बाबुबाजेको पेसालाई थप विस्तार गरी आधुनिक तरिकाले वृहत उत्पादन लिने गरी अहिले हाइब्रिड स्याउ खेती समेत गर्दै आएका छन्। कर्मले ठूलो लगानी स्याउमा गर्दै गर्दा धेरैले पत्याएनन् तर आज कर्मको कर्मलाई साँच्चै नै मूल्याङ्कन गर्ने बेला भएको छ। बाबुबाजेले गरेको पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाइरहेका छन् कर्मले।
1: यो स्याउ चाहिँ हामीले सुरु गरेको मैले अनुमानमा 8-9 वर्ष म झन्डै 60 वर्ष हुँदैछ 50 वर्ष भइसक्यो तर त्यतिखेर पनि बाउले पनि एउटा देखिरहेछ फ्युचर त्यो हुन्छ भने एउटा सपना जस्तो देखेर यस्तो हिमालको सामान गरिरहेछ त्यसपछि अब मालिनेको 20-25 वर्ष भयो होइन त मैले पनि बाटो नआउँदा फेरि बाउको जस्तै मैले त्यो गरेँ खेत कि बाउले नै के भएर त गरे होला म बाउले विश्वास गरेँ त्यस कारण अब जो हो देखाएर चाहिँ मैले लिएँ त्यसो गर्दै बाटो बन्दै गयो राम्रो हुन्छ सालेपछि यसको मूल्य पनि पाउँदै गयो होइन आज त्यो गर्दाखेरि एकदम राम्रो भयो अनि साथीभाइहरू यहाँ रमाउने फोटो खिच्ने यसो गर्थ्यो कि कति स्याउ फलेछ भन्छ त्यहाँ मैले साथीभाइले राम्रो हेर्नु के फलेछ भन्थ्यो स्याउ फलेछ स्याउ हेर्ने यसो पैसा हो भन्छु मैले।
0: निलगिरी हिमालको काखमा यसरी स्याउ खेती गरेका कर्मलाई स्याउले नै जीवन जिउने कला सिकाएको स्वीकार्छन्। अहिले छोराछोरीले सँगै साथ दिएर हौसला दिएको कारण पनि झन उत्साहित रहेका छन् कर्म गुरुङ। नेपालमा 11 अर्ब भन्दा बढ़ीको स्याउ आयात र खपत भइरहेको अवस्थामा सम्भावना भएका ठाउँहरूमा स्याउ खेती गर्नको लागि उनको आग्रह रहेको छ। हाल मुस्ताङ चिम्लेका ब्रान्डमा उत्पादित स्याउ नेपाली बजारमा पठाइरहेका छन् उनले। यातायातको हाल सुविधा भए पनि अप्ठ्यारो बाटो भएको कारण स्याउहरू बिग्रन सक्ने भएकाले विदेशमा निर्यात गर्न नसकिएको तर बढ़ी उत्पादन भएको खण्डमा विदेशमा समेत पठाउन सकिने राम्रो सम्भावना छ स्याउको।
1: त्यसरी आज मुस्ताङको चिम्लेको स्याउ कम्पनीको नाम माथि लिएर भोलि एउटा इन्टरनेसनल मार्केटमा पुर्याउने पनि विचार हो। अब भोलि ग्रेडिङ गरेर अब बाटो मेन समस्या भने अब एकदम ठुलो प्रब्लम बाटोको छ। अब तपाईँले देख्नुभयो बाटोमा कसरी आउनुभयो होइन स्याउ पहिरो छ बाटो बनाउने ए अब डेभलपमेन्ट मुभमेन्टमा यस्तै हुन्छ तर अलिक ढिला सुस्त भएर यो बाटो चाहिँ छिटो बन्द छिटो राम्रो पिच रोड फिलिलि भयो भने कस्तो हुन्छ यो गाडीमा प्याकेजिङहरूमा फर्म राख्न सक्छ काट्नु न अनि अहिले त भोल्युममा बेसी भयो बाटोको त्यो भाले ट्रक आउँछ अब त्यो स्याउ पनि गरम गुरु हाल्नु पर्ने बाटो हुन्छ फर्मसँग भोल्युम खान्छ स्याउ त्यो गाडीमा धेरै अट्दैन अनि त्यसले गर्दा ध्वनि महँगो हुने भयो त्यसले गर्दा फेरि के हुन्छ बाटो डाङ्गाङ स्याउ सब चप हुने भयो दाग हुने भयो त्यसले विदेश एक्सपोर्ट गर्न पनि त्यो कालो हुन्थ्यो त्यो रिजेक्ट हुन्छ त्यो एक्सपोर्ट गर्दा कामै छैन समय छैन जब पहिलासम्म यो पिच रोड हुँदैन हामीले एक्सपोर्ट गर्ने सोध्नु बेकारको त्यसले भन्छ किन एक्सपोर्ट गर्नु त्यो समस्या मलाई थाहा छ नि त त्यो बाटो भएर त म प्याकेजिङ सबै एबी छुट्टा एकदम विथाउट ड्यामेज हामी मिडल इस्ट कहाँ कहाँ छ हामी पुऱ्याउँछौ।
0: 50 वर्षदेखि नै स्याउलाई नजिकबाट हेर्दै आएका कर्मले हाल यो फलेको स्याउको दानालाई पैसा फलेको भन्छन्। कर्मका बाबुबाजेले शुरू गरेको बगानलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्मले निरन्तर कर्म गरिरहेका छन्।
1: गोल्डन स्याउ गोल्डनमा नै धेरै प्रजात छ कि गोल्डन माथि यो गोल्डन डिलिसियस भन्ने यो रातो रातो भन्ने लिपस्टिक लगाएको त्यो छ हेर्नुहोस् यसमा अनुमानित 5 किलोभन्दा बेसी थियो काउन्टिङ गर्नु 5 किलोभन्दा बेसी थियो अब मार्केट रेट अब आजको मिनिमम गर्दा 200 गऱ्यो भने 1000 रुपियाँ पर्न आउँछ यो एउटा हाँगामा तपाईँ अनुमान गर्नुहोस् त्यस कारण मैले साथीहरूले भन्ने गर्छ नि फले चाहिँ स्याउ भयो स्याउ भने हजारको नोट यतिमा हिँड्छ भने 1000 बेसीको मूल्य चाहिँ एउटा हाँगा हो कि अनि होल्ड गर्दा कति होला
0: स्याउ खेतीको लागि खेती मात्रै नभएर व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने आवश्यकता अहिले रहेको छ हिमाली जिल्लाहरूमा हुने बगरमा स्याउ उत्पादनका लागि राज्यले सोच्नुपर्ने बेला भएको छ नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुको साथै सिंचाईको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्नेतर्फ लागेको खण्डमा राज्यको पनि आमदानी बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ गोल्डेन डेलिसियस जातको स्याउ खाँदै गरेका गुरूङले मुस्ताङ जिल्लामा स्याउमा धेरै राम्रो सम्भावना भएको र धेरै गर्न बाँकी रहेको कुरा बताउने गरेका छन्
1: भविष्य चाहिँ एकदम ब्राइट छ सिस्टमले मेन्टेनले अलिकति सिकेर ट्रेनिङ लिएर गर्नुहोस् यसको एकदम ब्राइट छ अन्धाधुनमा गरे पनि दोबाट डुब्नु सकिन्छ होइन तर मुस्ताङ गड किप्टेड ठाउँ हो यो हावा पानी हरेक कुरा मिलेको त्यही सुक्खा माटा हरेक कुरा मिलेको ठाउँ छ त्यो क्वालिटी एप्पल आउँछ
0: यहाँका मानिसहरू घोडामाथि नै निर्भर रहने गरेका छन् रोबर्ट पावलको पानी रंगको चित्र पुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफी दिया पेग्रुमले टकिङ टू द इयर द हर्सेस अफ लास्ट फर्बिडन किङडम भन्ने फिल्म बनाइन् उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव अर्थात मुस्ताङमा चर्चित रोचक घोडा दौड र यसको संस्कृतिलाई उतार्ने प्रयास गरिएको थियो यही फिल्मबाट प्रभावित भएर गुरूङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए गुरूङको तबेलामा अहिले 10 घोडा छन् यहाँ रहेका एउटा घोडाको न्यूनतम मूल्य 15 लाख भन्दा बढ़िरहेको छ चुम्सुङको पारिपट्टि ढुम्बा खोलाको किनारदेखि माथि निलगिरी हिमालसम्म फैलिएको देखिने गुरूङको स्याउबारी छ आगामी दिनमा उक्त स्याउबारीभित्र ट्र्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ उत्तरी छिमेकी चीनसँग सीमाना जोड़िएको नेपालको सबैभन्दा कम जनसंख्या हुने मध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाई सरकै कारण यो संख्या घट्दो क्रममै छ तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको संख्या भने लाखौंको संख्यामा बढ़ने गरेको छ यही माहौललाई सदुपयोग गरेर गुरूङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए
1: मसँग 10 घोडा छ कारण मान्छेले जमानामा यो सबै मान्छे डिपेन्ड अन घोडामा थियो कि घोडाको कति महत्त्वपूर्ण छ हामी मान्छे बुझेनौँ एकजना युरोपियन लेडी हर्स मुभी बनाउँदा भन्दा मलाई भेटेको थियो उसले भन्थ्यो घोडाको महत्त्व बुझेन तिमीले बुझिरहेछ भने यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु धेरै कयौँ जुग अगाडि के थियो योसँग न प्लेन थियो न गाडी थियो मिसिन मिसिन थियो घोडै थियो मेन साधन भने घोडा थियो ट्रक भन्ने बारीको भने घोडै हो एक ठाउँ आफ्नो मर्सिडिज भन्ने प्राइभेट गाडीले घोडा चढ्ने हो घोडा त्यो होइन वार त्यसमै गर्थ्यो त्यो घोडा पनि एकदम महत्त्वपूर्ण थियो त मान्छे उता बिर्सिएर जान्छ कि अब गाडी आयो बाइक आयो घोडा मात्रै जाने तर मलाई उता एकदम मतलब एट्याच छ घोडा भन्ने एकदम मन पर्ने मैले आज 10 घोडा पाल्छु बाटो आइसक्यो मोटरबाइक बिरुवा कुद्छ गाडी आउँछ कतिले भन्ने के भयो तिमी गाडी बाइक नगर त सास भएको जनावर पालेर के गरेको घाँस दिनु पऱ्यो दाना दिनु पऱ्यो यस्तो झन्झट के गर्यो भने त्यतिकै अहिले जोकर जस्तो मान्छेलाई तिम्रो हेर्ने नजर पनि फरक हो मैले यो घोडा चढ्दाखेरि म त एकदम प्राउड फिल छ मर्सिडिज गाडी चढ्नु भने यो घोडा चढ्नुको मजा अर्को छ यहाँको कल्चरलाई मैले प्रिजर्भ गरेछु यार्तुङ फेस्टिभल थियो अलमोस्ट खतम भइसकेको थियो मैले एउटा घोडा तिर्सेर अब 4-5 घोडा गरेँ त्यहाँ मैले कुदा घाङ्बो भन्छ खैरो घोडा एकदम फेमस छ सबले चिन्छ त्यो घोडा गर्दा यातोङले पनि भव्य सबै झन् राम्रो बनाएछ त्यो कल्चर भन्ने घोडा घोडा जात्रा पनि नेपालमा जाँदै छैन मुस्ताङ हो जाने पुण्यको दिनमा हुन्छ एकदम हाम्रो हर्स फेस्टिभल हो मुस्ताङ भन्ने कुरा एउटा कल्चरको एकदम धनी हो
0: बाबा आम्ची पेम्बर गुरुङ र आमा डोल्मा गुरुङका 12 सन्तान मध्येका कान्छो सन्तानको रूपमा जन्मिएका कर्म अहिले 60 पुग्दैछन् 10 घोडा मध्ये पनि उनलाई एउटा विशेष लाग्ने घोडा छ उनलाई यो घोडाको शालिक बनाउन समेत इच्छा रहेको छ र उनी पूरा गर्न चाहन्छन्
1: किनभने यार्तुङमा होल डे कुदाउँदाखेरि नै नथाक्ने एकदम पावरफुल घोडा हो त्यो घोडा चाहिँ मेरो मुटु हो कि यो मऱ्यो भने मलाई ठुलो मिस हुन्छु हो कि मेरो एउटा सपना छ भयो भने अब भोलिपर्सि मेरो एउटा यहाँ सानो म्युजियम बनाउने त्यसमा चाहिँ यो घोडा मेरो नङ्बा एउटा शालिक बनाउने मेरो इच्छा छ यो उमेर चाहिँ निकै पुगिसक्यो झन् 22-23 वर्ष पुगिसक्यो
0: पर्यटकले स्याउबारीमा विचरण गर्दा पूरै वातावरण नै स्याउमय हुने गरेको गुरूङ बताउँछन् लह लह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छर्न स्याउको काँडछाड गर्दा निस्किएका हाँगाबिगा र अलि पुराना रूखका दाउराको आगो बालेर गुरूङले स्वागत गर्ने गरेका छन् साथमा अल्कोहलसँग रम्न चाहनेहरूको लागि समेत स्थानीय स्तरमै स्याउबाट बनाइएका वाइन समेत पसिने गरेका छन् गुरूङ भन्छन् आफ्नो संस्कृति बुझ्नुपर्छ मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित हुन् भन्ने हो
1: जुन हामीले आगो फुकिरहेछ
2: यो दाउरा चाहिँ हाम्रो स्याउको किन फुके हुन्छ, जुन स्याउहरू बुढो हुन्छ एक दुईवटा मर्छ नि त्यसलाई चाहिँ काटेर केही कुरा पनि हामी खेर नछोड्ने स्याउको रुखले पनि हिउँदो महिनामा जाडोमा अहिले जाडो भयो आगो पुगेर यसलाई युजमा ल्याउने। अब विदेशमा भन्दा मैले सुनेको एप्पल ट्रिजले कुक गरेको खाना भात छ जे पनि त्यो चाहिँ एकदम महँगो गर्छ, त्यो चाहिँ फ्लेभर आउँछ। त्यो फ्युचर मेरो प्लान हो दाउराबाटै कुक गरेर यो फर्ममा आयो भने ग्यास स्यास नचल्ने दाउराबाट कुक गरेर खाने एप्पल ट्रिजको त्यो फ्लेभर आउने गरेर त्योहरू सोच हो। त्यो अब ठुलो मुराहरू मैले पनि अब ताप्नु पनि काम लाग्यो, कुक गर्नु पनि काम लाग्यो। यहाँ हेर्नुहोस् कति रुखहरू छ सबैले रिसाइकल के वेस्ट हुनु नदिने रिसाइकल गर्यो भने त्यो चाहिँ मेरो सोच।
0: अब कुरा गरौं विदेशबाट फर्किएर स्वदेशमै काम गर्न चाहने युवाहरूका अर्थात कर्मकै सेउ फार्ममा काम गरिरहेका गोठपित तामाङका कुरा। विभिन्न देशमा रोजगारीको लागि गएका तामाङ कुनै पनि देशमा सन्तुष्ट रहन सकेनन्, तर यति बेला यही सेउ फार्ममा निकै सन्तुष्ट र उत्साहित देखिन्छन्। तामाङ सहित दुई दर्जन जतिलाई कर्म गुरूङले स्वदेशमै रोजगारमुखी बनाएका छन्। उनको सेउ फार्ममा अहिले 25 जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा 100 आफ्नै देशमा सम्भावना खोज्ने र खोजिदिने काम गरेका कर्म गुरूङले यसरी ठूलो परिमाणमा उत्पादन दिने गरी व्यवसाय खेती गर्दा आफूहरूले पनि स्वदेशमै रोजगारी पाएर परिवारसँगै बस्न र रमाउन पाएको महसुस गर्दैछन् गोठवीर तामाङ।
3: तिमीले फर्ममा काम गर्छौ लगायत योभन्दा वर्ष चाहिँ अब विदेशको खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएको थियो। अहिले चाहिँ यहाँ हाम्रो कर्मसरले गर्दाखेरि हामी चाहिँ बेरोजगारीहरूलाई रोजगारी दिएर चाहिँ स्वरोजगारी बनाइदिनु भएको छ। हामी जस्तो गरिबहरूको चुलो बालेको थिएन, उहाँले चुलो बलाइदिनु भएको छ। हामी जस्तो गरिबको बालबच्चाहरूलाई शिक्षा थिएन, उहाँले चाहिँ शिक्षा नै दिनुभएको छ। लगायत यहाँबाट चाहिँ हामीलाई धेरै रोजगारीको अब खाडी मुलुक जानु परेन। आफ्नै देशमा यसरी पसिना बगाएर आफ्नै देशमा यसरी पसिनाको मूल्य पाउनु भनेको धेरै गर्वको कुरा हो। यस्तो हाम्रो देशमा पनि यस्तो कर्म सौ जस्तो चाहिँ 10-15 भइदिए। हामी जस्तो गरिबहरू हामी जस्तो देश विदेश अर्काको गुलामी गर्नु जानु पर्दैन थियो। आफ्नै देशमा पसिना बगाउनु, आफ्नै देशमा पसिना बगाएर चाहिँ आफ्नै घर परिवारसँग रमाउनु भनेको एउटा हामीलाई पनि गर्वको कुरा हो जस्तो लाग्छ।
0: आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति समेत रहेका छन् कर्म गुरूङ। विकसित मुलुकमा प्रयोग भएको प्रविधिहरू इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागू गरिरहेका छन्।
1: स्याउको यो सिँचाइको बारेमा हाम्रो बाउ बाजे पालन कसरी गर्थे त भन्दाखेरि कुलो बनायो, रिङ बनायो, हरेक ग्रुपलाई मान्छेले छेक्दै पानी हाल्दै यसो गर्नु पर्थ्यो इन्डिभिजुअली। अब अहिले चाहिँ टेक्नोलोजी मैले चाहिँ इजरायली टेक्नोलोजी भनौँ न हाम्रो नेपाल थोपाको त्यो थोपासिजाको पाइप युज गरेको छु। सबै थोपासि चाहिँ डिप इरिगेसनबाट गर्छु कि अब देख्दा अहिले सही जस्तो गेयरबल छ, टक्कै गेयरबल खोल्यो अनि पानी छ नि त्यो यो रुखहरू कति वर्षको त्यो हो, यो रुखले कति पानी माग्छ होइन 10 केजी माग्छ, 10 लिटर माग्छ, 15 लिटर माग्छ। एक्जाम्पल हामी मान्छे पनि आधी लिटर खाने, 1 लिटर खाने त्यो हुन्छ, बेसी खाएर त अर्थ हुँदैन। त्यो जस्तो यसले जति माग्छ एकुरै दिएको खानामा त्यो रुखले मोर इफेक्टिभ हुन्छ कि। त्यस कारण हामीले एकदम त्यो यो सुक्खा माटो राम्रो भन्ने कारण त्यो सुक्खा माटो भएको खानामा हामीले यसलाई कति चाहियो त्यो एकुरै हामी पानी दिनु पायो। धेरै चिसो पानी भयो आकाशको पानी त रोक्नु सक्दैन, धेरै पानीले पनि रुख बिगार्दो रहेछ, त्यो रुटहरू कुहिने त्यस खालको हुन्छ कि। त्यस कारण मुस्ताङ ड्राई सोल राम्रो भन्नु कारण त्यो यो थोपे सिजाले चाहिँ हाम्रो एकुरेट 15-20 लिटर अब रुख बढ्दै जान्छ, त्यसको पानीको माग पनि बढ्दै जानु भयो, मलको माग पनि बढ्दै जानु। त्यसरी त हामीले थोपासिजा प्रविधि एकदम मेन पावर पनि काम लाग्ने अनि इफेक्टिभ पनि हुने त्यसै हिसाबले हामी एकदम थोपासिजा प्रविधिमा गएको छ।
0: परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै मुस्ताङका अन्य किसानहरूलाई समेत अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ स्याउ लगाई फलाएर सबैलाई अचम्मित नै बनाएका छन् कर्मले। विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू समेत प्रयोग भएका छन् स्याउ फार्ममा, जसले राम्रै नतिजा पनि दिएको छ। उच्च घनत्व स्याउको बगैंचा स्थापनाको लागि फिडर हाँगा भएका बिरुवा खरिद गर्नेदेखि बगैंचामा केली सपोर्ट प्रणाली स्थापना, थोपा सिंचाई तथा फर्टिगेसन प्रणाली स्थापना लगायत तारबार लगाउने कार्यको समेत अवलम्बन गरी आवश्यकता अनुकूल प्रविधि पद्धतिलाई समेत संलग्न गर्दै आएका छन्। स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रूपमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् कर्म। झण्डै 5 दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भइआएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो 5 वर्ष यता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिन सक्ने जातका स्याउको खेती गर्न खोसिएका छन् र सफल समेत भइरहेका छन्। स्याउ सम्बन्धी विभिन्न तालिम अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट सफलतातर्फ लम्किन उनलाई प्रेरणा मिलेको छ।
2: मेन पोल भन्छ यो चाहिँ मेटलको युज गरेछु, विदेशमा कुनै काठ एकदम नकुहिने खालको काठहरू पनि गर्दो रहेछ, कोही कमजोरी पनि गर्दो रहेछ, त्योहरू झन् महँगो। अब काठहरू यो पानी कुहिनेको कारणले मैले फलामको युज गरेको छु। यसले चाहिँ मेन पोल भन्छ, यो चाहिँ कति 60 डिग्रीमा यसो कप गरेर यसले चाहिँ तल रकेट यसले इटालियन वेयरले कहिले पनि खेल नलाग्ने खालको मेटेरियल हामीले युज गरेको छु। अनि सब पोलहरू तपाईँ देख्नुहुन्छ, 10-16 बोटमा एउटा सब पोल हुन्छ, यसले चाहिँ चारवटा वेयरले चाहिँ को सपोर्टमा निकाला राखेर एमहरू गरेर यसले रुखको सपोर्ट चाहिँ रुखलाई चाहिँ हावा हुरीबाट कुनै असर नपर्ने हिसाबले यसले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। हामी यसरी युरोपियन प्रविधिले नि त्योभन्दा कम छैन, हामीले त्यो हिसाबले एकदम लाइन स्ट्रेट गरेर त्यसरी चाहिँ हामीले गरेको छु। यो चाहिँ ग्रिपल भन्छ, एउटा टाइटर मिसिन हुन्छ, यो च्याट च्याट गरेर आफै टाइट गर्छ कि, मान्छेले तानेर तगाउनुसँग सबै भने यो तार हेर्नु कति बलियो छ। एक त हाई टेम्पर भयो, युरोपतिर आएको यो खिया पनि लाग्दैन, यो तन्किँदैन भने अब नेपालको यो लोकल युज गरेको खाने सस्तो छ तर यो तन्किँदै आउँछ, अनि केही वर्षमा यसले खिया लाएर चुटिने हुन्छ। फेरि डबल काम गर्दा सब खोल्नु पर्थ्यो छ नि त यसको। अब यो रुखको आयु 20-30-40 वर्ष जान्छ कि, यसको लाइफ चाहिँ लङ छ, कस्टली छ, अब विदेशबाट ल्याएको चिज हो।
0: ग्रुपले घोडासँगै च्याङ्रा र केही गाई समेत पालेका छन्। यहीँबाट उत्पादित कम्पोस्ट मललाई पकाएर तयार गरी उच्च कोटीको प्राङ्गारिक मल समेत उत्पादन गरिरहेका छन्। सही मल स्याउको बगानमा प्रयोग भइरहेको छ।
2: स्याउलाई हामीले युज गर्ने यो खालको मल हो, यो चाहिँ च्याङ्रा घोमासँग झन्डै 400 वटा च्याङ्रा छ, च्याङ्रा खोर चाहिँ देख्नुभयो उता हो, त्यो चाहिँ टाइम टु टाइम निकालेर यहाँ जम्मा गरेर यसले डिकम्पोज गरिन्छ, यसले एआमए पनि मिसाइन्छ, यो कुहेपछि फेरि यसले यहाँ पल्टाउने, त्यहाँबाट थर्ड स्टेपमा हाम्रो स्याउ फर्ममा जान्छ। यो चाहिँ अब 100% अब अर्ग्यानिक एनिमलको त्यो हो। अब यसमा आज तत्त्व ल्याब टेस्ट गरेर कतिपय पुग्दैन, त्योहरू मैले ओबी फोर्ट मार्फत त्यसलाई पनि 40-60 मिसाएर चाहिँ मैले हाल्ने गर्छु।
0: सयौं रोपनीमा सिंचाई विहीन बाँझो जग्गामा सिंचित गरी उच्च घनत्वको गाला, खोजी, किङ रोड र गोल्डेन लगायतका स्याउ उत्पादन भइरहेको छ उनको फार्ममा। उच्च घनत्वको स्याउ बिरुवा लगाएपछि कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर तालिम लिएका थिए भने जिल्लाका 100 भन्दा बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाएका थिए। नेदरल्यान्डका एन्थोन नामका स्याउ विज्ञलाई मुस्ताङमै झिकाएर पनि तालिम लिएपछि व्यावसायिक स्याउ उत्पादनलाई थप हौसला मिलेको छ उनलाई। उनले स्याउ क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस 2077 कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट विभूषण समेत प्राप्त भएको थियो उनलाई। स्याउको पोस्ट हार्वेस्ट गर्ने समयमा समेत विशेष ध्यान पुर्याउन सकेमा कम क्षति र बजार मूल्य समेत राम्रो पाउन सक्ने उनको सुझाव छ।
2: स्याउ टिप्ने प्रोग्राम शुरू भएको छ, अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन। यहाँ हाम्रो स्याउ व्यापारी हो भने कतिले जानकार नहुनेहरूलाई ल स्याउ टिप्ने भने बारी खाली भएर टिप्दो रहेछ, त्यो प्रवृत्ति होइन रहेछ युट्युबमा हेर्दा। अब हाम्रो 5-6 वटा उन्यो भने बराबर हुँदैन नि, त्यो जस्तै यिनीहरू सबै स्याउ पनि बराबर हुँदैन, एकैचोटि सबै पाकेको हुँदैन होइन, एउटा जातमा त्यो जातमा पनि टाइप टाइप छ। यो गाला एप्पल चाहिँ टिप्ने प्रोग्राम अहिले भएर छ, कारण यो चाहिँ एर्ली भेराइटी भन्छ कि, यो चाहिँ 20-25 दिन अगाडि पाक्ने खालको हो। किन डिफ्रेन्ट भेराइटी रोप्छ त भन्दा, यो पाक्यो यसो त्यो बजार पाएको छ, अहिले अर्को पाक काम गर्नु पनि सजिलो भयो, एकचोटि पाकेन, अनि अर्को कुरो फेरि गाला भनेमा सबै एकचोटि टिप्नु पनि हुँदैन, जुन जुन साइज पुगेछ, अब कलर पुगेछ, टेस्ट पुग्यो, त्यसले टिप्ने एक राउन्ड सट्टै टिपेर जाने, अनि सेकेन्ड टाइममा फेरि सेकेन्ड राउन्ड टिप्ने, त्यसरी गर्दा गर्दै मार्केटमा पनि पाक्यो राम्रो स्याउ जाने भयो। हाम्रो यो रुखलाई पनि फेरि तिर्दै हल्का हुँदै जाने भयो, एउटा स्टेज कम भयो, फेरि सानोहरूले पनि बढ्ने मौका पायो, सजिलो हुने मौका पायो, त्यसरी राउन्ड बाई राउन्ड टिप्नु पर्दो रहेछ कि।
0: खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुल फुलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम गरिरहेका छन् कर्मले। स्याउलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएका छन्।
2: यो चाहिँ मेरो किसान केन्द्र र कोल्ड रुम है, यो चाहिँ झन्डै 10-15 टनसम्मको लागि हो, अनि यस्तो खालको तल पनि छ, यो दुइटा छ अहिले तात्कालीन, पछि चाहिँ बनाउँदै जानु पर्ला, 100 टनको पनि पछि अर्को साल बनाउनु भन्ने कुरा त्यो छ। अनि यसको चाहिँ एकदम प्र्याक्टिकल छ, मैले राम्रो युज गरिरहेको छु। लास्ट इयर पनि जुन स्याउ राम्रो काट्यो, अब बाँकी अहिले बाङ्गो ट्याङ्गो सेपलेस झऱ्योहरूले चाहिँ हामीले यहाँ राखेर कुनै आस्ते आरामले सुकुरी बनाउने काम पनि गर्छु, र भोलि चैत भएसम्म यहाँ मान्छे धेरै आउँछ, त्यो बेला बेच्ने पनि गर्छ।
0: स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सड़कका कारण एक आपसमा ठोकिएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा नोक्सान समेत बेहोर्नु परेको छ बेला बेला। तर उनी विचलित छैनन्। सक्दो प्रविधि र यन्त्रहरूलाई प्रयोग गर्दै सही तरिकाले टिपिएका स्याउहरूलाई प्राकृतिक पद्धतिबाट सफा गर्दै साइज छुट्याएर ग्रेडिङ गर्दै प्याकिङ गर्दै बजारमा पठाउने गरेका छन्। तर कुनै कुनै व्यापारीले सर्लक्क परेका स्याउका दानाहरू देख्दा विदेशी स्याउ जस्तो भनेको प्रसंग समेत हामीसँग साथै थियो।
1: ग्रेडिङ मिसिन पोर्टिङले यो सञ्जनामा ल्यायो। आज पोर्ट यति धेरै ल्याएको छ, यसपालि गरौँ कि भनेको। यसको काम भनेको र यसलाई ड्राई पार्ने, उताउले ड्राई पार्ने, अनि यहाँ यो बिस्कोले ब्रस छ, प्लास्टिक ब्रस छ, त्यसले धुलो मुलोहरूलाई सफा गर्ने, अनि यहाँ आएर यो घर बुझ्दा भन्छ यसले चाहिँ नेचुरल साइन गर्ने। तर यसमा कुनै व्याक्स केमिकल केही पनि छैन।
0: मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग कुनै पनि देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने गुरुङको भनाइ छ। यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्ग्यानिक स्याउ चिन्न सक्नुपर्ने गुरुङ बताउँछन्। साथै गुरुङले चिम्ले ब्रान्डको नाममा स्याउ आफूले उत्पादन गरेको र धेरै उपभोक्ताले मन पराएको प्रसंग समेत साथमा भएका छन्।
1: चिम्लेको स्याउ जमानादेखि मेरो कम्पनी हुनु अगाडि धेरै फेमस भएको कारणले मेरो कम्पनी नाम पनि चिम्ले राख्नुको कारण त्यो हो। निलगिरीको फेदमा अवस्थित भएको तपाईँहरू यसको त्यो फर्मको प्रडक्ट खान चाहनुहुन्छ भने त्यहाँ फोन नम्बर पनि मेन्सन गरेको छ। यो खालको लोभो 10 केजी कार्टुन छ, ढुक्का साथ किन्दा हुन्छ। अब धेरै भेराइटी अहिले भर्खरै अब गाला एप्पलको चाहिँ अब सुरु भयो, त्यो पहिल्यै पाक्ने जात हो र यो हेर्दाखेरि रातो भए त भने स्विट एन्ड सावर भन्छ, भिटामिन सी प्राप्त हुन्छ, त्यसको गुलियो पनि हुन्छ, हल्का सावर पनि हुन्छ। तर सबसे पहिला पाक्ने 20-25 दिन अगाडि पाक्ने प्रजात भनेको चाहिँ गाला एउटा मात्रै हो यहाँ मुस्ताङमा, अनि गोल्डन छ, रेड डिलिसियस छ, फुजी लास्ट भेराइटी हो।
0: हिमाल पारीको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावा पनि भएको ठाउँ हो। यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुको साथै निकै रसिलो र स्वादिला पनि हुन्छन्। उच्च घनत्वको स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा गरी 600 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेका कर्मको योगदान र निरन्तरतालाई सम्मान गर्नै पर्छ। मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्ने मध्ये उनी जिल्लाकै पहिलो व्यक्ति समेत रहेका छन्। कृषि जुनसुकै कर्म भन्दा माथिल्लो हैसियतको पेसा हो भन्ने कुरालाई स्थापित गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ। आज कृषिबाट केही हुँदैन भन्ने ठानेर लाखौं युवा विदेशिएका छन्। यस्ता युवाहरूलाई कर्म गुरूङले गते गरेको कामले सम्भावना खोजिरहेको छ भने एक पटक यही कुरामा घोत्रिन समेत प्रेरित गरिरहेको छ। कर्म गुरूङ भन्छन्, सरकारले कृषिमा लाग्नेहरूलाई निराश पार्ने होइन, उच्च सम्मान दिनुपर्छ र सम्भावना देखाइरहनुपर्छ।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधानाध्यापक मोहन कुमार श्रेष्ठ एवं पटना देवी माध्यमिक विद्यालय परिवार भालुखोप रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्ट मित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: रामजी कुमार सारू मगर एवं सम्पूर्ण सारू मगर परिवार सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर 6 भलायटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलाबाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठ, प्रधानाध्यापक सुभाष चन्द्र श्रेष्ठ एवं श्री माध्यमिक विद्यालय परिवार भङ्गेरी रामेछा।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्याम्पस प्रमुख प्रदीप कुमार श्रेष्ठ एवं गौरीशंकर बहुमुखी क्याम्पस परिवार रामेसा बजार रामेसा।
8: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
8: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रधान अध्यापक नीलकण्ठ पुरी एवं गौरीशंकर माध्यमिक विद्यालय परिवार रामेसा बजार रामेसा।
10: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
12: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हार्दिक शुभ कामना होला।
1: नेपाली मूलको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शेयर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष उमेश विक्रम थापा एवं जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप।
1: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समूह परिवार रामेछाप बजार रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
11: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा मेरो घर परिवार, आफन्तजन, इष्टमित्र, छर छिमेकी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण सुनवार, ठेगाना रामेछाप, हाल काठमाडौँ।

0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखलेनीको सूचना।
1: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र ख्यापुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
1: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र ख्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखिन, सम्पर्क नम्बर 9767-9577-71।
2: नेपाली घरको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रिन्सिपल रमेश फुयाल एवं लिटिल स्टार इङ्ग्लिस स्कुल मन्थली रामेछाप।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राउत, प्रधान अध्यापक रामबहादुर घिसिङ एवं श्री महाकाली आधारभूत विद्यालय परिवार, रामेछाप नगरपालिका 7, मुडाजोर, रामेछाप।

0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेवाग्राही देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड परिवार रामी छात्र।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस सहकारीका शिर सदस्य, बचतकर्ता, सहकारी कर्मी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सुमन कुमार श्रेष्ठ एवं निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रामेछाप बजार रामेछाप। हार्दिक निमन्त्रणा।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्गेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
1: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्तेल लाछेवा रामेछाप।

0: सत्परीक्षण पोस्टमार्टम सेवा संचालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
0: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकार्यमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
0: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
0: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
0: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
0: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्ने पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
0: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
0: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
0: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: हजुरको रेडियो 102

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। राष्ट्रपति पौडेलद्वारा दुईवटा अध्यादेश जारी, चाडपर्व विशेष सुरक्षा योजना लागू, देशभर 50,000 भन्दा बढी परिचालन। दशैंमा घर आउनेहरू बढे, गाउँघरमा चहलपहल बढ्दै, तनहुँमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपाल रोमनको खेल जारी।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राख्दे है के?
2: हिजो बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट।
8: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र

0: परामर्शक साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
1: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904660 98692695998।
3: हजुरको रेडियो 102.1 मेगा।
4: अब पूरा समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विवाद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। नेपाल प्रहरीले देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहार छठ लगायत पर्वलाई लक्षित गरेर देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ। चाडपर्वमा हुन सक्ने ठगी चोरी डकैती लुटपाट जुवातास अनलाइन ठगी वेटिङ नकली नोटको कारोबार अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू बढ़न सक्ने विश्लेषण गरेर सोही अनुसारको सुरक्षा रणनीति बनाइएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी लगायतका सातवटै प्रदेश प्रहरी कार्यालयहरूबाट 50,458 जनशक्ति परिचालन हुने प्रवक्ता काफ्लेले बताउनु भएको छ। यात्रुलाई बासी सडक गरेको र अस्वच्छ खाना खुवाउने तथा चर्को मूल्य सुन्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा निगरानी कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँग गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य सुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको छ। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन पनि दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टहरूलाई प्राथमिकता दिन समेत भनिएको छ। नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवड़ा र अजयबाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। सानिफामा जारी मतगणना सकिएसँगै खतिवड़ा र शिवाकोटी निर्वाचित हुनुभएको छ। अन्तिम नतिजा अनुसार खतिवड़ाले 2,919 र शिवाकोटीले 2,172 मत पाउनु भएको छ। उहाँहरू खुल्ला क्लस्टरबाट निर्वाचित हुनुभएको छ। यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न भने बाँकी छ। उक्त पदमा दिल्लीराम सुवेदी, देवेन्द्र राज कणेल, राजीव ढुंगाना, विकास कोइराला, अमृत कुमार अरियाल, रमेश प्रसाद धमला र विमल राज छेत्री प्रतिस्पर्धामा थिए। खुल्लाबाट दुई सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित विजयी भएका नेता खतिवड़ा असोज 2 गते देवा समूह छोडेर मूलधारमा फर्किनु भएको थियो। देवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म 2 जना नेता मात्रै पदाधिकारीमा निर्वाचित भएका छन्। यसअघि सहमहामन्त्रीमा जीवन बहादुर साई पिछडी क्षेत्रबाट निर्वाचित भइसक्नु भएको छ। कांग्रेसको 15 अधिवेशनबाट विधान अनुसार 11 सहमहामन्त्री निर्वाचित हुनेछन्। वाइसिएलले नुवाकोटका बाढ़ी प्रभावितलाई 21 अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ। नुवाकोटको बेलकोटगढ़ी र विद्युत नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसिएल नेपालले निर्माण गरेको 21 अस्थायी आवास नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गर्नुभएको छ। पूर्व प्रधानमन्त्री प्रचण्डले आज बिहान बेलकोटगढ़ी नगरपालिका 7 महादेव थानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभएको छ। 2 कोठा र शौचालय सहितका ती आवास वाइसिएल नेपालको पहलमा निर्माण गरिएको छ। प्रचण्डले रसुवा भोटेपछि बाढ़ी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माण

0: खटिएको वाइसिएललाई धन्यवाद पनि दिनुभएको छ। घर पाएपछि प्रभावित परिवारले आफ्ना लागि सुरक्षित जीवनको आधार बनेको भन्दै खुशी व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 भदौको रसुवा बाढ़ीमा बेपत्ता नागरिकलाई मृत्यु सरप्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले डीएनए परीक्षणको नतिजा आएपछि बेपत्ता नागरिकहरूको मृत्यु प्रमाणीकरण अझ सहज हुने बताउनु भएको छ। उप्रेतीले विपद ऐन संशोधनपछि 45 दिनपछि बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सकिने व्यवस्था अनुसार स्वदेशी र विदेशीलाई पनि प्रमाणपत्र दिने तयारी भइरहेको बताउनु भएको छ। उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकहरूको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै गएको पनि बताउनु भएको छ। बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सामान्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग औसतमा 37.49% रहेकोमा गत आर्थिक वर्षमा बढ़ेर 41.08% पुगेको छ। बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको 36.81% रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षमा बागमती प्रदेशको चाउचाउ उद्योगले सबैभन्दा बढ़ी क्षमता उपयोग गरेका छन्। अन्य रासायनिक पदार्थमध्ये ओइन्टमेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालको आर्थिक वृद्धि दर उपभोक्ताको मूल्यमा 3.85% रहने अनुमान गरिएको छ। आर्थिक वर्ष 2081-82 यस्तो वृद्धि दर 4.43% रहने संशोधित अनुमान छ। आज सुनको मूल्य तोलामा 2,200 रूपियाँले घटेको छ। अघिल्लो दिन 2,100 रूपियाँ घटेको थियो। दुई दिनमा सुनको मूल्य 4,300 रूपियाँले घटेको छ। नेपाल सुनसादी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रति तोला 2,92,200 रूपियाँ तय गरेको छ। अघिल्लो दिन 2,94,400 रूपियाँ थियो। यस्तै चाँदीको भाव आज तोलामा 60 रूपियाँले घटेको छ। अघिल्लो दिन प्रति तोला 4,415 रूपियाँ रहेको चाँदी आज 4,355 रूपियाँ कायम भएको छ। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, नेपालीहरूको महान चाड बडा दशैं नजिकैसँगै रामेछापका गाउँ घरमा चहलपहल बढ़न थालेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा जिल्ला बाहिर र शहरमा बस्दै आएकाहरू दशैं मनाउन घर फर्कन थालेपछि गाउँ बस्तीमा अहिले रौनकता छाउन थालेको छ। दशैंमा परिवार र आफन्तसँगै बसेर चाडपर्व मनाउने परम्परा अनुसार घर फर्कने क्रम बढ़ेको छ। काठमाडौँ लगायत विभिन्न शहरमा बसोबास गर्दै आएका रामेछापेलीहरू दशैं मनाउन गाउँ फर्किन थालेपछि बजार, सड़क तथा गाउँ बस्तीमा चहलपहल बढ़न थालेको हो। वर्षभरि काम र अध्ययनको कारण घर परिवारबाट टाढा रहेका मानिसहरू दशैंमा घर फर्कने क्रम बढ़ेसँगै गाउँघरमा चाडपर्वको उमंग थपिएको छ। घर परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने, घरको सरसफाई गर्ने, आवश्यक सामग्री किनमेल गर्ने र दशैंको तयारीमा जुट्ने क्रम पनि बढ़ेको छ। दशैंको समयमा गाउँघरमा आफन्त तथा इष्टमित्रको जमघट हुने भएकोले पनि यो चाडलाई विशेष महत्वको साथ लिने गरिन्छ। शहरमा व्यस्त जीवन बिताइरहेकाहरूका लागि दशैं परिवारसँग समय बिताउने, बाल्यकालको साथीलाई भेट्ने र आफ्नो गाउँठाउँसँग जोड़िने अवसर समेत बन्ने गरेको छ। घर फर्कनेहरूको संख्या बढ़न थालेपछि रामेछापका बजारहरूमा पनि चहलपहल बढ़ेको छ। मन्थली, रामेछाप, सांगुटार लगायतका बजारहरूमा किनमेल गर्नेहरूको संख्या बढ़दै गएको छ। दशैंका लागि आवश्यक लत्ता, कपड़ा, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्नेहरू बजारमा देखिन थालेका छन्। दशैंको आगमनसँगै गाउँघरमा बढ़दै गएको चहलपहलले स्थानीय बजारको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। घर फर्कनेहरूको उत्साह, आफन्तसँगको भेटघाट र चाडपर्वको तयारीले रामेछापका गाउँ बस्तीहरूमा दशैंको रौनक थपिँदै गएको छ। दोलखाको तामाकोशीमा आमा छोरा मृत फेला परेको घटना रहस्यमय देखिएको छ। आज बिहान तामाकोशी नदी किनारमा मृत भेटिएकी अन्दाजे 30 वर्षीय आसमा बस्नेत खड्का र उनका करिब 10 वर्षका छोरा आदित्य खड्का रहेको स्थानीयहरूले बताएका छन्। आसमाको घर दोलखाको मिरुङ गाउँपालिका 1 पोटी भएको र माइती घर सैलुङ गाउँपालिका 8 पोखरे भएको स्थानीयहरूले बताएका छन्। तर दोलखा प्रहरीले भने परिवारको सदस्यको मृतकको शव शनाखत गर्न बाँकी रहेको बताएको छ। मृतक आसमाका श्रीमान दिनेश खड्का लामो समयदेखि विदेशमा रहेको र असोज 22 गते मात्रै स्वदेश फर्किएको बताइएको छ। उक्त दिन उनीहरूसँगै होटेलमा बसेको र असोज 23 गते बिहानबाट आसमा छोरासहित सम्पर्कविहीन भएकी थिइन्। श्रीमान स्वदेश आएको भोलिपल्टै सम्पर्कविहीन भएकी आसमा र उनका छोरा आदित्य दोलखाको तामाकोशी नदी किनारमा आज बिहान मृत फेला परेका छन्। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेका अनुसार उनीहरूको शव तामाकोशी नदी किनारमा उरूखमा अड्किएको अवस्थामा फेला परेको छ। श्रीमान विदेशबाट फर्किए लगतै आसमा छोरासहित बेपत्ता हुनु र दुवैजना मृत फेला पर्नुले घटना शंकास्पद देखिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज कुमार तामाङले घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोको पनौती नगरपालिका 3 कुसादेवीका 40 वर्षीय गणेश सापकोटा पक्रो परेका छन्। सार्वजनिक विदाको दिन शनिबार पनि सरकारी सवारी साधन दुरूपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्रो परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोका सूचना अधिकारी रविन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा सापकोटालाई असोज 25 गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकमा उपस्थित गराएको छ। सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट 3 दिनको म्याथप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरोले गोली चलाएर 300 ग्राम कैरो हिरोइन बरामद गरेको छ। प्रहरीले 2 राउण्ड हवाई फायर गरेको हो। सो क्रममा प्रहरीले 1 जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ। यद्यपि उनको पहिचान भने खुलेको छैन। तनहुको विमात नगरपालिकामा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। विमात नगरपालिका 5 शीतल मार्ग स्थित भित्री सड़क खण्डमा मोटरसाइकलको ठक्कर आज बिहान मोटरसाइकलले ठक्कर दिँदा स्थानीय 3 वर्षीय स्वरूप गैरेको मृत्यु भएको छ। आज बिहान करिब 8:50 विमातबाट रिसिङ पाटनतर्फ जाँदै गरेको मोटरसाइकलले गैरेलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ। र अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लिग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपाल र ओमनको खेल चलिरहेको छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग दुईमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 अंकबाट 26 अंकसहित 6वां स्थानमा छ। यस्तै वुमन 29 खेलबाट 33 अंकसहित 4थो र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7वां स्थानमा छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी, चाडपर्व विशेष सुरक्षा योजना लागू, देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। दशैंमा घर आउनेहरू बढ़े, गाउँघरमा चहल पहल बढ़दै, तनहुमा मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपाल र ओमानको खेल जारी। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
2: वडा अध्यक्ष दीपक पुलामी नगर एवं लिखुतामकोशी गाउँपालिका वडा नम्बर 4 परिवार बिजुलकोट रानी छात्र।
3: Finally, Nepal puyo hami.
4: Dad, Nepal smells different.
3: It's home.
4: Wow.
3: Well, doge.
5: Bhagya mani bhai baba.
3: Ghar ko rang naya ho ra.
5: Timi yahi huda gareko.
3: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
6: आँखामा चोट लाग्यो अब के गर्ने?
7: चोट लागेमा आँखा मिच्नु हुँदैन। आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्। बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
6: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
7: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
6: अनि साना बालबालिकाहरूलाई?
7: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
6: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083
8: सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप।
9: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: यहाँ तामा, पितल, सिल्भर लगायत विभिन्न किसिमका भाँडाहरू सुगम मूल्यमा पाइन्छ। प्रोप्राइटर सन्तोष तामाङ, सम्पर्क नम्बर 98 44 14 11 12। लक्ष्मी भाँडा पसल एन्ड स्टोर रामेछाप बिच बजार रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कुशेश्वर यातायात प्रणालीको टिकट पाइन्छ। खाना खाजा तथा राम्रो बस्नको पनि व्यवस्था रहेको छ। टुर प्राइटर बाबुराम श्रेष्ठ, सम्पर्क नम्बर 98543395। कुशेश्वर यातायातको टिकटका लागि केशव ठकुरी, सम्पर्क नम्बर 98421649। शैलेश लिम्बू, सम्पर्क नम्बर 98605390077। मनिल भोजनालय एण्ड लज, रामेछाप तल्लो बजार, रामेछाप।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ कम्प्युटर सिकाइनुका साथै टाइप, प्रिन्ट, फोटोकपी गरिन्छ। अनलाइन फारम भर्नु परेमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर विनोद कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98444145495। नवप्रभात कम्प्युटर ट्रेनिङ सेन्टर एण्ड स्टेसनरी, रामेछाप माथिल्लो बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ नेवारी खाजा पाइन्छ। अर्डर अनुसारका खाजा नास्ताहरू तयार पारिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर रामकुमार तामाङ, सम्पर्क नम्बर 98690094970। हाम्रो छोइला बजी खाजा घर, रामेछाप नगरपालिका 8, माने डाँडा, रामेछाप।
4: गीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनिस सेन्चुरीको निर्देशन तथा सरिता थापा मगरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: रामबस्नेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग सेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404300।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारको खाना खाजा पाइन्छ, होम डेलिभरीको पनि व्यवस्था रहेको छ, साथै बस्नको पनि राम्रो व्यवस्था छ। प्रोप्राइटर सबिना मगर, सम्पर्क नम्बर 9840179090, कान्छा कान्छी भोजनालय एन्ड लज, रामेछा बजार, हस्पिटल रोड, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ विभिन्न प्रकारको खाजा नास्ता पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक मगर, रमेश मगर, रेट्रो रेस्टुरेन्ट एन्ड बार, रामेछाप तल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन सुरक्षित, प्रभावकारी तथा गुणस्तरयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर जीवन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854022247, संजीवनी मेडिसिन सप्लायर्स, रामेछाप अस्पताल रोड, रामेछाप बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न डिजाइनमा लेडिजको कपडा सिलाइन्छ। प्रोप्राइटर शर्मिला राय, शर्मिला लेडिज टेलर्स, रामेछाप माथिल्लो बजार, रामेछाप।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली, रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ्क स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ किरानाका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयरका सामानहरू पनि पाइन्छ। लोकल बिस्कुट चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर प्रभुराम खड्का, सम्पर्क नम्बर 9864015510, एसके स्टोर एन्ड सप्लायर्स, रामेछाप तल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ जनसुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिजन्य सर्जिकलका सामानहरू पाइनुका साथै खाद्यान्नको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। सबै प्रकारका रिचार्ज कार्डहरू होलसेल मूल्यमा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर निलम श्रेष्ठ, सम्पर्क नम्बर 9844043554, निलम खाद्य स्टोर एन्ड मेडिकल, रामेछाप माथिल्लो बजार, रामेछाप।
2: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाउनुका साथै आधुनिक डिजाइनमा कोट प्यान्ट दौरा सुरुवाल पनि सिलाइन्छ। प्रोप्राइटर अनिश कटुवाल, सम्पर्क नम्बर 9868849467। न्यू पञ्चकुमारी टेलर्स, रामेछाप ब्रिज बजार, रामेछाप।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: यहाँ विभिन्न प्रकारका खाजाहरू पाइनुका साथै ताजा फलफूल तथा तरकारी सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सानीमाया तामाङ, सम्पर्क नम्बर 9765509503। निवारी खाजाघर, रामेछाप माथिल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मम चाउमिन थुक्पा पाउनुका साथै अर्डर अनुसारका विभिन्न खाजाहरू तयार गरिन्छ। प्रोप्राइटर जमुना मगर, सम्पर्क नम्बर 97 64 038 487। पवित्र खाजा घर, रामेछाप बीच बजार, रामेछाप।
3: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ फ्लेक्स प्रिन्ट, कलर प्रिन्ट, नेम प्लेट, आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गरिन्छ। मोबाइल मर्मत गरिनुका साथै फोटो पनि खिचिन्छ। प्रोप्राइटर भगवती कुमारी मगर, सम्पर्क नम्बर 98 44 30 40 72 30, 98 61 49 87 17। प्रतीक्षा डिजिटल फोटो स्टुडियो, क्याम्पस दाने रोड, रामेछाप बजार, रामेछाप।
5: तिरासीको शुभकामना सहित सिन्धुलीको गुलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका, बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महान भावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ सौन्दर्य सम्बन्धी मौरीको महबाट बनेको फेस वास, मोइस्चराइजर, सनस्क्रिन, बोसो रहित साबुन, सेम्पो र शारीरिक तन्दुरुस्ती दिने आयुर्वेदिक भिटामिन पाइन्छ। साथै यहाँ स्वादिष्ट खाना खाजा पाइनुको साथै मालपोत सम्बन्धी लेखा पढ़ीको काम पनि गरिन्छ। प्रोप्राइटर वर्ष बहादुर मगर, सम्पर्क नम्बर 9844044238, रामेछाप खाजागर, क्याम्पस गेट नजिकै रामेछाप बजार, रामेछाप। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रो यस रामेछाप नगर उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष अमित कुमार तामाङ, रामेछाप नगर उद्योग वाणिज्य संघ परिवार, रामेछाप बजार, रामेछाप।
3: अहिले साँझको 7 बजे।

हजुरको रेडियो 102.5

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हार्दिक शुभकामना
3: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सरै जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दियो।
3: वडा अध्यक्ष गोविन्द बहादुर लुङ्गेली एवं गुरुञ्जोर गाउँपालिका वडा नम्बर 5 परिवार रतनचुरा सिन्धुली हार्दिक शुभकामना।
4: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा

0: भाई तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय उडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
0: वडा अध्यक्ष रविन कुमार श्रेष्ठ गुलन्दुर गाउँपालिका वडा नम्बर 6 परिवार बासेश्वर सिन्धुली।
2: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: यो दशैंको शुभ कामना,
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
4: वडा अध्यक्ष रेगल राज थापा एवं गोलन्जुर गाउँपालिका वडा नम्बर 7 परिवार खुरकोट सिन्धुली।
5: फाइनली नेपाल पुग्यौं हामी।
6: That Nepal smells different.
5: It's home.
7: Wow.
5: What? Doge.
7: भाग्यमानी भाइ बाबा।
5: घरको रंग नयाँ हो र
7: तिमी यही हुँदा गरेको
5: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
4: वडा अध्यक्ष सोम प्रसाद बराल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 1 परिवार डोट भन्जाङ सिन्धुली।
3: यो दशैंको शुभ कामना,
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आदरणीय ओडावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, चाडपर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म मृत्यु विवाह बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिऊ।
1: वडा अध्यक्ष दौलत कार्की एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 2 परिवार बितिजोर सिन्धुली।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्ने।
10: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 मेगा।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
2: वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेल केपी, खुलुन्जुर गाउँपालिका वडा नम्बर 3 परिवार गोलटार सिन्धुली।
3: हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने हाम्रा ओडावासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आदरणीय ओडावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, चाड पर्वलाई सुरक्षित सभ्य र सद्भावपूर्ण रूपमा मनाऊ। जन्म, मृत्यु, विवाह, बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र अनिवार्य दर्ता गरी सभ्य नागरिकको परिचय दिउँ।
3: वडा अध्यक्ष भक्त बहादुर भुजेल एवं गोलन्जोर गाउँपालिका वडा नम्बर 4 परिवार तीन कन्या सिन्धुली।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: क्लेम गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
7: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
6: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
7: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
6: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
7: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
8: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: Xiaomi वा Redmi को फोन किन्दा
1: उपहार नै उपहार।
0: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटीकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
1: होल्डिङ सेन्टर 37 17 भए र 5000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा अलिक 1085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अलि जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। पाँचजना सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढ़ी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदीलुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 भए र 5,000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा अलिक 1085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि अहिले बनाउँदैछौ। त्यो 1085 पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। काली गण्डकी कोरिडोर लगायत 3 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कटग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका छौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाट आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसै चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। दशैंका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक हित सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि पर्यटन नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु भएको हो। जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्र सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्र हित नबाँच्ने गरी त्यहाँ अवसर छ सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
8: दलित भूमिहीन सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि केही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियो बारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
9: अहिले यो पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ। त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
10: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ व्यवस्था भएको हो भन्ने कुरा त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ। त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ व्यवस्था हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सी आइएन।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
16: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
16: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
16: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार वासना थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
19: रसुवा भोटेकोसी बाढीमा तपाईँका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकिन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
10: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेश चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यसलाई दाबी विरोधका लागि र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
19: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्सेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
20: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर दाजुसँग सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो पर्दै लिमिट थियो, त्यही पनि कहीँ ओडाहरूमा बसिरहेको हुन्छ होला, सबैको प्राप्त हुन्छ, त्यो ओडा केही नभए ठाउँमा चाहिँ ओडाबाट सिफारिस लिँदाखेरि पुरानो पर्दै लियो भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब ओडामा चाहिँ ओडा सेवा लिने, ओडाको सहयोग गराउने, ओडा सेवा फर हराए सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ ओडा अध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हो हामी। पैसा लाग्दैन, एक रुपियाँ पैसा नि तिराएन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
19: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ़ीगण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान,
21: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
15: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
22: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
22: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
22: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
17: बूढ़ी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढ़ी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतसँग कुराकानी गरेका छौं।
21: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखको अध्यक्षतामा हुन्छ त्यो बैठक बसेर आवश्यक समन्वय त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 शस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्ब्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ तनहौ चितवन नवलपरासी पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2 जोलुङ्गे पुल 2 जलविद्युत 3 त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34 त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3 बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु
17: भएको छ। 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
21: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हुन्छ।
17: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
21: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्वाइप आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
17: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
21: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस 1 एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
17: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ?
1: बाढ़ीले खानेपानी विद्युत सड़क अवरुद्ध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
21: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
3: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छूटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छूट, इन्जिन आयलमा 10% छूट, स्पियर पार्टमा 10% छूट, टायरमा पनि 10% छूट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
3: Finally, Nepal pugyau hami.
4: Dad, Nepal smells different.
3: It's home.
5: Wow.
3: Bua, doge.
5: Bhagya mani bhai baba.
3: Ghar ko rang naya ho ra.
5: Timi yahi huna gareko.
3: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।
2: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारका विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता पाइन्छ। बस्नको लागि राम्रो व्यवस्था हुनुको साथै सभा समारोह र गोष्ठी तथा तालिमका लागि हलको व्यवस्था पनि रहेको छ। प्रोप्राइटर नेत्र बहादुर श्रेष्ठ, सम्पर्क नम्बर 9863-48-38-90, काष्ठमण्डप होटल एन्ड गेस्ट हाउस, देवकोटा चोक, मन्थली बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ ढाकाको कपडा, सुतीको कपडा, अल्लो खादीबाट बनेका सामानहरू पाइन्छ। विभिन्न जाति तथा संस्कृतिक वेशभूषाहरू पनि पाइन्छ। साथै यससँग सम्बन्धित टिपमूलक तालिम पनि दिइन्छ। प्रोप्राइटर शेरबहादुर थापा मगर, सम्पर्क नम्बर 98 44 06 36 342, लाङ्गाली ह्यान्डिक्राफ्ट प्राली, मन्थली बजार, रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ गुणस्तरीय डिजेल तथा पेट्रोल पाइन्छ। प्रोप्राइटर केशव घिमिरे, सम्पर्क नम्बर 98 51 31 49 68, लक्ष्मी आयल स्टोर, भैसेश्वर 1, मन्थली, रामेछाप।
3: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ दशैं विशेष पूजाको सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। पूजाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू पाइनुको साथै दुबोको माला पनि बनाइन्छ। शुभ विवाहका लागि गाडी सजाउनु परेमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर रामेश्वर शाह, सम्पर्क नम्बर 98 40 70 95 29, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थली बजार, रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं
1: 95 29, मा जानकी फेन्सी पसल एन्ड पान पसल, मन्थली बजार, रामेछाप।

विभिन्न जातजातिको वेशभूषाहरू पाइनुका साथै तामाङ समुदायको शुभ कार्यका लागि आवश्यक पर्ने जुनसुकै सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पूजा थापा, सम्पर्क नम्बर 98400087171, आमाको बुटिक पसल मन्थली बजार रामेछाप।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: मान्यू म तपाईलाई कार्यक्रम रेडियो पावमा स्वागत गर्छु।
2: नमस्ते नमस्ते गोपाल सर, नमस्ते।
1: आराम हुनुहुन्छ?
2: एकदम सब ठिक छ, राम्रै छ।
1: कस्तो हटके, कस्तो बिजुली गतिको, कस्तो खालको प्रकरण? यस्तो त नाटकीय जस्तो लाग्ने, हामीले हलिउड बलिउड फिल्मतिर हेरेको जस्तो अनुभूति हुने गरेको खगेन्द्र सुनारको भनिएको अडियो सार्वजनिक भएको छ। यो सुन्दै गर्दा तपाईँले नि सुन्नुभयो होला, अनुभूति चाहिँ कस्तो भयो त्यो सुन्दा?
2: मैले खगेन्द्र सुनारको भनिएको अडियो डिटेलमा सुन्न त पाएको छैन, किनकि म दाङ बाँके बर्दिया लगायतको हामी आउँदैछौ भन्ने पार्टीको अभियानको रूपमा म थिएँ, त्यसले गर्दाखेरि म डिटेल उहाँको अडियो सुन्न त पाएको छैन। तर संचार माध्यममा आएका कुराहरू सुन्दै जाँदा र पार्टीको विज्ञप्ति आएको कुराहरूलाई पनि निहाल्दा यो किसिमको जो उहाँको भनिएको भिडियो आएको अडियो रेकर्डलाई आधार मान्दाखेरि चाहिँ के हो भने त्यो अलिक गम्भीर प्रकृतिको हो भनेर पार्टीले नै त्यसलाई अब अनुशासन आयोग मार्फत छानबिनको प्रक्रिया अगाडि बढाइरहेको छ। अब त्यस पछाडिको निष्कर्ष के जे आउँछ त्यही आधारमा हामीले भन्न सक्छौ कि उहाँको त्यो वास्तविक कुरा थियो या उहाँको कुन अवस्थाको कुरा थियो भन्ने डिटेल कुरा त अब छानबिनबाट आउला।
1: हजुर,
2: तर यदि उहाँको त्यो किसिमको अडियो हो भन्ने कुरा प्रमाणित नहुँदासम्म उहाँको विषयमा यस्तै भएको छ भन्न त मिल्दैन। तर जो यदि त्यसरी चाहिँ उहाँले नै त्यो किसिमको अडियो हो भन्ने कुरा यदि कुनै हिसाबले आयो भने त पक्कै सरकारले पनि त्यसलाई छानबिनको दायरामा ल्याउला। पार्टीले त 72 घण्टामा सांसदलाई कारवाही गरेको इतिहास राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ, त्यसले गर्दा त्यो कानून भन्दा माथि त कोही पनि हुँदैन, सांसद होस् या नहोस्।
1: तपाईँ चाहिँ आज बिहानसँग पनि सम्भवतः खगेन्द्र सुनार तपाईँहरू सँगै हुनुहुन्थ्यो क्यार होइन?
2: थिएन, म खासमा मलाई पार्टीले बाँकीमा पठाएको थियो हामी आउँदैछौ भन्ने हिसाबको कार्यक्रमको लागि।
1: उहाँ त फेरि दाङमा हुनुहुन्थ्यो, तपाईँकै जिल्लामा?
2: मेरो जिल्लामा उहाँ दाङ हुनुहुन्थ्यो, तर संयोगवश उहाँको जिल्ला बाँकीमा म परेको थिएँ। यसपालि पार्टीले त्यसरी चाहिँ फरक जिल्लामा
1: आदान प्रदान जस्तो भएर छैन,
2: संयोग चाहिँ त्यस्तो परेछ।
1: अनि केही सम्पर्क भयो तपाईँको उहाँसँग?
2: छैन, मेरो उहाँसँग कुनै पनि संवाद भएको छैन।
1: हजुर,
2: पार्टी संरचना मार्फत चाहिँ उहाँ दाङ हुनुहुन्छ भन्ने सूचना चाहिँ मलाई छ।
1: तर पार्टीले त उहाँलाई सार्वजनिक कार्यक्रममा रोक लगाइसक्यो, अब उहाँ यी प्रशिक्षणहरूमा सहभागी हुन मिल्छ कि मिल्दैन?
2: यसपालि यो प्रशिक्षण चाहिँ होइन, यो खास जन
1: होइन, सार्वजनिक रूपमा अब आउँदो चुनावलाई टार्गेट गरेर तपाईँहरूले हामी आउँदैछौ भन्ने जो अभियान चलाउनु भयो त्यसमा खगेन्द्र सुनार पनि दाङमा पुग्नु भएको थियो, उहाँमाथि यो किसिमको संगीन आरोप लागेको छ र तपाईँको पार्टी विज्ञप्ति निकाल्दैछ कुनै पनि सार्वजनिक कार्यक्रममा उहाँको पदीय मर्यादा अनुसारको सहभागिता निषेध गरिएको छ। यसको अर्थ उहाँ त्यो कार्यक्रममा हुनुहुन्छ भने तत्काल त्यहाँबाट हिँडिसक्नु पर्ने हुन्छ।
2: अब यो पार्टीले विज्ञप्ति जारी सकेपछि मलाई लाग्छ खगेन्द्रजीले औपचारिक रूपमा पार्टीको कुनै पनि कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैन र उहाँ आफ्नो गन्तव्यमा फर्किनुहुन्छ भन्ने मलाई विश्वास छ र त्यो उहाँले प्रक्रिया अगाडि बढाउनु भयो होला।
1: म तर उहाँले चाहिँ उहाँको प्रस्तुतिकरण अर्को सार्वजनिक भयो, यो प्रकरण पछाडि आफैले एउटा उहाँले भिडियो सार्वजनिक गर्नुभएको छ र त्यहाँ उहाँले भन्नु पनि भएको छ र लेख्नु पनि भएको छ के भने प्रहरी भित्रको भ्रष्टाचार विरूद्ध प्रश्न गरेदेखि म माथि निरन्तर प्रहार भइरहेको छ, विभिन्न आरोप प्रत्यारोपको शिकार भइरहेको छु, हिजोदेखि मेरो हो भनेर केही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ, आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्, एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्, तसर्थ म माथि उठेका प्रत्येक प्रश्नको आरोपको सत्य तथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपील गर्न चाहन्छु। तर भ्रष्टाचार विरूद्ध प्रश्न गर्दै गर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार घृणाको कठघारामा उभिएर म जवाफ दिन तयार छु, यस्ता खालका भ्रममा नपर्न म आम नागरिकलाई अपील गर्न चाहन्छु र म माथि हुने छानबिनका लागि म सघाउन तयार छु, धन्यवाद, नमस्कार। उहाँले त एआईलाई दोष दिनुभयो र एउटा यो जानकारी दिन जरूरी छ आम नागरिकलाई, थाहा नहुनेहरूका लागि पनि र मलाई पनि थाहा थिएन, मलाई कसैले भन्दै हुनुहुन्थ्यो एआईले अश्लील शब्द बोल्दैन भनियो, एआईले अश्लील शब्द बोल्दो रहेछ, मार्छु काट्छु।

0: को खान्चु रगत खान्चु अथवा त्यस पछाडिका अपाच्य हुने शब्दहरू अब यसलाई क्वाइन गरेर भेज नन भेज शब्दहरू पनि भन्ने गरिएका छन्। यो खालको शब्द चाहिँ एआईले बोल्दैन अरे फेरि, यो मैले सुने, यो ट्राई गर्न बाँकी छ।
1: हजुर, अब यस्तो छ, यसमा मैले तपाईँसँग के मात्रै यो आम संसार मार्फत भन्न चाहन्छु भने, यदि खगेन्द्र सुनवारमाथि लागेको आरोप होइन, आरोप त अनुसन्धानबाट प्रमाणित होला नि, उहाँको सत्यता थियो या झुटो थियो होइन, र उहाँसँग संचार माध्यममा आएको कुरा अनुसार नेपाल सरकारले या राज्यको निकाय प्रहरीले पनि त्यसमा अनुसन्धान गर्ला होइन, सार्वजनिक भइसकेको कुरा त अनुसन्धानको दायरामा उहाँ आफैले सघाउँछु भनिसकेपछि अब सबै निकायले उहाँको अनुसन्धान गर्नलाई राज्य संयन्त्रले त अगाडि बढाउन मिलिहाल्यो। त्यो पछाडि वास्तविक रूपमा या जनप्रतिनिधिको हिसाबले या कुनै पनि नागरिकले होइन, यो त कानूनी राज्यमा त सबै नागरिक समान छ नि त, भनेपछि त्यसरी व्यक्तिगत रूपमा कसैको चरित्र हत्या गर्ने किसिमले त काम गर्न कसैले पनि मिलेन र कसैले त्यस्तो धम्कीपूर्ण कुरा गर्न पनि मिलेन। र यदि त्यो कुरा प्रमाणित भयो भने हाम्रो पार्टी पनि छ, मलाई लाग्छ सुशासनको नारा दिएर आएको चाहिँ सरकार राष्ट्रपतिको सरकार छ, अब यसले चाहिँ यदि आफ्नोलाई अब आफ्नोलाई के काखा र पाखा गर्ने नीति अवलम्बन गर्दै गर्दैन, र यो अब पार्टीको अनुसन्धान पनि होला राज्यको अनुसन्धान पनि होला, त्यसबाट आएको निष्कर्ष अनुसार यसमा थप कुन कदम चाहिँ चाल्छ भन्ने कुरा चाहिँ त्यो अनुसन्धान प्रतिवेदनलाई चाहिँ हामीले कुर्नुपर्छ। र अहिले अब त्यो एआईको हो होइन भन्नेलाई पनि छानबिन र अनुसन्धान गरिसके पछाडि मात्रै तथ्य प्रमाण दिने त हामीसँग प्रयोगशालाहरू विधि विज्ञानहरू छन् नि त, ती सबैको सहारा ल्याएर त्यो काम हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ।
0: तर उहाँले त सरकारलाई पनि छानबिन मलाई गर भनेर अपिल गर्नुभएको छ, तर सरकार गरिरहेको छैन। हामी फेरि यो सरकार र यो नेपाल प्रहरीले यति प्रोएक्टिभ पनि देखाइरहेका छौं, कहिले काहीँ कोही मोटरसाइकलमा नियम उल्लंघन गरेर भिडियो बनाएर हिँडेको छ भने त्यसलाई उजुरी नपरे पनि समाएर कारवाही गरेका छ। कोही महिलालाई ब्याड टच भयो भनेर भिडियो देखिसक्दाखेरि पनि समाका घटनाहरू छन्। यो किसिमको फौजदारीको गम्भीर रूपमा आकर्षित हुने आपराधिक कर्म यदि हो भने त्यसको छानबिन गर्न प्रहरी उजुरी पर्खिनुपर्छ प्रहरीले अथवा यो सरकारले।
1: तर मलाई यस्तो दुईटै कुरा लाग्छ, यदि उहाँ पीड़ित चाहिँ हुनुभएको छ भने उहाँलाई पनि उजुरी दिनलाई चाहिँ रोक्छ जस्तो मलाई चाहिँ लाग्छ।
0: तर मानजी उहाँको कुरा, किनकि उहाँको सुरक्षाको सवाल र उहाँको परिवारको सवाल पनि छकेर यो कोर्टबाट पनि कुराहरू आइरहेको छ, ती महिलालाई त यो प्रकरण सार्वजनिक भएपछि सम्म त रेस्क्यू गर्नुपर्छ, न कि उहाँ उजुरी लिएर आउने होइन होला, के हुन्छ अर्को बाटो छ नि। यो त
1: दुईटै कुरा हो, जस्तै अहिले जुन संचार माध्यमबाट कुरा आएको छ सरकारको या चाहिँ हाम्रो प्रहरीको नोटिसमा त्यो कुरा होला होइन, उहाँको कुनै पनि नागरिकलाई राज्यले सुरक्षा दिने त राज्यको पनि दायित्व हुन्छ भने यो किसिमको कुरा आइसके पछाडि उहाँ असुरक्षित हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। राज्यले उहाँलाई सुरक्षा दिन्छ र उहाँले आफूले पनि आफू अन्याय नपरेको छ भने पनि उजुरी हाल्नुहुन्छ होला, र सँगै नेपाल प्रहरीले पनि या राज्यको संयन्त्रले पनि आफ्नो संयन्त्र प्रयोग गरेर अनुसन्धान गरिरहेको हुन सक्छ। त्यो त नेपाल प्रहरीसँग या राज्यको अनुसन्धान गर्ने निकायसँग तपाईँले थप बुझ्नुभयो भने पनि उहाँ के गर्दै हुनुहुन्छ भन्ने केही अपडेट पक्कै आउँछ होला।
0: अथवा मान्जु तपाईँ एउटा सत्तारूढ दलको नेता पनि भएको हिसाबले सरकारले प्रहरीले यो विषयलाई अनुसन्धानको घेरामा ल्याइसकेको छ अथवा ल्याउँदैछ,
1: मलाई लाग्छ ल्याउँदैछ या यसलाई प्रक्रियामा अगाडि बढाइसकेको पनि हुनसक्छ। सबै कुरा सार्वजनिक नै हुन्छ भन्ने कुरा छैन, सरकारको नोटिसमा भएको कुरा अफको सरकारले यसलाई अगाडि बढाएको हुन्छ,
0: अर्थात् यो वारबारमा पुग्छ जति सक्दो छिटो। के हो दुधको दुध पानीको पानी?
1: अब त्यो त अब सरकारले अब कुनै पनि अनुसन्धानको प्रक्रिया कति लाग्छ होइन, कुन विधिबाट गर्छ भन्ने कुरा त अनुसन्धान गर्ने निकायको कार्यक्षेत्रको विषयमा मैले यही हुन्छ त म भन्न सक्दैन, तर विषयवस्तुको उठान भइसकेपछि विषयवस्तुको त्यो निष्कर्षमा त पार्टी पनि पुग्छ अनि सम्भवतः सरकारी संयन्त्रहरूले पनि त्यसमा काम गर्छन् र केही निष्कर्ष त यो विषय उठान भइसकेपछि पक्कै आउँछ नि। विगतमा पनि हाम्रो सरकारले मन्त्रीमाथि प्रश्न उठ्दा पनि मन्त्रीलाई त्यो किसिमको के अरे 72 घण्टाको समय 24 घण्टाको समयभित्र पनि त एक्सन लिएको छ र केही समयमा छानबिन गरेर त्यसलाई पनि अगाडि बढाएको अभ्यासहरू पनि छ। मलाई लाग्छ यो दुईटै कुरा संसदीय हिसाबले हुनुपर्ने कुरामा सरकारको भूमिकाको हिसाबले पनि सरकारले पार्टीले दुवै हिसाबले यसलाई गर्ला र खगेन्द्रजी आफैले पनि स्वयं स्पष्टीकरण दिइसक्नु भएको छ कि म राज्यलाई हरेक सरकारलाई पार्टीलाई सदनलाई म सघाउन म तयार छु भनेर भनिसक्नु भएको हुनाले उहाँ आफैले पनि यो प्रकरणमा चाहिँ सहयोग गर्छु भनिसक्नु भएको हुनाले यसलाई त निष्कर्षमा पुर्याउन चाहिँ धेरै गाह्रो हुन्छ जस्तो मलाई लाग्छ।
0: तर कानूनविदहरू यो भनिरहेका छन् गाली बेइज्जतीको हकमा सिधै अदालतमा समय जान सकिन्छ, तर विद्युतीय कारोबार ऐनको हकमा चाहिँ छानबिन गर्नलाई पीड़ित भएको भन्दै कोही न कोही जारी दिन जानुपर्छ भन्ने खालको कानूनी अडचनका विषय पनि आइरहेका छन्। एउटा यो, अर्को चाहिँ स्वयं खगेन्द्र सुनारको भनेर दावी गरिएको ती महिलाको बच्चालाई पनि यातना दिएको अर्को अडियो पनि सार्वजनिक भइरहेको छ र श्रृंखलाबद्ध रूपमा यस्ता अडियोहरू सार्वजनिक हुने क्रम सम्भवत अगाडि बढ्दैछ।
1: अब यो प्रकरण त अब उहाँको योसँग सम्बन्धित प्रकरणहरूमा जति कुराहरू जोडिन्छन् अनुसन्धान त सबै किसिमको कुरालाई एकैसाथमा राखेर पनि अनुसन्धान गर्न सक्छ, बेग्लाबेले पनि गर्न सक्छ होइन। कानूनको फरक फरक अभियोगहरूका आफ्नो प्रकृति पनि छन् होइन, त्यो भएर त्यसलाई जाने कुरामा त अब नितान्त यो अब हाम्रो फौजदारी अभियोगसँग जोडिने कुरामा फौजदारी संहिताको आधारमा पनि गर्ला होइन, त्यो हिसाबले सरकारले विधिको शासनभित्र बसेर गर्ने कुरामा त पक्कै नै सांसद भएर त्यसलाई चाहिँ प्रिभिलेज दिने भन्ने त कोहीलाई पनि हुँदैन होइन, यसरी गर्नुपर्ने त्यो अनुसन्धानको खगेन्द्रजीले पनि सघाउँछु भन्नुभएको छ। सरकारले पनि अब त्यसलाई एक्सन लिएला र पार्टीले त एक्सन लिइसकेको छ कि अनुसन्धान के अनुसन्धान आयोगलाई अनुशासन आयोगलाई त्यसको कार्य अगाडि समेत भनिसकेको र अनुशासन आयोगले प्रारम्भ गरिसकेको अवस्थामा मलाई लाग्छ यो केही समयभित्र यो दुवै कुराको निष्कर्ष आइपुगिहाल्छ। भूपालजी
0: मान्ज्यू अर्को कोणबाट चाहिँ एकपटक हेरौँ है त, मानव एकछिनको लागि खगेन्द्र सुनारको कोणबाट हेरौँ। उहाँ केही समय यता निरन्तर रूपमा म्यादी प्रहरीहरूको नामको राशन मोजा पोसाकमा भएको अनियमितताको प्रसंग उठाएर आकुवाई हुनुहुन्थ्यो। प्रहरी संगठनको नेतृत्व र उहाँ बीच छेडखानी चलिरहेको थियो र एक हिसाबको टकराव थियो। यो जासिस प्रहरी मार्फतै रचियो र उहाँलाई को बाजनमा पार्न खोजियो भन्ने पनि अर्को सँगसँगै शंकाहरू शुरू भएको छन्। त्यो कोणबाट हेर्दा चाहिँ नेपाल प्रहरीको नेतृत्व र खगेन्द्र सुनार बीचको टसलको एउटा यो क्रम उपक्रम परिणाममा देखियो भन्यो भने चाहिँ के हुन सक्छ?
1: यसलाई चाहिँ हजुरले भन्नुभएको दुईटै कोणको बहस अहिले हामीले संचार माध्यमहरूमा पनि सुनिरहेको छौँ। तर सत्य र सत्य दुवै कुराबाट हेरिनुपर्छ भन्ने लाग्छ मलाई। र नेपाल प्रहरीको जो म्यादी प्रहरीको विषयमा भएको अनियमितताको विषयको फाइल संसदको सार्वजनिक लेखा समितिमा पुगेको छ र त्यसको छानबिनको लागि गर्नलाई चाहिँ हाम्रो सांसद मनिष झाको संयोजकत्वमा समिति समेत बनेको छ र त्यसमा सबै सांसदहरू पनि हुनुहुन्छ केही सांसदहरू। अब त्यसको प्रक्रियाबाट त्यो निष्कर्ष पनि आउला र एउटा कानूनको दृष्टिकोण कोणबाट हेर्ने हो भने के हो भने यदि नेपाल प्रहरी मात्र होइन कुन जोसुकै राज्य संयन्त्रभित्र भएको भ्रष्टाचार विकृतिको विषयमा यदि जनप्रतिनिधिले कुरा उठाए बापतै त्यो माथि नै गम्भीर प्रकृतिको चाहिँ झुट्टा अभियोजन आरोप लाग्छ भने त त्यो पनि सही होइन कानुनी राहतमा। तर यो विषयमा त दुईटैको विषय चाहिँ गम्भीर रूपमा छानबिन गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो। यदि नेपाल प्रहरीभित्र भएको भ्रष्टाचार छ भने पनि त्यसलाई चाहिँ गम्भीर रूपमा छानबिन गरेर त्यसलाई बाहिर ल्याउनुपर्छ। यदि खगेन्द्र सुनारमाथि उहाँले गरेको केही कुरा छ भने पनि त्यो पनि गम्भीर प्रकृतिले छानबिन गरेरै त्यसलाई बाहिर ल्याउनुपर्छ। किन भन्दा एउटा कसै व्यक्तिप्रतिको आरोप र आग्रह र पूर्वाग्रह गरेर हाम्रो लोकतन्त्र बलियो चाहिँ हुँदैन। लोकतन्त्रमा सबै संयन्त्र र राज्य संयन्त्रहरू पनि बलिया हुनुपर्छ, तटस्थ हुनुपर्छ, पारदर्शी हुनुपर्छ र जवाबदेही हुनुपर्छ। त्यो जवाबदेहीता चाहिँ सरकारसँग पनि हुनुपर्छ, संसदसँग पनि हुनुपर्छ र पार्टीसँग पनि हुन्छ। त्यो भएर तिनटै निकायका व्यक्तिहरू कोही पनि जवाबदेहीतादेखि र विधिको शासनदेखि भाग्न चाहिँ मिल्दैन। त्यो यदि हजुरले भन्नुभएको हो भने यदि प्रहरीभित्र भएको गल्ती छ भने पनि त्यो पनि छानबिन चाहिँ हुन्छ।
0: तर सँगसँगै अब यो दुईटै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो कि भन्ने आशंका पनि भएकोले प्रहरीभित्रको पनि यदि अनियमितताको कुरा सुई सोझिएको भने त्यो पनि छानबिन गरौं तपाईँको माग
1: हो, छानबिन गरौं
0: यो जरुरी छ। अब मान्छे यो सरकार बन्नुभन्दा अगाडि जसरी तपाईँहरू सपना देखेर जो खालको अपेक्षाका सहित जसरी सांसद पनि हुनुभयो, सरकार ठिक ढङ्गले चलिरहेको ठान्नुहुन्छ? यो ठिकै चलिरहेको छ?
1: अब यसलाई यसरी पनि बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। सरकार भनेको प्रधानमन्त्री र सँगै 18 जना मन्त्रीहरू मात्रै होइन, राज्य संयन्त्र भनेको त सबै ठाउँमा हाम्रो राज्य संयन्त्रहरू छ। यी राज्य संयन्त्रभित्र हामीले उठाउँदै आएको एजेन्डा नै सुशासन डेलिभरीको यात्रासँगै समृद्धिको कुरा गर्दै गइरहेको थियो भने हाम्रा सबै राज्य संयन्त्रहरू ठिकठाक तरिकाले चलेको छन् कि छैनन् भनेर तपाईँहरू सबैजनालाई थाहा छ र त्यहाँभित्र पनि सुधार आवश्यक छ, हामीले सुधार आवश्यक छ त भनिरहेछौँ। र जनतालाई केन्द्रमा राखेर कुनै पनि निकायहरूले डेलिभरी दिने कुरामा सही तरिकाले काम गर्नुपर्छ। जति हामीले सोचेको छौँ त्यो अनुसार चाहिँ हाम्रा कानून, हाम्रा संरचना र हाम्रो सोच र चिन्तनको कारणले पनि अपेक्षाकृत रूपमा कहिलेकाहीँ त्यो गतिमा अझै काम गर्न बाँकी छ जस्तो चाहिँ देखिन्छ।
0: कहाँ बाटो बिराउँदै गएको जस्तो देख्दै हुनुहुन्छ तपाईँले?
1: सरकारले त बाटो बिराएको जस्तो लाग्दैन, सरकारमा क्ल्यारिटी एकदमै छ होइन, त्यो विषयमा सरकारले मिहिन ढङ्गले काम गरिरहेछ र त्यसको केही संकेतहरू पनि तपाईँले देख्नु भएको छ। म गाउँ बस्तीमा पुगेर आउँदा पनि जनताहरूले यो भनिरहनु भएको छ कि राज्य या सरकारले दिशा चाहिँ सही समातेको छ, कहिलेकाहीँ कुनै कन्फ्युजन जस्तै कुनै समातेको मान्छे छुटेको भन्नु छ, ती सबै कुराहरू कहिलेकाहीँ कानुनी अडचनका कारण र प्रक्रियागत कुराले गर्दाखेरि पनि त्यस्तो कुराहरू देखिएको छ। तर सरकारको गतिमा चाहिँ समस्या छैन, उहाँ सही दिशामा हेरिरहेको छ, तर राज्य संयन्त्रका सबै अवयवहरू अझै त्यहाँभित्र पनि हामीले कहाँ कहाँ कमी कमजोरी छ त्यसलाई निहालेर त्यही अनुसारको कानुनी सुधार र संरचनागत सुधारमा चाहिँ हामीले अझै थप काम गर्नुपर्ने कुरा चाहिँ देखिन्छ। त्यो विषयमा सरकारले पनि ध्यान दिइरहेको छ, पार्टीले पनि त्यतातिर सोच बजार बनाएरै यसपालि सांसदहरूलाई पनि आफ्नो जिल्ला बाहेकको जिल्लामा पठाएर पनि केही हिसाबले जनताको कुराहरू सुन्न खोजिरहेको छ। यसले गर्दा आगामी यात्रामा यो हाम्रो सरकार, हाम्रो संसदीय अभ्यास या पार्टी सबै ठाउँमा अलिकति रिफर्मको लागि केही काम हुन्छ भन्ने कुरामा चाहिँ मलाई विश्वास लागेको छ।
0: हस् मान्ज्यू, यो बडा दशैं आउँदै गरेका अरू चाडहरू यो सबैको तपाईँलाई एकमुष्टमा धेरै धेरै शुभकामना पनि छ र महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद तपाईँ लगायत श्रोताहरू सबैजनालाई बडा दशैंको शुभकामना।
2: रेडियो पाउ घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ दूध, दही, मही, पनिर, चिया, कफी, घिउ, पुष्टकारीका साथै आइसक्रिम र बर्थडेका लागि केक पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर केशर पौडेल, सम्पर्क नम्बर 9864027659। अमृत दुग्ध डेरी, भैंसेश्वर चोक, मन्थली एक ग्रामी छाप।
2: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ्छोतेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ्छोतेन, संरक्षक समिति, उमाकुण्ड गाउँपालिका एक, कुन्देल, लाछेवा, रामेछाप।

0: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
1: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते उमाकुण्ड गाउँपालिका 4 स्थित च्यादलु उमाकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले उमाकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: उज्यालो नेपाल पार्टी।

0: गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ घर बनाउन चाहिने झ्याल, ढोका, चौकोस, खापा, विद्यालय, कार्यालय, घरायसी तथा होटेलका लागि आकर्षक फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै अर्डर अनुसार डिजाइनमा वारेन्टीका साथ फर्निचरको सामानहरू पनि तयार पारिन्छ। प्रोप्राइटर दीपक बज्राचार्य। सम्पर्क नम्बर 9855-3323-9796-90-1290। विवेक फर्निचर एण्ड फर्निसिङ सेन्टर, मन्थली एक खातबारी, रामी साथ।
1: यो दशैंको शुभ कामना,
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जन सुरक्षित, प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर मोहन कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9845-40-305। दिलश्री मेडिकल हल, मन्थली देवकोटा चोक, रामेछाप।
5: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
6: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
5: पुरस्कार राशिहरू:
6: प्रथम पुरस्कार नगद 50,000,
5: द्वितीय पुरस्कार नगद 30,000,
6: तृतीय पुरस्कार नगद 20,000,
5: सान्त्वना पुरस्कार नगद 10,000,
6: उत्कृष्ट खेलाड़ीलाई रु 2500, उत्कृष्ट स्पाइकरलाई रु 2000, बेस्ट लिब्रोलाई रु 2000 र बेस्ट सेटरलाई रु 2000 रुपियाँ प्रदान गरिनेछ।
5: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
6: प्रतियोगिताका नियम तथा शर्तहरू:
5: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
6: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
5: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
6: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
5: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
6: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
5: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
6: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
5: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना, बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
6: खेल सञ्चालन हुने मिति, समय र स्थान:
5: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
6: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
6: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अल्मुनियम तथा यूपीबीसीको झ्याल ढोका पार्टिसनका सम्पूर्ण सामानहरू पाइनुका साथै विभिन्न कलरका सिसाहरू पनि पाइन्छ। प्रोभाइडर मुकेश श्रेष्ठ, सम्पर्क नम्बर 9844000016 एलाइट अल्मुनियम यूपीबीसी उद्योग मन्थली बजार रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ स्वादिष्ट चटपटे पानीपुरी पाइनुका साथै पूजाका लागि जट्टा नरिवल र पिय पदार्थहरू पनि पाइन्छ। प्रोप्राइटर चन्द्र देवराम, सम्पर्क नम्बर 9844038953, 9819601692। फेमस मुन्द्री चटपटे एण्ड पानीपुरी पसल मन्थली बजार रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
4: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि विनियोजन भएको बजेटबाट उक्त कार्यक्रम सञ्चालनका लागि वडा समितिको निर्णय अनुसार वडा कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्जाङ गैरा, रामेछाप नगरपालिका वडा नम्बर 6 रामेछाप।
4: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्ग बहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
5: यो दशैंको शुभ कामना।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: यहाँ गाड़ी मर्मत गरिनुका साथै बाटोमा गाड़ी बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिदिने व्यवस्था पनि रहेको छ। गाड़ीको पार्ट पुर्जाहरू सुपथ मूल्यमा पाइन्छ। बोलेरो भाडामा चाहिएमा पनि हामीलाई सम्झन सक्नुहुनेछ। प्रोप्राइटर आशिष साई, सम्पर्क नम्बर 9844-44-3190, 9845-40-546। मन्थली वासिङ सेन्टर, मन्थली बजार रामेछाप।
5: यो दशैंको शुभ कामना।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ सबै ब्रान्डका डेस्कटप कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन सीसी क्यामेरा प्रोजेक्टर डिजिटल हाजिरी मेसिन पाइनुका साथै यूपीएस बिक्री तथा जडान गरिन्छ। प्रोप्राइटर निरोज सापकोटा, सम्पर्क नम्बर 9845404821, लुम्बुर आईटी सोल्युसन प्राली मन्थली बजार रामेछाप।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न ब्रान्डका मोटरसाइकल पार्ट्स तथा अटोका स्पेयर पार्ट्स होलसेल मूल्यमा पाइनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर महेश ठोकर, सम्पर्क नम्बर 9869052640, 9944747034, मञ्जुश्री अटोमोबाइल्स फर्म मन्थली नगरपालिका 1 खाँदबारी रामेछाप।
5: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ यदि गाडी चार्ज गर्नुका साथै जुनसुकै ठाउँमा जानको लागि गाडी भाडामा चाहिएमा पनि सम्झन सक्नुहुनेछ। हामी 24 घण्टा सेवा दिइरहेका छौ। प्रोप्राइटर राज लामा जी ठाटाई, सम्पर्क नम्बर 9861023772, 9544044353, मन्थली पावर इभी चार्ज स्टेशन मन्थली बजार रामेछाप।
6: हजुरको रेडियो 107

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपट जीवनलाई मान्छे आज तपाईँको भिगपति छ, त्यसको भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैंबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीत युद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशक भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार चाहिँ सम्पूर्ण नेपालीहरू सकुशल नै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ दोन्दको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि अथवा फेरि उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनीसीए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथी फडिन्द्र दाहालसँग कुरा गर्दै अर्को विषय। विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सिद्धेश्वरी नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हामी साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
2: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोड़पट्टि वाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुष्पौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको 4 घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ, है त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भन्ने कुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौँ, किनकि हामीसँग भएको पैसा सबै त्यही स्वा भयो।
6: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढ़ी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भने मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलिरहेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडीआईको हैसियतता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
9: 2023-27 श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडीआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडीआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडीआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडीआई स्ट्याटस नै शीर्ष छ भित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म को कुरा हो।
0: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
9: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ हुँदाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रो जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।
10: हजुरको रेडियो 102.1 मेगाहर्ज। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मरमतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% सम्म छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0848590530, 0848590530। बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
11: फाइनली नेपाल पुग्यौं हामी।
12: डैड, नेपाल स्मेल्स डिफरेंट।
11: इट्स होम।
13: वाह।
11: बुवा, डोगे।
13: बाँकी मानी भाई बाबा।
11: घरको रंग नयाँ हो र?
13: तिमी यही हुँदा गरेको।
11: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
14: महाचार महापहार,
15: शाओमी वा रेडमी को फोन किन्दा
14: उपहार नै उपहार।
15: यो दशैं तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्पर मा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्।
16: शाओमी किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
17: गीत संगीतको दुनियाँमा फरक स्वाद, माया प्रेम र सम्बन्धलाई जोड्दै रामेछापका लोक गायक राम बस्नेतको सुमधुर लोक भाका माथि होइन।

0: गायक तथा सर्जक रामकुमार पौडेलको सिर्जनामा जेनी सेन्चुरीको निर्देशन तथा सरिता थापा मकरको नृत्य निर्देशनमा सुमधुर लोकभाका माथि होइन
1: राम बसेत अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना प्रियजनसँग शेयर गर्नुहोस्। सल्लाह सुझावको लागि गायक राम बस्नेत सम्पर्क नम्बर 9844404030।

वर्षी 2083 को शुभकामना सहित सिन्धुलीको गुलुञ्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।

0: गायक गायिकाहरू रामहरि भण्डारी, सानु केसी, रिता गुरुङ, लक्ष्मी दर्नाल र रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा दशैं विशेष लोक भाका बडा दशैंको शुभकामना।
1: सानु केसीको संगीत, अशोक सापकोटाको शब्द रामहरि भण्डारीको युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेको छ। यो वर्षको दशैंको सुमधुर लोक भाका बडा दशैंको शुभकामना।

0: मन्त्रणा
1: रामेछापको माकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवा रामेछाप।

0: वडा स्तरीय भलिबल खेल प्रतियोगिता संचालन हुने सम्बन्धी रामेछाप नगरपालिका वडा नम्बर 6 ओखरेनीको सूचना।
1: रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर 6 वडा कार्यालयबाट आर्थिक वर्ष 2083-84 वडा स्तरीय भलिबल प्रतियोगिताको लागि
2: संरक्षक समिति उमाकुण्ड गाउँपालिका 1 कुन्देल नाछेवा रामेछाप।

0: कार्यालय आयोजक र फ्याफुल्ला युवा समितिले व्यवस्थापन गर्ने गरी युवाहरूलाई लक्षित गरी दशैं तिहारको बीचमा वडा स्तरीय भलिबल खेल प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुनका लागि यस वडाका खेलाड़ी लगायत खेलप्रेमी मानवहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: खेल सञ्चालन हुने मिति 2083 साल कार्तिक 5 र 6 गते। स्थान सुमल भन्ज्याङ गैरा, रामेछाप नगरपालिका, वडा नम्बर 6, रामेछाप।
0: थप जानकारीका लागि वडा अध्यक्ष राजेश तामाङ, सम्पर्क नम्बर 9851-2774-49। वडा सदस्य खड्गबहादुर मगर, सम्पर्क नम्बर 9844-010-234। वडा सचिव अञ्जना खड्का, सम्पर्क नम्बर 9840-6496-05। र फ्याफुल्ला युवा व्यवस्थापन समितिका अध्यक्ष भिजन पाखरिन, सम्पर्क नम्बर 9767-9577-71।
2: आँखामा चोट लाग्यो, अब के गर्ने?
3: चोट लागेमा आँखा मिच्नु हुँदैन, आँखामा गडेको वस्तु आफै निकाल्ने प्रयास गर्नु हुँदैन। यसो गर्दा आँखामा थप क्षति पुग्नुका साथै दृष्टि सधैँका लागि गुम्न सक्छ। आँखामा रासायनिक पदार्थ परेमा आँखा नमिच्नुहोस्, बरु लगातार 30 मिनटसम्म सफा पानीले आँखा पखाल्नुहोस्। आँखामा चोट लागि दृष्टि धमिलो भएमा, रगत आएमा जति सक्दो चाँडो आँखा उपचार केन्द्रमा वा आँखा अस्पताल जानुहोस्।
2: आँखामा चोटपटक लाग्नबाट कसरी जोगिने?
3: भान्साका तथा कारखानाका धारिला वस्तु, निर्माण औजारहरू, खेलकुद जस्ता सामग्रीहरू चलाउँदा होसियारी अप्नाउनुहोस्। पटाका जस्ता जोखिमयुक्त वस्तुहरूको सम्पर्कबाट टाढा रहनुहोस्। जोखिमयुक्त क्षेत्रमा काम गर्दा अनिवार्य रूपमा सुरक्षा चस्मा लगाउनुहोस्।
2: अनि साना बालबालिकाहरूलाई?
3: नवजात तथा स्कुले बालबालिकाहरूलाई आँखामा लाग्ने चोटबाट जोगाउनका लागि चुच्चो धारिलो वस्तु नदिनुहोस्। पेन्सिल, कम्पास, अध्ययनका चुच्चा औजारहरू प्रयोग गर्दा तथा घर बाहिर वा विद्यालयमा समेत खेल्दा विशेष सावधानी अपनाउन सिकाउनुहोस्।
2: जनचेतनाका लागि नेपाल आँखा कार्यक्रम थी गंगा आँखा प्रतिष्ठान काठमाडौँ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं। लभ यो आज से व्यवसाय विश्व दृष्टि दिवस 2083।
4: सामुदायिक आँखा केन्द्र मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सम्पूर्ण उमाकुण्ड गाउँपालिका वासीमा हार्दिक निमन्त्रणा।
2: उज्यालो नेपाल पार्टी रामेछापले रामेछापको उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक प्रथम भेला तथा पालिका समिति गठन कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका सम्पूर्ण शुभेच्छुक समर्थक तथा आम नागरिकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा प्रमुख अतिथिका रूपमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थिति रहनेछ। कार्यक्रम यही मिति 2083 साल कार्तिक 7 गते माकुण्ड गाउँपालिका 4 स्थित च्यादलु माकुण्ड गाउँपालिका हलमा आयोजना हुनेछ। त्यसैले माकुण्ड गाउँपालिकावासी सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
2: उज्यालो नेपाल पार्टी रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अत्याधुनिक जापानिज कम्प्युटर प्रविधिबाट आँखा जाँच गरी तुरन्तै पावरवाला चस्मा तयार गरिन्छ। साथै विभिन्न ब्रान्डका सनग्लासहरू पनि पाइन्छ। प्रोप्राइटर सन्तोष मैनाली, सम्पर्क नम्बर 9854043530। साकुरा चस्मा पसल जिल्ला समुने समितिको गेट अगाडि मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जनसुरक्षित प्रभावकारी तथा गुणयुक्त औषधिको प्रयोग गरौं, साथै औषधिको सदुपयोग गरौं, दुरूपयोग हुनबाट बचौं। प्रोप्राइटर विक्रम श्रेष्ठ, सम्पर्क नम्बर 9849904043। संजीवनी ड्रग हाउस मन्थली बजार रामेछाप। हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ लेडिज तथा जेन्ट्सका लागि आवश्यक पर्ने बालकदेखि वृद्धसम्मको कपडा, जुत्ता, चप्पल, स्कूल ब्याग, साडी, कुर्ता पिस, लेङ्गा लगायतका विभिन्न कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर सरिता थापा मगर, सम्पर्क नम्बर 9866147474। सफलता फेन्सी पसल मन्थली बजार रामेछाप।
4: यो दशैंको शुभ कामना।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ मोबाइल मर्मत गरिनुका साथै मोबाइलको कभरहरू पनि पाइन्छ। जुनसुकै मोबाइलहरू एक घण्टामै मर्मत गरिन्छ। आइफोन मोबाइल पनि मर्मत गरिन्छ। यहाँ मोबाइल सम्बन्धी ओरिजिनल सामानहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर पासाङ तामाङ, सम्पर्क नम्बर 9869076778, 9763383338। पासाङ मोबाइल मर्मत केन्द्र, देवकोटा चोक मन्थली रामेछाप।
2: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: यहाँ सबै खाले खाद्यान्न तथा तरकारीको बिउ बिजन, विषारी, फर्टिलाइजर, प्लास्टिक, टनेल, पोखरी, नेट जालीहरू, गमला क्रेट, स्प्रे मिसिन, मिनी टेलर, कम्बाइन्ड मिल, थ्रेसर लगायत सम्पूर्ण हाती औजार पाइनुका साथै प्राविधिक सेवा, माटो जाँच सेवा तथा व्यावसायिक खेती सम्बन्धी उचित सल्लाह पनि लिन सक्नुहुनेछ। प्रोप्राइटर शर्मिला बस्नेत, सम्पर्क नम्बर 9860514414। रामेछाप कृषि सामग्री सप्लायर्स मन्थली नगरपालिका 1 तामाकोशी अस्पताल अगाडि रामेछाप।
4: यो दशैंको शुभ कामना।
3: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ मोमो चाउमिन लस्सी मिठाईहरू पाइनुका साथै डेरीमा उत्पादित सम्पूर्ण सामानहरू पाइन्छ। अर्डर अनुसार बर्थडे केक पनि बनाइन्छ। होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर यादव पौडेल, सम्पर्क नम्बर 9854040162। रामेछाप मिठाई भण्डार एन्ड भोजनालय, मन्थली बजार रामेछाप।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
6: प्रतिभा म्युजिक प्राली प्रस्तुत गर्दछ।
7: हेलो
8: हेलो
7: हजुर,
8: सधैँ छौ?
7: ठिकै छ,
8: सबैलाई राम्रो छ?
7: सबैलाई राम्रै छ।
8: आमा बुवा बहिनी भाइ अनि छोरा छोरी सबैलाई राम्रो छ?
7: एकदम ठिक छ। हजुरलाई के छ, सन्चै हुनुहुन्छ नि?
8: राम्रो छ।
7: अब दसैँ आइसक्यो, कहिले आउनुहुन्छ घर? अब दसैँ आउनु त धेरै बाँकी छैन, कहिले आउनुहुन्छ?
8: यसपालि पनि बिदा मिलेन, अब यसपालि घर आइएला जस्तो छैन त।
7: यसपालि त

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ अर्डर अनुसारको विभिन्न प्रकारका स्वादिष्ट खाना नास्ता आरामदायी सहज बाथरूम कोठाहरूको साथै सभा समारोह गोष्ठी तथा तालिम हलको पनि व्यवस्था रहेको छ। प्रोपाइटर कृष्ण श्रेष्ठ, सम्पर्क नम्बर 9849068619, एसएस भोजनालय एन्ड लज, मन्थली बजार, रामेछाप।
3: सत्परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा हेर्नुहोस् सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता संचालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहनीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
0: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
0: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक ओडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। ओडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति, समय र स्थान:
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844129989।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
2: हार्दिक शुभकामना।
3: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: यहाँ विभिन्न ब्रान्डका अटो तथा मोटरसाइकल स्कुटरहरू ग्यारेन्टीका साथ मर्मत गरिन्छ। यदि बाटोमा सवारी साधन बिग्रिएमा सोही ठाउँमा गएर मर्मत गरिने व्यवस्था पनि रहेको छ। अटो तथा मोटरसाइकल स्कुटरका पार्ट्स पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर राज लामा जेठा दाई, सम्पर्क नम्बर 9869350255। युनिक अटो वर्कसप, मन्थरी बजार, रामेछाप।
5: टन्नै पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9, मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका।
1: गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछा मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
12: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
13: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
12: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
14: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
12: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
15: सम्पर्क नम्बर 0447-95-4-66, 98-6-92-65-99-8।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: यहाँ विभिन्न प्रकारका आकर्षक तथा स्वादिष्ट केकहरू होलसेल मूल्यमा पाइनुका साथै पिजाका लागि पिजा बेस, बर्गरको लागि बर्गर बन पनि पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। प्रोप्राइटर राम बस्नेत, सम्पर्क नम्बर 9845042316, 9844404316, सुनापति फुड प्रोडक्ट मन्थली एयरपोर्ट नजिकै र नयाँ शाखा मन्थली देवकोटा चोकमै रहेको छ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाउ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक महानुभावहरू देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ कपाल तथा दाढी काटिनुका साथै आधुनिक मेसिनबाट फेस वास, हाइलाइट, मसाज गरिन्छ। यो रामेछाप जिल्लाकै पुरानो हेयर कटिङ सेन्टर हो। प्रोप्राइटर सञ्जय कुमार ठाकुर, सम्पर्क नम्बर 9806901597। शिव हेयर कटिङ सेन्टर, मन्थली बजार, रामेछाप।

नमस्कार राजित 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको सरकारले राष्ट्रपति समक्ष 3 वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो। नेपाल प्रहरीले देशभर 50,000 बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहार छठ लगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। यात्रुलाई बासी सडेगलेको र अस्वच्छ खाना खुवाउने तथा चर्क मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालक सहित गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। नेपाली कंग्रेसको सहमहामन्त्री पद्महराम हरि खतेडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। सानेपामा जारी मत गर्न नसकिएसँगै खतेडा र शिवाकोटी निर्वाचित हुनुभएको हो। वाइसिएल ले नुवाकोटका बाढ़ी प्रभावितलाई 21 वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ। नुवाकोटको बेलकोट गढ़ी र विद्रोह नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसिएल नेपालले निर्माण गरेका 21 वटा अस्थायी आवास नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 भदौको रसुवा बाढ़ीमा बेपत्ता नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले डीएनए परीक्षणको नतिजा आएपछि बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण अझ सहज हुने बताउनु भएको छ। उप्रेतीले विपत्ति ऐन संशोधनपछि 45 दिनपछि बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सकिने व्यवस्था अनुसार स्वदेशी र विदेशीलाई पनि प्रमाणपत्र दिन तयारी भइरहेको बताउनुभयो। बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सामान्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा उद्योगको क्षमता उपयोग औसतमा 37.49% रहेकोमा गत आर्थिक वर्षमा बढ़ेर 41.08% पुगेको बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रभावित कर्जाको 36.81% रहेको राष्ट्र बैंकले जनाएको छ। आजपा निकट आम महिला मोर्चाकी अध्यक्ष रंजु शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीमाथि कड़ा कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। शाहले सुनारको अभिव्यक्ति आम महिलाकै अपमान भएको टिप्पणी गर्दै उहाँको सोचको निन्दा गर्नुभएको छ। उहाँले सुनारलाई तत्काल पक्राउ गरी कानूनी कार्यवाही अघि बढ़ाउन माग गर्नुभएको हो। बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा चालू आर्थिक वर्ष 2082-83 बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% रहने अनुमान गरिएको यसअघि गत आर्थिक वर्ष 3.85% आर्थिक वृद्धिको अनुमान गरिएको थियो। काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै शुरू भएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलि बुधबारदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा वितरण सिलिण्डर 60 फेर गर्ने जनाएको हो। संघले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार
विकासकोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वोत्तर विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। विराटनगरमा आजदेखि शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा छवटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाई गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री एकमत कुमार कार्कीले प्रदेशको प्रभावकारितामै संहिताको सफलता निर्भर रहने बताउनुले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ।

अध्यक्षको आरोप लगाउनुभयो। लुम्बिनीका मुख्यमन्त्री क्षेत्रनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनु भएको छ। त्यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संहिता सफल नहुने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयन बीच ठूलो खाडल रहेको उल्लेख गर्नुभएको छ। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभएको छ। भएको भदौ 10 गते रसुवाको भुटिकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भुटिकोसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले यसबारे जानकारी दिनुभएको हो।

काठमाडौँको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको सेलाको औषध नियन्त्रण ब्युरोले गोली चलाएर 300 ग्राम खैरो हिरोइन बरामद गरेको। प्रहरीले 2 राउण्ड हवाई फायर गरेको। सो क्रममा प्रहरीले एकजना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ, यद्यपि उनको पहिचान भने खुलेको छैन। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत्पनले समाचार बुलेटिन हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री, तपाईँकै मुटुको डुकडुकी श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि, नेपाललाई आज विशेष बनाउनको लागि। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पीर चिन्ताहरू होला, होइन त्यो लागेको थकाइ पीर चिन्ता व्यथाहरूलाई पनि बोलाउने कोसिस गर्नेछु पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनि अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर चाहिँ साथ दिनलाई पनि भन्न चाहन्छु। हप्ताको सातै दिन आउँछौँ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजीसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू, तपाईँले नै रोजाइमा पार्नुभएका दसैँका भाकाहरू, त्यस्तै गरेर अर्को भनेको तपाईँले नै पठाउनुभएका लेख रचनाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहुन्छ भन्ने आशा मैले गरेको छु भन्न चाहे। रातको समय 7:15 गइसकेको छ, खाना खानुभयो के गर्दैनुहुन्छ, आराम गर्दैनुहुन्छ होला, होइन त्यस्तै गरेर खाना पकाउँदैनुहुन्छ होला, खाना खाने तर्खर गर्दैनुहुन्छ होला, होइन त्यस्तै गरेर नाइट ड्युटीमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि आउँछु म तपाईँको माझमा राख्न चाहन्छु यति बेलाको समयमा। न त दसैँ न तिहार रमाइलो यो गीत राख्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला है त।

यही त तपाईँकोमा आजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रोत आजमा साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। केही सन्देशहरू लेख्नु मन छ, कसैको माझसम्म पुर्याउन मन छ भने पनि ती सन्देशहरू पनि लेख्न सक्नुहुन्छ। वाचन गर्ने कोसिसमा गर्नेछु पनि मैले चाहे। त्यस्तै गरेर कार्यक्रमलाई चाहिँ सेयर गर्नुहोस् ल भन्न चाहन्छु। अन्य साथीहरूले पनि सुन्न पाउनुहुन्छ यदि कार्यक्रमलाई सेयर गरिदिनु भयो भने पनि भन्न चाहन्छु। राहतको समय छ 10:21 गइसकेको छ यति बेलामा म्यासेजतर्फ वाचन गर्न चाहन्छु। केही म्यासेजहरू प्राप्त भएका छन्। हजुरको रेडियो नेपालीमा सर गर्नुपर्ने हुन्छ तपाईँले हुनुहुन्छ। म्यासेज पठाउनु भएको छ विनोद बरुवालजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सालुबाट। सम्झना सबैमा भन्नुहुन्छ। हिराबहादुर लकाईजी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला अम्बिका मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। जोडले नमस्कार नमस्ते भन्नुहुन्छ। उदयपुर घर पाएपछि यहीबाट भन्नुहुन्छ। डिया रमेश नगर, भूमिका राई, त्यस्तै अङ्कल अन्जान थुलुङ, विमला राई सिन्धुली, त्यस्तै दिल्स राई, सबित राई, नितु थुलुङ, अञ्जना, लोकेन्द्र राई लिम्बू, अश्मी मगर, समर राई लगायत सबैमा सम्झना। उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया सम्झना टेकियर भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साकेसा हुनुहुन्छ, दादा नमस्ते, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। र यो गाउँ बेसी भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ। यति बेला तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छु, त्यसपछि आउँछु सुन्दै गर्नु होला। यति बेलाको समयमा तपाईँको माझमा र यो गाउँ बेसी

रुयोगम बेसी विष्णु माझीको आवाज न कि तपाईँको माझमा राखे यसमा आवाज दिनुभएको थियो विष्णु माझीले, त्यस्तै गरेर सुन्दरमणि अधिकारीको पनि आवाज रहेको थियो। स्वदेश तथा विदेशमा रहनुभएका होइन आफन्तजनहरू जब जब चाडपर्वहरू आउँछ त्यति बेलामा कोहीले बिदा पाउनुहुन्छ, सहजै रूपमा आउनुहुन्छ, कोहीले बिदा पाउनुहुन्न, त्यसपछि यस्तै गुनासोहरू पख्नुहुन्छ होइन, भन्नुहुन्छ यसपाल यस्तै भयो होइन, तर त्यस्तो नहोस् यसपाल चाहिँ, यसपाल अझै समय छ होइन, शङ्कर बिदा मिलोस् पनि भन्न चाहन्छु, आउनु होला फर्किनु होला पनि भन्न चाहन्छु होइन। अनि अर्को भनेको मेरो साथी पनि आउँदै है विदेशबाट टक्क लगाएर, मित्र म पनि आउँदैछु है भन्दै हुनुहुन्थ्यो मित्रले, ठिक छ होइन, यसो फर्किनुहोस् भन्न चाहे, सकभर बिदा मिलोस् यो बेलामा भन्न चाहे, ठिक छ। सोना कन्दङ्गा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्रि छ हजुर श्री राज महेश्वर, हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, रातको बेलामा एक झलक हान्छ मान्छे हेर्न आए है, तपाईँको मिठो आवाजमा रमाउने मान्छे हो श्री राज सर भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अप्सरा खड्का सबिना कन्दुङमा अन्जिता ठकुरी, अप्सरा बस्नेत स्मिता भण्डारी, श्री राज महत एम इजरायल देवान देवान टिक्राम घिमिरे प्रेम खड्का, टिक्राम सुनवार घाला बिरमान, त्यस्तै गरेर हिम्मत खड्की, अनि समीर सहयोगी, विनिता दाहाल, विश्वजित जिमे, कल्पना साम्पाङ, कमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिराबहादुर लकाई, वसन्त श्रेष्ठ, सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत होइन, एकदम ह्यान्डसम अनि ब्युटिफुल मान्छेहरूले हेर्दै हुनुहुन्छ। यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु, काठमाडौँबाट आयुषा पनि हुनुहुन्छ, मन्थली पुरानो गाउँ सिम्ने घर भए आज काठमाडौँबाट हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्दै हुनुहुन्छ। त्यस्तै गरेर अभिषेक कुमार धनुकीजी पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, स्याडो र हजुर भन्नुहुन्छ, नै छैन यस्तै मेरो अनुहार यस्तै हो, बोली पनि यस्तै हो नि होइन र। त्यस्तै गरेर यो गीतले मलाई रुवायो दाई, मलाई दिदी दादाको याद आयो भन्नुहुन्छ आयुषाजीले, हो र के गर्नु, कहिलेकाहीँ यस्तै हुन्छ आयुषा होइन, सबै सोचेको जस्तो हुन्छ र जिन्दगीमा हुँदैन नि होइन, भनौँ न अब दिदीहरू विदेशमा हुनुहुन्छ होला, अथवा दाईहरू विदेशमा हुनुहुन्छ होला, अथवा स्वदेशमै भए पनि विदा पाउनु भएको छैन होला, जब चाडबाड आउँछ होइन, चाडबाड आउँछ त्यसपछि यस्तै हुन्छ, याद दिलाउँछ, सम्झन सम्झनाले त्यो मन दुखाउँछ, यस्तै हो, चिन्ता नलिनुहोस् यस्तै हो भन्ने सम्झिनुहोस्, यो पनि जिन्दगीको हिस्सा हो है सर। हेलो नमस्ते, के छ, खाना खानुभयो, म पनि कार्यक्रम सुन्दैछु हेर्दैछु है, दोलाखा मालु हाल चरीकोटबाट सबिना पोखरेलो भन्नुहुन्छ, ब्रोकन स्माइल, ओके सबिनाजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु, नाम फेरिएको र त्यसो भए म सुते है त, सबैलाई सम्झेको छु भनिदिनु, विशेष गरी डट लाई भन्दैनन्छ अभिषेकजीले, विशेष गरी डट को हुनुहुन्छ कोनि, उहाँलाई धेरै सम्झिनु भएको छ अरे अभिषेकजीले, मैले भनिदिएँ लभ यु सुप्रा भन्दैनन्छ, सुनिता तामाङ योन्जन हुनुहुन्छ, वा भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे, सम्झना सबैमा भन्नुहुन्छ, के छ हजुर भन्नुहुन्छ, ठिक छ सुनिताजी तपाईँको खबर के छ भन्नुहुन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हिराबहादुर लकाइजी हुनुहुन्छ, बुटोलबाट गर्दैछु सर, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मेरो नि दादा दिदी विदेशमा हुनुहुन्छ, सबैजना विदेशमा हो आइसा, गाह्रो भइहाल्नु त होइन, उहाँबाट अब सम्झिनुहुन्छ होला, गुनासो गर्नुहुन्छ होला, यस्तै हो अब मन बुझाउनुहोस्, यो वर्ष यस्तै भयो, अर्को वर्ष त पक्कै पनि बिदा मिल्ला होइन भन्न चाहे। डट भनेको खाली हो कि जो पनि हुनसक्छ भन्दैनन्छ अभिषेकजीले, हो र मा त कोही हो कि भनेर लभ यु चुप्पा पनि भनिदिएको थियो नि, अब खालीलाई त कसरी लभ यु चेन्ज के अरे लभ यु चुप्पा भन्न पाइयो त, खाली त जो पनि हुन्छ सबैलाई लभ यु चुप्पा भनेर भयो त भनेको, हत्तेरी ठिकै छ।
त्यस्तै गरेर निर्देश छ भन्नुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ, म पनि आइपुगेँ है यस्तो सर भन्नुहुन्छ, पाँच थरको मिठलाग्ने दुई घरमा अहिले चाहिँ कतारबाट छेउ निर्देश हो भन्नुहुन्छ, शुभरात्रि घर परिवार साथीभाइ सबैमा भन्नुहुन्छ, समीक्षा जोशी अङ्किता सुनार मनी सभान्तुवा मनु माया राई काली कमलाउने लिम्बु मेरो प्यारो मान्छे तिमी चिनिता चामलिङ राई काली अञ्जना शेर्पा रुबिना थामी दिलदेखि आफू चाहिँ संस्कृति लामा लिम्बुनी पबिना कल्पना छेत्री कविता गतानी पूर्वली खुसी ममा तपाईँ माया आयुष कमिसा सुनारलगायत सबैमा सम्झना माया छ है भन्नु प्रकाश केसीजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि दाई राजन कार्कीको दसैँको गीत आउँछ त्यही बजे दिनुहोला है भन्नुहुन्छ, मलाई थाहा छैन हजुर कुन चाहिँ भन्नुभएको होइन, एउटा भनेको अर्को बज्न सक्छ प्रकाशजी, त्यस्तै गरेर उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ठिक छ, यति बेला धेरै कुराहरू भन्नुहुन्छ मलाई टिकटकमा, ठिक छ पाचन गरिरहेको छु मैले, ओके गरिरहेको छु अरे है, ओके ठिक छ सबै पाचन गरिरहेको छु त मैले, गुड नाइट दादा भन्नुहुन्छ के हो आइसाजी, ठिक छ त्यस्तै गरेर नाम चेन्ज भएको भन्नुहुन्छ, किन चेन्ज गर्नुभएको त, ब्रोकन भन्नुभएको रहेछ, टुक्रा टुक्रा भयो क्या, खाली ठाउँ भरेपछि मात्रै हो चुप्पा तान्नुहुन्छ, कसले भर्ने कता कता आजभोलि त हजुरलाई स्याड भएको देख्छु जस्तो रिजल्ट नै अनुहारै यस्तै मेरो यस्तै भएन र यस्तै ह्याप्पी पनि हुन्छ स्याड पनि हुन्छ होला मेरो फेस ठिक छ यस्तै आएन न ह्याप्पी न स्याड यस्तै छ ठिक छ। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै कुराकानी नगरौँ, अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु होइन, राजन कार्कीको आवाजमा यो गीत छ चाडबाडमा रहेको छ, गीत राख्न चाहन्छु म उहाँकै आवाजमा हुनुपर्छ होइन जस्तो लाग्छ मलाई, नभए पनि राजन कार्की समीक्षा अधिकारी निस्मा पोखरेलको आवाजमा गीत छ चाडबाडमा बोलको गीत तपाईँको माझमा यति बेलाको समयमा।

यदि तपाईँको माझमा राख्यो अलिकति लामो समयसम्म बजे गीत ठिक छ, अहिले अलिक पुरै पनि सुन्नुपर्छ। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रोत हाजन छु। हिक्मत साइजीले आवाज आएन ए सुनिएको छैन सर भन्नुहुन्छ। पक्कै पनि यति बेला उसको भनौँ न गीतको त आवाजै आएन होला पहिला सुरु। मेरो आवाज अहिले चाहिँ सुनिराख्नु भएको छ कि म बोलेको छु है ठिक छ। तर मैले राजन कार्कीको दशैं गीत भनेको क्या मैले भन्नुहुन्छ राजन कार्कीकै गीत राखेँ मैले हजुर भर्खर होइन चाडबाडमा भन्ने गीतै राखेको हो मैले प्रकाशले हजुरले भनेको गायकै नाम राखेको हो मैले ठिक छ। त्यस्तै गरेर मिलन घालमुटु हुनुहुन्छ दोहा कतारबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवादमा चाहन्छु। त्यस्तै गरेर यति बेला मनोज सुन्दास मनसुबिन दासले पनि सिन्धुलीको झाँगा झोली रातमा र बजारबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। भुवन सुन्दास साथी रूपसना होइन त्यस्तै गरेर उहाँको मेसेज मैले वाचन गर्दै थिएँ गएपछि कता मेसेज भर्खर वाचन गर्दै थिएँ मैले ओके ओके। त्यस्तै गरेर भुवन सुन्दास साथी रूपसना योगी सुगुना पोखरेल शिला अधिकारी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवादमा चाहन्छु। त्यस्तै गरेर यति बेला कल्पना साम्पाङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मिस आई लभ यु मामा अञ्जना त्रिप्यारी साम्पाङ बाबा विनोद साम्पाङ सुना कन्दङ मनिषा बान्तवा रञ्जित राई नानु निलम रमला साम्पाङ भूमिका राई अल्का बान्तवा त्यस्तै तीर्थ राई मिस सुनिता चामलिङ एपी विवास लिम्बू प्रेम भण्डारी कालाबिरमान सुनवार त्यस्तै लवली किरात दादा रामकुमार थापा दादा गणेश श्रेष्ठ दादा युक्त प्रसाद श्रेष्ठ दादा माधव ढुङ्गेल दादा इटराम चौधरी सिम्पल सरिना हजारमान राई दादा हिक्मत साई त्यस्तै गरेर सुक्रिम बान्तवा राजेश कुमार माझुलका सबैमा सम्झना माया छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ। हेलो दाई नमस्ते म पनि सुन्दै र हेर्दैछु है खानादेवी पाँचबाट भन्नुहुन्छ। अछामी हुनुहुन्छ विशाल अछामी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिलोचोटि जस्तो लाग्यो सुजना मोक्तान तामाङ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ काठमाडौँबाट हेर्दैछु शुभरात्री है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मुक्तक प्रेमी माया खड्का हुनुहुन्छ सबैजनालाई नमस्कार सम्झना शुभरात्री भन्नुहुन्छ। जिनु जिनु भान्तो हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ। शुभरात्री सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अनिसा हुनुहुन्छ हेलो दाई हजुर नमस्कार भन्नुहुन्छ। ए लभ निशा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अनिसै त लाने होइन करिना मगर हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे मैले आफै भन्न चाहन्छु। ओके यति बेला म गीततर्फ लागु 10:47 भयो एउटा गीत राख्न चाहन्छु। त्यसपछि बाँकी रहेका मेसेजहरू अनि साथसाथै कार्यक्रमबाट विदा माग्नको लागि उपस्थित हुनेछु। यति बेला मेसेज मार्फत प्राप्त के गीतहरूमा मुक्तान कान्छा हुनुहुन्छ प्रोग्राम हेर्दै र सुन्दैछ है चिसो चिसो मौसम भएर पनि हजुरको कार्यक्रम एकदम राम्रो लाग्छ भन्नुहुन्छ। यतैतिर हुनुहुन्छ होला मुक्तान कान्छा रामेसाप ओरतिर पर्तिर उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। जस माया गरिदिनुहुन्छ चिसो मौसम छ है पक्कै पनि छ बाहिरतिर त ठिक छ। आज मेरो रोजा गीत राखिदिनु होला भन्नुहुन्न रहेछ हिक्मत हुन्छले ओके तपाईँको रोजाइ गीत भन्नुभयो ठ्याक्रक लाएर मलाई बोल दिनुभएको छ नि तपाईँलाई लिङ्क दिनुभयो रहेछ है सिधा लिङ्क पठाउनुभयो कि यति बेलाको म तपाईँको माझमा राख्न चाहन्छु यो गीत छोटो मिठोमा त्यसपछि आउँछु म दसैँ र तिहारमा टिका र जमरा बल गीत तपाईँको माझमा

ሶስተኛ የወጌ ተፋይ ከማያዝ መራኪ ለግበካ ድቅም ከሰማያባት ብን ሰኪና ሰኪና ላጌ ሰኪ ኩሰ ብን መናሳ ህንስ ከሚያሰ ዝርባ ኪችን ባስን ገር ነበርንም ሚያሰ ዝርባ ስን ገር ስተስፈት ሲሳይ ችትን በርሳይ ፍሪኮንሲ ሞዱለስን አድርክ ሬዲዮ ኤክስዲ ተፕላይት ሜጋሃርዝ ታምክስ ያትን ፓንሰነ በሜጋሃርዝ ባታ ላይሱን ነንሰ ባርከራይ ስን በተባይለ ደስላይ Die Harmatika Zemera ist nah Avazin Baikotio Simran Fariyar Narendra Vikako Avaz Raikotio Ne Sabda Sumit Aina Bimala Dikariko Raikotio Okay Yeti Bela Mama Sister Felagne Sansu Message Potherachnu Baiko Sumalai Radio Ma Bajika Samachar Ma Viswasan Chani Badmanche Kaifanyo Yira Badrzi अहिले सामाजिक सञ्जाल फेसबुकमा भ्युजको लागि अथवा होइन भ्युजको लागि भनौँ न डलरको लागि भ्युजको लागि भनेर विभिन्न अब सर्टकट भिडियोहरू हाल्ने त्यसपछि अपुष्ट खालका होइन न्युजहरू फैलाउने त्यस्तो छ रेडियोले त्यस्तो गर्दैन सो रेडियो जस्तो लाग्छ सबै चिज ह्याप्पी दसैँ पनि ह्याप्पी दसैँ सुजनाजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर नमस्कार सुन्दै र हेर्दैछ है कार्यक्रम काठमाडौँबाट सिकामा घर सञ्चना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्नु यति बेला केही म्यासेजहरू छन् म म्यासेजहरू सटर पाचन गरिहाल्छु त्यसपछि छुट्टिनु पनि गर्छ जस्तो लाग्यो होइन राक्षी पनि लागिसक्यो भाबरा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ माया सम्झना सबैमा है भन्नुहुन्छ बडा दशैको शुभकामना छ सबैमा भन्नुहुन्छ ड्युटीबाट आउने बित्तिकै होइन एसएमएसमा लागेमा त खाना पनि नखाइदा त माया लाग्छ भन्नुहुन्छ र विशेष रूपमा धन्यवाद दिन चाहन्छु ड्युटी पक्कै पनि कार्यक्रम पनि सुरु हुन्छ होला नि त फेरि होइन र खाना चाहिँ बनाएर खानु नत्र ग्यास्ट्रिकले यस्तो सताउँदो रहेछ यस्तो सताउँदो रहेछ है गाह्रो हुन्छ हिक्मत साई हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले गीत रोजाइ पार्नुभएको छ साथीहरू पनि सम्झनु भएको छ मैले अघि साथीहरूको नाम चाहिँ लिएको थिएन मिलन भण्डारी दाई जीवन कार्की मिनु लम्तरी मगरी र बहादुर लकाई उमा ढुङ्गेल माधव ढुङ्गेल बहिनी भगवती बडवाल भान्जी राजकुमार केसी लोक गुरुङ बद्रीराज थापा आयुष छेत्री देवराज लका डिएम जङ छेत्री जस्तो सुमिला शेर्पा कल्पना साम्पाङ त्यस्तै ऋतु थोकर तामाङ सुनिम राई कमल पौडेल कमल श्रेष्ठ त्यस्तै मदन भण्डारी काठमाडौँमा रहने प्यारो छोरा राजन साई दुलुख दैलेख दुलु पाँचमा रहने घर परिवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सागर गिरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि फेसबुक लाइभ मार्फत सुन्दैछु भन्नुहुन्छ अर्जुन धारा झापाबाट है भन्नुहुन्छ मेरो आवाज चाहिँ राखेको छ होला राम्रैसँग सुनिराख्नु भएको छ होला भन्न चाहे विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरको मेसेज पनि मैले पहिलोचोटि देखेँ जस्तो लाग्छ सागरजी त्यस्तै गरेर उहाँले सम्झनु भएको छ गीता राई पुष्पाञ्जली राई सरिना गुरुङ अस्मि सताङ स्वर्णिम राई अस्मिता बान्तवा राई करिना चामलिङ त्यस्तै गरेर कला लिम्बु सीता भण्डारी रत्न बहादुर थापा चन्द्र बस्नेत शङ्कर ढकालका सबैमा सम्झना माया छ शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ अहिले सुनियो सर भन्नुहुन्छ हिक्माजीले पक्कै पनि मेरो आवाज मात्र आएको होला गीतको आवाज खासै बजेको छैन होला फेसबुकमा तपाईँले अर्को माध्यमबाट चाहिँ फेरि सुन्न सक्नुहुन्छ भन्नुहुन्छ अहिले फेसबुकमा हल्का प्रब्लम आइराखेको छ मेरो आवाज क्लियर छ गीतको आवाजमा अलिकति तल माथि भइराखेको छ ओके दाइ अब फेसबुकबाट त हामीले गीत सुन्न पाउँदैनौँ क्यारे हजुरले मात्रै सुनिराख्नु भएको छ हजुरले दाइ के भएको त्यसलाई मिलाउने प्रयास गर्नु भन्नुहोस् फेसबुकमा केही भन्दा पनि अडियोमा केही समस्या आइराखेको छ फेसबुकमा होइन तपाईँले हजुरको रेडियो .org.np सर्च गर्नुहोस् गुगलमा गएर हजुरको रेडियो .org.np सर्च गर्नुभयो भने त्यहाँ कार्यक्रम होइन तपाईँको यो वेबसाइटमा जान सक्नुहुन्छ रेडियोको त्यसमा तपाईँले सुन्न सक्नुहुन्छ त्यस्तै हजुरको न्युज .com गएर पनि तपाईँले सुन्न सक्नुहुन्छ हाम्रो पात्र नेपाली पात्रबाट पनि आवाज क्लियर आइराखेको छ होला फेसबुकमा आएको छैन सरिका क्षेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ धेरै दिनपछि उहाँको मेसेज देखेँ खुसी लाग्यो शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै धन्यवाद भन्नुहुन्छ हिक्माजीले धन्यवाद हजुर त्यस्तै दीपक बान्तवा
लाई हुनुहुन्छ कार्यक्रम सुन्दैछ तातेजुङ घर भई। तातेजुङ घर भइहाल चाहिँ सात समुद्र पारीबाट दीपक कान्त राई हो भन्नुहुन्छ, शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रोजा भोटिया टिपेजी, सपना पोया तापेजुङ, पायल प्रेमिकुलुङ शेर्पा, सबिन तामाङ, लाक्थुमा आनिया, गोपाल बानिया, काली शर्मिला चौलागाई, पूर्वली सुस्मिता बान्तवराई, पूर्वली खुसीमा तपाईँ उदय गुरुङ, पक्षी शेर्पा लगायत सबैहरू सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। फुलमना साई त्यस्तै गरेर ओके अब चाहिँ आजको बसाइबाट छुट्न पनि चाहन्छु। तिनजेलसम्म देशता विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धेरै धन्यवाद दिन चाहन्छु। 10:58 भइसकेको छ, कार्यक्रम कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। नम्बर 4940 0026 रहेको छ, मेसेजर मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे। त्यस्तै गरेर अब चाहिँ के भन्न खोज्दै थियो भन्दाखेरिमा तिनजेलसम्म सुनेर साथ दिनुभयो, सँगसँगै यात्रा गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। झालुका बन्द गर्न बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला। विद्युतीय उपकरणहरू चार्जिङमा नराख्नु होला भन्न चाहन्छु। त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला है भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा औषध लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला भन्न चाहे। त्यस्तो त हुँदैन नि बाबुरामजी, 12 बजीसम्म कहाँ हुनु, ढिला हुँदैन नेपालमा है। ओके, तिनजेलसम्म हेरेर सुनेर साथ दिनुभयो, विशेषमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज नछुटे भन परदेशी बलगीत अन्तिममा राख्न चाहन्छु है तपाईँको माझमा। यसमा आवाज दिनुभएको छ अञ्जिता विश्वकर्माको आवाज रहेको छ, त्यो तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत श्री राजमा छुट्या होस् त। नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे है त।

0: Finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
2: It's home.
3: Wow.
0: Well, doge.
3: Bhagya mani bhai baba.
2: Ghar ko rang naya ho ra.
3: Timi yahi huda gareko.
2: 12 barsha ekdam naya jastai cha.
0: समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 सालको शुभकामना सहित चाड पर्वको अवसरमा एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछापमा बजाजको मोटरसाइकल मर्मतमा विशेष छुटको व्यवस्था छ। मौकाको फाइदा उठाउनुहोला। लेबर चार्जमा 50% छुट, इन्जिन आइलमा 10% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ। पुरानो मोटरसाइकल लिएर आउनुहोस्, नयाँ बनाएर लैजानुहोस्। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905030, 0485905030। बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सत्परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सत्परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: Xiaomi or Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi or Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday.
7: प्रति संघ सरकार अनुदार न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सप कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आय आर्जनमा जोड़िँदै शीर्षकको शुभ समाचार।
8: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीया सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षासँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

फ्लैशबैकको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नागरिकलाई चाड पर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाड पर्वको मुखमा बजार भाव बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढ़ाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढ़ेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रूपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढ़ेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढ़ेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढ़ाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा 400 देखि 600 रूपियाँसम्म मूल्य बढ़ेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुशी मूल्य बढ़ाएको बताएका छन्। स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरैजसो भारतबाट आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ़्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संहिताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मंचबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संहिताभन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाई छ। संहिता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संहिता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कञ्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकेबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राष्ट्रपतिले आन्तरिक छानबिन अघि बढ़ाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रासोपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा उनी पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाण्डु आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिनेसम्मको धम्की दिएको छ। सुनार सत्तारूढ राज्यसभाका केन्द्रीय सदस्य समेत हुन। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीएएसडीएन बीएचडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता अघि पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनुका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: फर्किने परदेशीको लड़को शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिला आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भेट, अटो रिक्साको चर्को आवाज, गाड़ीका हन्ड्र यात्रीको कोलाहल, भारतको रूपौ डिहाबाट झोला र पोका बोकेर नेपालीहरू रहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिकहरू। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर शाही, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवड़ा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बाल बालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेन्जीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेन्जीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेन्जी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङबीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवैतर्फको छलफलपछि थुनामा रहेका जेन्जीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेरै काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लत्ता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। चीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।